0: पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौं। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लम्जो प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560454401 र 98261737799।
1: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
2: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
3: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ।
3: सम्पर्क नम्बर 98462 18202 र 98403 1999।
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 8 13 लमजुङ।
3: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेचे सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
3: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
2: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
3: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ लाग्ने भएको छ।
2: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी सबैको चाहना।
3: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
2: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोभाइडर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 066-520-735, 066-520-775, मोबाइल नम्बर 98-560-45-745।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो, अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
3: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आईटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
3: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
3: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
3: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
4: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
3: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर, लमजुङ।
5: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
6: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
7: प्रोपाइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 9841680025।
8: कार्यक्रम स्वास्थ्य सरोकार,
9: स्वास्थ्यका हरेक पक्षलाई समेटेर तयार गरिएको सचेतनामूलक कार्यक्रम स्वास्थ्य सरोकार।
8: एसजीसीएस नमुना सामुदायिक अस्पतालको प्रस्तुति रेडियो मर्सङ्गी, रेडियो चौतारी र रेडियो भोटे उडारबाट एकैसाथ प्रसारण,
9: प्रत्येक शुक्रबार बिहान 7:30 बजे।

0: अहिले बिहानको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
3: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल भदौ 7 गते आइतबार, अगस्त 23 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको एकादशी तिथि।
3: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: बदेल मृगको शिकार गर्न पहिलो पटक अर्घाखाँचीमा लाइसेन्स बाँडिँदै मृतक गरिमा चौधरीको परिवार र सरकारबीच तीन बुधे सहमति। 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन।
3: तीन प्रहरीको पनि शालिक बन्ने। राष्ट्रसंघका विशेष प्रतिवेदनको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल।
2: खानी विभागलाई वनदेखि जग्गासम्मको जिम्मेवारी। कानून मन्त्रालयमा पुगे क्यान विभाजन विधेयक। वर्गीकरण नहुँदा रोकियो किता काट।
3: अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिको भनाई। सैनिक नेतृत्व भने नझुक्ने अडानमा अमेरिकाले क्यानाडालाई लगायो 50% कर।
2: र एथलेटिक्स कन्टिनेन्टल टूरमा सन्तोषीलाई काश्य। टफ एण्ड टी20 सिरिजमा नेपालको लगातार दोस्रो हार। इंग्लिश प्रिमियर लीगको पहिलो खेलमै युनाइटेडको हार।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: साझा खबरको सबैभन्दा शुरूमा मृत गरिमा चौधरीको परिवार र सरकारका बीचमा भएको तीन बुधे सहमतिको प्रसंग।
3: बाराको जितपुर सिमरा उपमहानगरपालिका एक 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको अपराधको घटनालाई लिएर नेपाल सरकार र पीड़ित परिवार बीच तीन बुधे सहमति भएको छ। गृह मन्त्रालयमा गैराती भएको छलफलमा गृहमन्त्री सुदन गुरूङ सहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू पीड़ित बालिकाका गरिमा चौधरीका अभिभावक तथा घर सरकारका प्रतिनिधि बीचमा सहमति भएको हो। सहमति अनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षा अनुसार विद्यमान कानूनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने निर्णय समेत भएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गरिने भएको छ भने त्यस्तै पीड़ित परिवारको अपेक्षा अनुसार बालिका गरिमा चौधरीको शालिग निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग संयुक्त समन्वय गरी पहल गर्ने सहमति भएको छ। पीड़ित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कार अनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ। सहमति पत्रमा नेपाल सरकारको तर्फबाट गृहमन्त्री सुदन गुरूङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतम, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी तथा कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले हस्ताक्षर गर्नुभएको छ। पीड़ित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोज कुमार चौधरी र आमा मीनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो। सरकार र पीड़ित परिवार बीच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अघि बढ़ाउनका साथै पीड़ित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ।
2: जघन्य आपराधिक घटनाका सम्बन्धमा नागरिक अपेक्षा बमोजिम विद्यमान कानूनमा भएको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानून तर्जुमाका लागि सुझाव सहितको प्रतिवेदन 7 दिनभित्र पेश गर्ने। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयबाट 7 सदस्यीय गरिमा न्याय संकल्प समिति गठन गर्ने। बालिका गरिमा चौधरीको अभिभावकको अपेक्षा बमोजिम शालिग निर्माण गरी पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने र बालिका गरिमा चौधरीको अभिभावकले आफ्नो रीति एवं संस्कार बमोजिम अन्त्येष्टि गर्ने सहमति बनेको हो। यसैबीच जेएनजी आन्दोलनमा मृत्यु भएका 42 शहीद सँगै नेपाल प्रहरीका 3 जनाको शालिग पनि निर्माण गर्न थालिएको छ। सरकारले जेएनजी आन्दोलनमा मारिएका 3 प्रहरी सहित 45 जनालाई शहीद घोषणा गरेको थियो। सातो बाटो स्थित राखेपको स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 शहीदको मात्रै शालिग सहितको पार्क बन्न लागेको थियो। प्रहरी प्रधान कार्यालयको अनुरोधपछि शहीद प्रहरीको पनि सँगै शालिग राख्ने भएको छ। घोषणा गरेकामा राष्ट्रिय खेलकुद परिषद राखेप स्थित स्विमिङ पूल परिसरमा प्रहरी बाहेक 42 सहितको मात्रै शालिग सहितको पार्क बन्ने गर लागेको थियो, तर प्रहरीसँग पर्याप्त समन्वय र सहकार्य नहुँदा यस्तो भएको भन्दै अब प्रहरीको शालिग पनि सँगै बनाउन लागि हो। प्रहरी बाहेक 42 सहितको शालिग सहित पार्क धमाधम बनिरहेको समाचार सार्वजनिक भएको थियो। प्रहरी प्रधान कार्यालयले खेलकुद मन्त्रालय र शालिग निर्माणमा खटिएका सहजकर्तासँग शहीद प्रहरीको पनि शालिग बनाउन अनुरोध गरेको थियो।
3: अर्घखाँचीको डिभिजन वन कार्यालयले जंगली जनावरले किसानले लगाएको बाली सखा पार्न थालेपछि बदल, रातो मृग र चित्तलको शिकार गर्ने अनुमति दिन आवेदन खुला गरेको छ। नेपालमै पहिलो पटक अर्घखाँचीमा किसानको बाली जोगाउन जंगली जनावरको शिकार गर्न कानूनी अनुमति दिएको हो। डिभिजन वन कार्यालय अर्घखाँचीका वरिष्ठ वन अधिकृत नारायण देव भट्टराईले भन्नुभयो,
5: यो वनमा ढाल्ने क्षमता भन्दा बढी भयो, क्यारिङ क्यापसिटी भन्दा बढी भयो, इकोलोजिकल ब्यालेन्स भएन, यसको संख्या एकदमै बढी भयो भनेर धेरै क्षति भएको समस्याहरू लिखित मौखिक रूपमा बारम्बार आइरहेको हुनाले यो समस्या न्यूनीकरण गर्नको लागि शुरूमा चाहिँ अहिले हामीले ट्रायलको रूपमा चाहिँ शुरूआत गरेका छौँ र यो चाहिँ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियावली 2030 आधारमा गरेको हो। त्यसमा भएका नियमको चाहिँ 7-8, 9-10 लगायतका नियमहरूमा प्रष्टसँग व्यवस्था छ र यसैमा भएको व्यवस्था अनुसार हामीले चाहिँ यसरी चाहिँ लाइसेन्स दिएर यो कृषि बाली र मानवीय क्षति गराउने बदेल लगायतलाई चाहिँ शिकार खेल्न दिने भनेर कानुनमा भएको व्यवस्था बमोजिम नै सूचना जारी गरिएको हो।
3: सूचना निकालेर बदेल, रातो मृग र चित्तलको शिकार गर्न चाहनेले यही भदौ 10 गते भित्र रित पूर्वक निवेदन दिन पनि भनिएको छ।
2: जग्गा वर्गीकरण नहुँदा गत साउनदेखि 363 स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिएको छ। जग्गाको कित्ताकाट रोकिएका स्थानीय तहमा जग्गा किनबेच र कारोबारमा प्रतिकूल प्रभाव परेको छ। स्थानीय तहका नागरिकहरूलाई जग्गाको कित्ताकाट रोकिँदा जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउँदा व्यावसायिक तथा आपतकालीन काम रोकिए र आर्थिक समस्या झन थपिएको हो। देशका 753 स्थानीय तहमध्ये 390 स्थानीय तहले भने यसअघि नै जग्गाको वर्गीकरण गरिसकेका छन्। सरकारले भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाट रोकिएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ। स्थानीय तहले जग्गाको वर्गीकरण गर्दा कृषि, आवासीय, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज, वन, नदी, खोला, सिमसार क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र अन्य गरी 10 क्षेत्रमा जग्गाको वर्गीकरण गर्नुपर्ने भू उपयोग नियमावलीले व्यवस्था गरेको छ। यसैबीच सरकारले खानी तथा खनिजन्य उद्योगमा लगानी बढ़ाउन भन्दै खानी तथा भूगर्भ विभागलाई शक्तिशाली निकायका रूपमा अघि बढ़ाउने भएको छ। अहिले विभिन्न मन्त्रालय, विभाग र सरकारी निकायले प्रयोग गर्दै आएका अधिकार समेत विभागमा केन्द्रित गर्ने सरकारी योजना छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको निजी लगानी संरक्षण तथा प्रवर्धन रणनीति 2083 खानी अन्वेषणदेखि वन क्षेत्रको भोगाधिकार, वातावरणीय प्रभाव मूल्यांकनको स्वीकृति तथा जग्गा रोका र प्राप्तिसम्मका काम खानी तथा भूगर्भ विभागबाट हुने व्यवस्था मिलाउने प्रस्ताव गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई दुई छुट्टा छुट्टै निकायमा विभाजन गर्न बनेका दुई विधेयक कानून मन्त्रालयमा पुगेका छन्। नियमनकारी र सेवा प्रदायकको दोहोरो भूमिका निर्वाह गर्दै आएको क्यानलाई छुट्याउ गरी सरकारले विधेयक तयार पारेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक गरी दुई छुट्टा छुट्टै विधेयक तयार गरिएको हो। यी विधेयक अहिले आवश्यक प्रक्रियाका लागि कानून मन्त्रालय पुगेका हुन्। पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव जयनारायण आचार्यले विधेयक निर्माणको कार्य अन्तिम चरणमा रहेको बताउनु भएको छ।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सर्पको टोकाईपछि गरिने गलत अभ्यास र यसको नकारात्मक असर
1: ब्लेडले चिर्ने होइन काट्ने गर्छौं यो एकदमै गलत हो किनभने सर्पले टोक्न साथ त्यो विष त्यहीँ बसेर एकै ठाउँमा रहिरहँदैन अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन् त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ घाउ भइदिन सक्छ
0: राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइयो मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
2: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस् दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस् चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ
3: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस् यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्
2: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य
4: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ
5: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्
4: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ
5: अभिभावकसँग खुला संवाद नहुनु यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ
4: बाल विवाह रोक्न दोष होइन विश्वास आवश्यक छ
5: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं
4: बाल विवाह रोकौं छोरा छोरीको सपना जोगाऊ शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
4: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा राजदूत नियुक्ति सिफारिशमा अस्वाभाविक ढिलाई 31 नेपाली दूतावास मध्ये अहिले 21 राजदूत विहीन शीर्षकको खबर छ 11 दूतावास गत वर्ष असोज अन्तिमदेखि 4 दूतावास गत वर्ष 13 चैत्रदेखि रिक्त छन् कार्यकाल सकिएर फर्किनु परे 6 करियर राजदूत सरकारको सूचना पर्खेर बस्दैछन् भने रिक्त नियोगहरू कार्यवाहकको भरमा सञ्चालनमा रहेका छन् त्यस्तै सरकारले 2700 खुला आवेदनमा के गर्दैछ शीर्षकको पनि खबर छ नेपालको कूटनीतिक इतिहासमा पहिलो पटक प्रयोग गर्दै सरकारले 14 जेठमा 13 देशका लागि राजदूत पदमा खुला आवेदन माग गरेको थियो 2700 जनाले आवेदन दिएका छन् भारत चीन अमेरिका बेलायत अस्ट्रेलिया इजरायल दक्षिण कोरिया अस्ट्रेलिया बहराइन बंगलादेश मलेसिया ओमन र साउदी अरबिया लगायतका साउदी अरबिया बहराइन बंगलादेश मलेसिया ओमन र साउदी अरबिया लागका लागि राजदूत पदमा आवेदन माग गरिएको थियो तीबाट परराष्ट्रले सम्भावित राजदूतहरूको सूची पनि बनाइसकेको थियो तर त्यो अहिलेसम्म फाइनल हुन सकिरहेको छैन त्यस्तै 26 वर्षदेखि थला परेको हेटौडा कपड़ा उद्योग तंगिँदै पुराना 10 मेसिनले कपड़ा उत्पादन थालिसके थप 10 मेसिनबाट पनि परीक्षण उत्पादनको तयारी शीर्षकको अर्को खबर पनि प्रकाशित छ त्यस्तै भित्रपृष्ठमा बजेट पारित नभई सरकार बदलिएपछि नयाँ बजेटको तयारीमा सुदूरपश्चिम शीर्षकको खबर प्रकाशित छ भने भित्रपृष्ठ
0: कार्यक्रमै झापा पाँच वर्ष आठमा अरबौंका योजना बजेट मात्रै खर्च योजना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ। परीक्षण बिनै सोझै थालमा पुग्छ विषादयुक्त तरकारी शीर्षकमा भवनाथ प्याकुरेलले अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको खबर छ। बिहानको उज्यालोसँगै बजारमा तरकारीका थुप्रा सजिन्छन्। हरिया साग, चम्किला गोलभेडा, ताजा काउली, आलु बन्दा तथा अन्य तरकारीले उपभोक्तालाई आकर्षित गर्छन्, तर खेतबाट बजार हुँदै हाम्रो भान्सासम्म आइपुग्ने यी तरकारीमा विषादीको अवशेष कति छ भन्ने प्रश्न भने अझै अनुत्तरित छ। रातभर हजारौं टन नेपाली तथा भारतीय तरकारी बजारमा भित्रिने र बिहान तीन चार बजे नै खुद्रा व्यापारीले लैजाने भएकाले बिहान पाँच बजे हुने सीमित परीक्षणले अधिकांश विषादीयुक्त तरकारीलाई समेट्न सक्दैन। किसानले 25-30 प्रकारका विषादी प्रयोग गरे पनि प्रयोगशालाले कार्बामेट र अर्गानोफस्फेट मात्र जाँच गर्ने गरेका छन्। घुम्ते परीक्षण भ्यान समेत प्रयोगविहीन भन्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर जोखिम बढ़ेको उल्लेख गरिएको छ। लखेटिएकै ठाउँमा फर्किए विस्थापित शीर्षकमा जी पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छ। कोहलपुर नगर विकास समितिको जग्गाबाट हटाइएका विस्थापितहरू पुनः सोही जग्गा नियन्त्रणमा लिएर बसोबास गर्न थालेका छन्। स्थानीय सरकारले वैशाख 26 र 27 गते नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बलमा नगर विकास समितिको जग्गामा बनेका 751 घर पहरा भत्काइएको थियो, तर तीन महिना बित्दा पनि आफूहरूको व्यवस्थापनमा सरकारले ध्यान नदिएको भन्दै उनीहरू शनिबार हिजो पुरानै स्थानमा फर्किएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकमा त्रिपालमुनि बाँस छैन खाने गाँस शीर्षकमा शेरबहादुर सार्कीले बाजुराबाट लेख्नु भएको खबर छ। बाजुराका 200 भन्दा बढ़ी बाढ़ी पहिरो पीड़ित अहिले त्रिपालमुनि बस्न बाध्य छन्। त्यहाँका गाउँ बस्ती प्राय भिरालो तथा पाको जमीनमा रहेकाले ती बस्तीका बासिन्दा बाढ़ी पहिरोको उच्च जोखिममा परेको उल्लेख गरिएको छ। बासस्थान अभावले जोखिममा भगेरा शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। विशेष गरी बच्चा हुर्काउने समयमा भंगेराले दैनिक सयौंको संख्यामा हानिकारक किरा समातेर बच्चालाई खुवाउने गर्छ। त्यसबाट घर परिवारका तरकारी खेतीमा रासायनिक विषादीको प्रयोग गर्नुपर्ने आवश्यकता पनि कम हुने उल्लेख गरिएको छ। भित्री पन्नामा वैदेशिक रोजगारीका अधिकांश उजुरी फर्स्यो शीर्षकमा खबर छ भने रोगले सुक्न थाल्यो धान शीर्षकमा सल्यानबाट लेखिएको खबर पनि छ। स्याउको नयाँ मूल्य निर्धारण गरिएको बारेमा हुम्लाको खबर पनि छ। यस वर्षका लागि हिमाली जिल्ला हुम्लामा स्याउको नयाँ मूल्य निर्धारण गरिएको हो। स्याउ पाक्ने सिजन शुरू भएसँगै बजारमा पठाउनु पर्ने बेला भएपछि स्याउको मूल्य निर्धारण गरिएको हो। यस अनुसार प्रति किलो 50-70 रूपियाँसम्म मूल्य निर्धारण गरिएको त्यहाँका सामुदायिक रेडियोहरूले पनि खबर पठाएका छन्। त्यसै गरी आर्थिक कारोबार दैनिकमा बाढ़ी नियन्त्रण, नदी व्यवस्थापन र सिंचाई विकास सँगसँगै लैजानुपर्ने बारेमा खबर छापिएको छ भने नेप्सीमा करिब 1% गिरावट भएको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानव अधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल लागेको बारेमा खबर छापिएको छ। नेपाल सरकारले औपचारिक जवाफ नदिँदा राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमको भ्रमण अनिश्चित बनेको छ। सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको नेतृत्व रिक्त रहेको कारण देखाउँदै भ्रमण मिति तय गर्न आलटाल गर्दा डुहाइमको भ्रमण 1 वर्षदेखि अनिश्चित बनेको उल्लेख गरिएको छ। विनोद घिमिरे र दुर्गा दुलालले यो खबर लेख्नु भएको हो। डायस्पोरा बढ़्यो बढ़ेन दूतावासका क्षमता शीर्षकमा अर्को खबर राजेश मिश्रले लेख्नु भएको छ भने भित्री पन्नामा छापिएको खबर छ मधेसका पर्यटकीय गन्तव्यमा पूर्वाधारको प्रत्यक्ष शीर्षकमा जनकपुरमा पोखरी अतिक्रमण गरी बनाइएका 65 घर टहरा भत्काइएको बारेमा पनि अजित तिवारीले जनकपुरबाट लेख्नु भएको छ। मलेसियाद्वारा नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत भएको बारेमा होम कार्कीले लेख्नु भएको खबर छ। नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनीलाई सूचीकृत गरेको छ। यो निर्णयपछि विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली मा सूचीकृत भएको म्यान पावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन्। मलेसियाको मानव संसाधन मन्त्रालय केसुमाले विदेशी श्रमिक भर्ना सम्बन्धी नयाँ प्रक्रियालाई हिजोदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ र यस अन्तर्गत FWCMSमा फिलिपिन्सका 99, श्रीलंका 40, भियतनामका 40, नेपालका 25, बंगलादेशका 25, कम्बोडियाका 23, भारतका 10, म्यानमारका 10, पाकिस्तानका 10 र थाइल्याण्डको 1 म्यान पावर कम्पनीलाई सूचीकृत गरिएको उल्लेख गरिएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपतिले धारणा व्यक्त गर्नुभएको छ। इरानका राष्ट्रपति मसूद पेजिस्कियनले अमेरिकासँगको महिनौ लामो युद्ध अन्त्य गर्नुपर्ने समय आएको बताउनु भएको हो। चिकित्सकहरूसँगको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता अन्तिम समयमा आएर असफल भएको छ। वार्ता असफल भएसँगै 20 अर्ब अमेरिकी डलर बराबरका क्यारोबिन उत्पादनमा अमेरिकाले 50% कर लगाउने घोषणा गरेको छ। अमेरिकाले अन्तिम समयमा सम्झौताका शर्तहरू फेरबदल गर्न खोज्दा वार्ता असफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र अमेरिकी अदालतले ट्रम्प प्रशासनले 75 देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ। अदालतले उक्त नीति अमेरिकी विदेश मन्त्री मार्को रुबियो कानूनी अधिकार भन्दा बाहिर रहेको ठहर गर्नुभएको हो। अमेरिकी संघीय आप्रवासन कानूनले कन्सुलर अधिकारीहरूले आप्रवासी भिसा प्रक्रिया गर्ने विषयमा विदेश मन्त्रीलाई हस्तक्षेप गर्ने अधिकार नभएको अवस्थामा विदेश मन्त्रालयले राष्ट्रियताका आधारमा भिसा रोक्ने नीति लागू गरेको हो। साझा खबरमा अब खेल खबर। भारतको भुवनेश्वरमा शनिबार हिजो भएको वर्ल्ड एथलेटिक्स कन्टिनेन्टल टूर सिल्भर 2026 नेपालका सन्तोषी श्रेष्ठले महिला 5000 मिटर दौड़मा काँस्य पदक जित्नु भएको छ। सन्तोषीले निर्धारित दूरी 17:31.75 पूरा गर्दै काँस्य जित्नुभयो। यस विधामा केन्याकी डीएना वान्जाले स्वर्ण र भारतकी भारतीले रजत जित्नु भएको छ। त्यसै गरी टप एण्ड टी20 सिरिजमा नेपाल एले लगातार दोस्रो हार बेहोरेको छ। हिजो नेपाल क्रिकेट टोली बंगलादेश हाई पम्प पर्फमेन्स

0: हारेको पहिलो पटक हो। हल तीन बहुमूल्य अंक बटुल्न सफल रह्यो। सेमी अजयीले 17 मिनटमा पहिलो गोल गर्नुभयो। यो इंग्लिश माथिल्लो डिभिजनमा हलका लागि सन् 2017 यता पहिलो गोल रह्यो।
1: सर्पको टोकाईपछि ध्यान दिनुपर्ने पाटो र औषधि नेपालमै बनाउन सम्भावना चुनौती कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब सर्पको टोकाईपछि भइरहेका गलत अभ्यास र यसको असर। सर्पको टोकाईबाट बच्नका लागि सावधानी अप्नाउनु महत्वपूर्ण हुन्छ, तर सर्पको टोकाईपछि गलत अभ्यास गर्दा उपचार नपाई मृत्यु पनि हुन सक्छ। हामीले सर्पविज्ञ कमल देवकोटासँग यसै बारेमा कुराकानी गरेका छौं।
0: वसन्त बोहराजीले लेख्नु भएको छ, सर्पले पैतलामा टोक्यो भने घाउभन्दा माथि पट्टी अथवा डोरीले कसिलो गरी बाँधेर घाउमा चक्कुले काटेर रगत बगाउने तरिका कस्तो हो? शरीरमा विष फैलिँदैन भनिन्छ, यो विषयमा स्पष्ट पारिदिनु होला।
6: शरीरको पाइतला होइन कि कुनै पनि भागमा टोक्यो भने यो हामीले जुन ब्लेडले चिर्ने होइन काट्ने गर्छौं यो एकदमै गलत हो, किनभने सर्पले टोक्न साथ त्यो विष त्यहीँ बसेर एकै ठाउँमा रहिरहँदैन। अब मुखले चुस्दा पनि हाम्रै मुखमा कतिपय ब्याक्टेरियाहरू हुन्छन्, त्यो ब्याक्टेरिया गएर त्यहाँ लागिदिन सक्छ, घाउ भइदिन सक्छ, अथवा हाम्रो मुखमा घाउ रहेछ भने त्यहाँ टोक्दाखेरिको बाहिर रहेको विष रहेछ भने त्यो घाउको माध्यमबाट पनि हामीलाई असर गर्ने हुँदा यो चुस्ने कार्य पनि गलत भयो र यो चिर्ने ब्लेडले चिर्ने काट्ने चक्कुले चिर्ने भनेको यो गर्नै नहुने काममा पर्छ। ब्यान्डेजिङ चाहिँ गर्नु राम्रो, फेरि पातलो कपडाले धेरै नकसिकन उहाँले भन्नुभयो एकदमै कसेर बाँध्ने त्यो गर्नु भएन। एटलिस्ट हाम्रो 5 औँला मध्ये कुनै औँला छिर्ने गरी मात्र बाँध्नु पर्यो, त्यसको काम भनेको अलिकति त्यसलाई सपोर्ट गर्ने मात्रै हो।
0: हरिदेव महतोले लेख्नु भएको छ, नमस्कार, म बर्दीवासबाट, संसारकै मेडिसिन कम्पनीले अरू औषधि चाहिएको भन्दा बढ़ी उत्पादन गरेको हुन्छ। सर्प टोकाईमा प्रयोग हुने एन्टीभेनम चाहिँ किन उत्पादन गर्न सकिँदैन होला? यो कुनै जीवबाट नै उत्पादन भएर हो कि भनेर सोध्नुभयो।
6: सर्पको विषबाट हामी जुन एन्टीभेनम भनेर दवाई दिन्छौं, प्रतिविष भनिन्छ नेपालीमा, त्यो बन्ने भनेको पनि सर्पको विषबाटै हो। सर्पको विषलाई अब मिल्किङ प्रोसेस भनिन्छ, एउटा जारमा चाहिँ सर्पको दुईटा विषदन्तलाई टोकाएर त्यहाँ केही ड्रपहरू आइसकेपछि त्यो संकलन गर्दै अब त्यसलाई धेरै बनाएर कुन कुन सर्पको दवाई बनाउने त्यही अनुसारले गरिन्छ। अब हाम्रो देशको केसमा अघि मैले यो सर्पहरूको फोटो देखाए पनि अहिलेसम्ममा इन्डियाबाट आउने हो र इन्डियामा द बिग फोर स्नेक भनेर 4 प्रजातिका सर्पको लागि बनेको छ, एउटा कमन कोब्रा, एउटा कमन करेत जुन तराईमा पाइने करेत भने, एउटा रसस भाइपर र एउटा स स्केल भाइपर भन्छ जुन नेपालमै पाइँदैन। भनेपछि हाम्रो नेपालमा पाइने विशेष गरेर 3 सर्पको लागि चाहिँ दवाई बनेर आएको छ। कोब्रा अथवा करेत पनि उस्तै विषको प्रकार उस्तै हुने हुँदा यही सर्पको दवाई चाहिँ प्रयोग गरेर उपचार गरिरहेको छ र धेरै जसो अवस्थामा यसले काम पनि गरिरहेको छ। प्रतिविष एन्टिभेनम बनाउनमा चाहिँ नेपालमा अहिलेसम्म बनिसकेको चाहिँ छैन, रिसर्चहरू सुरु भएको छ नेपालमा पनि। अब यो अहिले मैले जति नाम लिएँ यसलाई एकै ठाउँमा मिसिएर आएको दवाईलाई पोलिभ्यालेन्ट भनिन्छ, बाहिरतिर के छ भन्दा मोनोभ्यालेन्ट भनिन्छ। जस्तो एउटा थरीको गोमनले टोक्यो भने ठ्याक्कै त्यसैको दवाई एन्टिभेनम बनाएको हुन्छ, अर्को करतले टोक्यो भने त्यसैको छुट्टा छुट्टै हुन्छ। त्यसले के हुन्छ भन्दा उपचार गर्दा चाँडो काम गर्छ र बिरामी चाँडो निको हुने भयो। अब यसको मतलब फेरि हाम्रोले निकै नहुने भन्ने होइन, अलिकति समय लाग्छ, त्यो यो धेरै लामो प्रक्रिया छ। अब धेरै जसो देशमा त्यो विष निकालेकोलाई
0: नेपालमा पनि उत्पादनको लागि अगाडि बढ्यो भनेर बेला बेलामा केही खबरहरू सार्वजनिक हुन्छन्, त्यो कस्तो खालको हो?

0: केही समय अगाडिसम्म नेपालमा सर्पको विष झार्नु नै कानूनले वर्जित गरेको थियो, अलिकति गैर कानूनी जस्तो मानिन्थ्यो भने पछिल्लो केही समय यता त्यो त्यसको कानून बनेको हुनाले चाहिँ अब सर्प पालनको लागि विशेष गरेर विष झार्नलाई त धेरै सर्पहरू पाल्नु पर्यो। नेपाल सरकारले बनाएको केही नीति नियम छ, नेपाल सरकारको पर्मिसन लिएर सर्प पालनको लागि गाइडलाइनहरू छ, त्यो गाइडलाइन फलो गरेर सर्प पाल्ने र पालिसकेपछि ती सर्पबाट आएका सेकेन्ड जेनेरेसन भनौँ न माउ लिएर त्योबाट आएका सेकेन्ड जेनेरेसनहरूबाट चाहिँ अनि बल्ल यो एन्टी भेनमहरूको लागि अगाडि बढाउने हो।
1: सर्प विज्ञ कमल देवकोटासँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: बदेल मृगको शिकार गर्न पहिलो पटक अर्क खाँचीमा लाइसेन्स बाँडिँदै मृतक गरिमा चौधरीको परिवार र सरकार बीच 3 बुँदे सहमति। 31 नेपाली दूतावास मध्ये 21 राजदूत विहीन।
1: 3 प्रहरीको पनि सालिक बन्ने। राष्ट्रसंघका विशेष प्रतिवेदकको भ्रमण रोकेर मानवाधिकार परिषदको सदस्य बन्ने दौड़मा नेपाल। वर्गीकरण नहुँदा रोकियो जग्गाको किताकाट।
2: मलेसिया तर नेपाल सहित 10 स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यान पावर कम्पनी सूचीकृत। खानी विभागलाई वनदेखि जग्गासम्मको जिम्मेवारी। कानून मन्त्रालयमा पुग्ने क्यान विभाजन विधेयक।
1: अमेरिकासँग युद्ध अन्त्य गर्ने उपयुक्त समय आएको इरानी राष्ट्रपति भनाई। सैनिक नेतृत्व भने नझुक्ने अडानमा अमेरिकाले क्यानाडालाई लगायो 50% कर।
2: र एथलेटिक कन्टिनेन्टल टुरमा सन्तोषीलाई काश्य। टप एण्ड T20 सिरिजमा नेपालको लगातार 2 हार। इंग्लिश प्रिमियर लीगको पहिलो खेलमै युनाइटेडको हार।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटसापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ। अब तीज नजिकै गर्दा विभिन्न प्रकारका गीत संगीतहरू सार्वजनिक हुने क्रम पनि बढ़िरहेको छ। कतिपयले लोकप्रियता र आफ्नो लगानी उठाउने नाउँमा त्यो ल्याउन नहुने खालका गीतहरू पनि ल्याएको भन्दै विभिन्न टीका टिप्पणी र आलोचनाहरू पनि भइराखेको छ। एउटा खुल्ला सड़क जहाँ एकजना व्यक्तिले आफ्नो त्यहाँ बालकलाई साथमै लिएर अगाडि बढ़िराखेका छन्, माथिपट्टि बोकेका छन् र ती बालकसँग ती व्यक्तिले केही कुराकानी गर्दैछन्। माथि चाहिँ यस्तो लेखिएको छ, जीवनमा 3 कुरा कहिले पनि नभुल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न।
2: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
3: शान्ति र विकासका लागि हाम्रो आवाज। रेडियो चौतारी 91.4 MHz।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँडरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39 647 र 98111 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कूल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
5: ओहो हेड सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
6: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
5: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
7: न्यू जनप्रेमी छापा खानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापा खानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
8: न्यू जनप्रेमी छापाखाना बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
9: आइया दुख्य कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मिसै भइएन।
10: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि त्यही जाम बरु।
9: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो।
10: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा
11: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 98-465-64-093।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्रीय र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको बिहान 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। लामजुङमा एमाले नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता एउटै थलोमा, वर्तमान राजनीतिक अवस्था, वाम सहकार्यको आवश्यकता र सम्भावना बारे छलफल। समितिको निर्णय विपरीत बेसी शहर चिती तिलाहार सड़कमा आफू खुसी भाडा, तत्काल स्पष्ट निर्णय गरी आधिकारिक भाडा दर लागू गर्नुपर्ने माग। डिभिजन वन प्रमुख पण्डितद्वारा सर्वोदय सेवाश्रमको पुस्तकालयलाई पुस्तक हस्तान्तरण, लामजुङ बाहिरबाटै पनि सहयोग गर्ने आश्वासन। रायनासमा स्काउट ट्रपको अगुवाईमा बजार तथा सार्वजनिक स्थल सरसफाई, बजार क्षेत्र तथा सार्वजनिक स्थल सफा सुन्दर र व्यवस्थित बनाउने उद्देश्य। 1700 किन्ची खोला सफाईमा जुटी नेपाल चेन्ज मेकर, सफाईसँगै वातावरण सन्देशको संरक्षणको सन्देश प्रवाह।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लामजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
2: लामजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लामजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0663-590-299, मोबाइल नम्बर 98560-60-299।
0: समाचार अब विस्तारमा। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच एकीकरण तथा सहकार्यको चर्चा चलिरहेका बेला लामजुङमा दुवै पक्षका नेता कार्यकर्ता एउटै थलोमा भेला भएर समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी लामजुङको आयोजनामा शनिबार बेसी शहरमा भएको कार्यक्रममा एमाले र नेपाली कम्युनिष्ट पार्टीसँग आबद्ध नेता कार्यकर्ताको सहभागिता थियो। कार्यक्रममा पछिल्लो राजनीतिक अवस्था, वाम आन्दोलनका चुनौती, जनजीविकाका सवाल तथा आगामी दिनमा वाम शक्तिबीच सहकार्यको सम्भावना बारे छलफल भएको थियो। सहभागीहरूले राजनीतिक स्थायित्व, सुशासन र जनताको हितका लागि विचार मिल्ने शक्तिबीच संवाद, सहकार्य र एकताको वातावरण बनाउनु पर्नेमा जोड़ दिए। उनीहरूले रोजगारी, शिक्षा, स्वास्थ्य, विकास निर्माण र सामाजिक न्याय जस्ता जनताका दैनिक समस्यालाई राजनीतिक प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका छन्। साथै विगतका सहकार्य र विभाजनबाट सिक्दै आगामी सहकार्यलाई व्यवहारिक र परिणाममुखी बनाउनु पर्नेमा जोड़ दिएका छन्। फरक राजनीतिक पृष्ठभूमि र संगठनात्मक संरचना भए पनि साझा मुद्दामा सहकार्य गर्न सकिने सम्भावना बारे कार्यक्रममा छलफल भएको थियो। सहभागीहरूले व्यक्तिगत तथा सांगठनिक मतभेद भन्दा माथि उठेर साझा राजनीतिक उद्देश्य र जनताको हितलाई केन्द्रमा राख्न सके वाम शक्तिबीच सहकार्यको आधार बलियो बन्ने बताएका थिए। यद्यपि शनिबारको कार्यक्रमलाई तत्काल कुनै औपचारिक राजनीतिक एकता वा संगठनात्मक निर्णयका रूपमा भने लिइएको छैन, सहभागीहरूले यसलाई आपसी संवाद, विचार आदान प्रदान र सहकार्यको सम्भावना बारे छलफल गर्ने अवसरका रूपमा बताएका छन्। केन्द्रमा भइरहेको राजनीतिक संवादले आगामी दिनमा कस्तो रूप लिन्छ र त्यसको प्रभाव लामजुङको राजनीतिमा कस्तो पर्छ भन्ने विषय भने क्रमशः स्पष्ट हुँदै जाने देखिन्छ। लामजुङको बेसी शहर चिती तिलाहार हुँदै बस्नेत गाउँ समूह सञ्चालन हुँदै आएको यातायात सेवाको भाडा दरलाई लिएर यात्रु तथा व्यवसायी बीच अन्यल सिर्जना भएको छ। लामो समयदेखि उक्त रूटमा नियमित यातायात सेवा सञ्चालन हुँदै आए पनि भाडा समायोजन गर्नुपर्ने माग यात्रुबाट उठ्दै आएको छ। तर सम्बन्धित यातायात समितिको निर्णय अनुसार हाल बस्नेत गाउँसम्मको भाडा रू 250 कायम रहेको बताइएको छ। यद्यपि पछिल्लो समय सोही रूटमा सञ्चालन हुने एक गाड़ीले समितिको तोकेको दरभन्दा फरक रूपमा आफू खुशी भाडा लिन थालेपछि अन्य व्यवसाय र यात्रुमा समेत समस्या परेको गुनासो आएको छ। एक गाड़ीले आफू खुशी भाडा घटाउने वा बढ़ाउने गर्दा समान रूटमा सञ्चालन हुने अन्य गाड़ी व्यवसायीलाई प्रतिस्पर्धात्मक दबाव पर्ने तथा यात्रुहरूमा समेत आधिकारिक भाडा दरबारे अन्यल सिर्जना भएको व्यवसायीहरूको भनाइ छ। भाडा दर सम्बन्धी नयाँ निर्णय नभएसम्म समितिले कायम गरेको रू 250 भाडा नै लागू हुनुपर्ने उनीहरूको भनाइ छ। सम्बन्धित निकाय सम्बन्धित यातायात समिति तथा सरकारवाला निकायले तत्काल स्पष्ट निर्णय गरी एउटै रूटमा सञ्चालन हुने सबै सवारी साधनमा समान र आधिकारिक भाडा दर लागू हुनुपर्ने माग गरिएको छ। डिभिजन वन कार्यालय लमजुङका प्रमुख दीपक प्रसाद पण्डितले सर्वोदय सेवाश्रम तथा धर्मनाथ धामको पुस्तकालयलाई 41 प्रति पुस्तक हस्तान्तरण गर्नुभएको छ। अनेत्र जिल्लामा सरूवा भएर जान लाग्नुभएका पण्डितले वन वातावरण प्रकृति संरक्षण तथा अन्य विषयसँग सम्बन्धित पुस्तक सहित आफ्नो सिर्जना र कृतिहरू पुस्तकालयलाई उपलब्ध गराउनु भएको हो। सेवाश्रमका प्रचार प्रसार संयोजक तथा जीवन सदस्य लक्ष्मी प्रसाद मिश्रका अनुसार हस्तान्तरण गरिएका पुस्तकको मूल्य 20,000 रूपियाँ भन्दा बढ़ी छ। मिश्रले धार्मिक आध्यात्मिक तथा वन वातावरणसँग सम्बन्धित पुस्तकहरू एउटै ठाउँमा उपलब्ध हुनु पुस्तकालयका लागि महत्वपूर्ण भएको बताउनुभयो। पुस्तकहरू सेवाश्रममा आउने विद्यार्थी अध्येता अनुसन्धानकर्ता साधु सन्त तथा सर्वसाधारणका लागि उपयोगी हुने अपेक्षा गरिएको छ। पण्डितको कार्यकालमा डिभिजन वन कार्यालय गण्डकी प्रदेशबाट सर्वोदय सेवाश्रम अन्तर्गतको नक्षत्र वाटिकाका लागि 3,00,000 रूपियाँ अनुदान समेत प्राप्त भएको आश्रमका अध्यक्ष कृष्णराज ओलियाले जानकारी दिनुभयो। उक्त रकम वाटिकाको विकास संरक्षण तथा व्यवस्थापनमा प्रयोग गरिएको उहाँले बताउनुभयो। सरूवा हुनुअघि पण्डितले धर्मनाथ धाम परिसरको अवलोकन समेत गर्नुभएको छ। उहाँले नक्षत्र वाटिका 108 गौमुखी धारा 108 शिवलिंग र 1008 शालिग्राम लगायत धार्मिक तथा प्राकृतिक सम्पदाको स्थलगत अवलोकन गर्नुभयो। अवलोकनका क्रममा पण्डितले धार्मिक आध्यात्मिक र प्राकृतिक सम्पदाको संरक्षणलाई सँगसँगै अघि बढ़ाएकोमा सेवाश्रमको प्रशंसा समेत गर्नुभएको थियो। उहाँले वन तथा वातावरण संरक्षण सरकारी निकायको मात्र नभई समुदाय धार्मिक संस्था तथा नागरिकको साझा जिम्मेवारी भएको बताउँदै यस्ता अभियानमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। सरूवा भएर जान लाग्नुभएका पण्डितलाई सर्वोदय सेवाश्रम परिवारले रूद्राक्षको माला लगाएर सम्मान तथा विदाई गरेको थियो। विदाईका क्रममा उहाँले नयाँ कार्यस्थलमा रहे पनि सेवाश्रम धर्मनाथ धाम तथा नक्षत्र वाटिका संघको सम्बन्ध र सम्भव सहयोगलाई निरन्तरता दिने आश्वासन समेत दिनुभएको छ। अध्यक्ष ओलियाले पण्डितको कार्यकालमा प्राप्त सरकारी सहयोग तथा उहाँले व्यक्तिगत रूपमा देखाउनु भएको सद्भाव र सहकार्यप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले पण्डितको नयाँ कार्यस्थलको कार्यकाल सफल रहोस् भन्ने शुभकामना समेत दिनुभएको थियो। रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्र यप र रेडियो चौतारीको फेसबुक पेजमा तपाईँ सुन्दै हुनुहुन्छ साँझ बिहान 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
4: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
5: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
4: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि
5: चिन्तै नगर्नुहोस् न बुढा बिची सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो घर गहना पाइन्छ नि त्यही जाउँ न
6: विगत 50 वर्षदेखि सुन्दरबजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दीपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
7: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
8: सम्पर्क फोन नम्बर 98165852, 98066662162 र 06651381। दीपा सुन चाँदी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ।
9: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
10: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
9: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
10: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
9: ल त, म पनि त्यतै जाने भए।
11: बुढा थोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
12: सम्पर्क मोबाइल नम्बर 98560-45141 र 98636-52615।
13: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
14: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
15: किन हाँस्या नि बुढा, तुलाई फर्किने गरे? तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका। हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भएको के रे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
16: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा, सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, गिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
17: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी शहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ। प्रोप्राइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981।
18: हार्दिक निमन्त्रणा, लमजुङ जिल्लामा रहेको कृष्ण साहित्यिक मञ्च लमजुङको 7 साधारण सभा तथा 8 स्थापना दिवस गण्डकी प्रज्ञा प्रतिष्ठानका राज्य सदस्य श्री टुक्का देवी पौडेल आचार्यको प्रमुख अतिथ्यतामा हुने उत्तम कार्यक्रममा सम्पूर्ण कृष्ण आजीवन सदस्य श्रेष्ठा साहित्यकार, कवि, बुद्धिजीवी, शिक्षा प्रेमी एवं स्वेच्छिक सबैमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति 2083 भाद्र 7 गते आइतबार। स्थान लक्ष्मी नारायण पुस्तकालय। समय दिनको 10:45। कार्यक्रमहरू, प्रतिवेदन प्रस्तुत, सम्मान कार्यक्रम, कवि एवं बाल प्रतिभा सम्मान, तापमा नृत्य एवं रचना वाचन, विविध कार्यक्रमहरू। अध्यक्ष कमला तनाई एवं कृष्ण साहित्यिक मञ्च परिवार लमजुङ।
19: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
20: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
19: ए हो र, के पाइन्छ?
20: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
11: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
14: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
11: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 98465424 र 98467915।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। लमजुङको रायनाथ नगरपालिका 4 स्थानीय समुदाय, व्यवसायी, बजारवासी, समाजसेवी तथा रायनाथ एन ग्लोबल माध्यमिक विद्यालय अन्तर्गतको रायनाथ स्काउट क्लबको सहभागितामा बजार तथा सार्वजनिक स्थल सरसफाई अभियान सञ्चालन गरिएको छ। रायनास स्काउट ट्रफको सहजीकरणमा नेवोटे, सातबिसे र अल्काटार क्षेत्रको सरसफाई गरिएको हो। रायनास नगरपालिका 3, 4, र 5 बजार तथा सार्वजनिक स्थललाई सफा, व्यवस्थित र आकर्षक बनाउने तथा स्थानीयवासीमा सरसफाई सम्बन्धी चेतना र जिम्मेवारी बोध बढ़ाउने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। अभियानमा स्थानीय समुदाय, व्यवसायी, बजारवासी, समाजसेवी तथा विद्यालयमा आबद्ध स्काउट विद्यार्थीको सहभागिता थियो। स्काउट ट्रुपले सहभागीलाई विभिन्न स्थानमा परिचालन गरी सरसफाई कार्यको सहजीकरण गरेको थियो। रायनाथ क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चक्रतीर्थधामलाई स्वच्छ र व्यवस्थित बनाउँदै धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्य समेत अभियानमा समेटिएको छ। धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र सरसफाईले स्थानीय पर्यटन तथा व्यावसायिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने आयोजकको विश्वास। रायनाथ एन ग्लोबल माध्यमिक विद्यालयका प्रधान अध्यापक तीर्थ गुरूङले सार्वजनिक स्थल सफा राख्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभयो। उहाँका अनुसार यस्ता अभियानले विद्यार्थीमा सेवाभाव, अनुशासन, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुर्याउँछ। अभियानमा रायनास नगरपालिका 1 साहिली टारका समाजसेवी गोविन्दराज नेउपानेले 50 सेट सरसफाई पंजा र मास्क सहयोग गर्नुभएको थियो। उहाँ स्वयं पनि सरसफाईमा सहभागी हुनुभएको थियो। सरसफाईको क्रममा सार्वजनिक स्थलमा रहेको फोहोर संकलन गर्नुका साथै जथाभावी फोहोर नफाल्न र उचित व्यवस्थापन गर्न स्थानीयलाई समेत सचेत गराइएको थियो। विद्यालय, स्काउट ट्रुप, स्थानीय समुदाय, व्यवसायी तथा समाजसेवीको सहकार्यमा सञ्चालन भएको अभियानले सार्वजनिक स्थलको संरक्षण र सामाजिक जिम्मेवारी प्रति समुदायको ध्यान आकर्षण गराएको आयोजकले जनाएको छ। रायनाथ स्काउट ट्रुपले आगामी दिनमा पनि सरसफाई, वातावरण संरक्षण तथा जनचेतनामूलक गतिविधिलाई निरन्तरता दिने जनाएको छ। १७०० क्रिन्चे खोला तथा खोलाको किनार क्षेत्रमा फालिएको फोहोर सफाई गर्दै नेपाल चेन्ज मेकर्स एनसीएमले सरसफाई तथा वातावरण सम्बन्धी सचेतना अभियान सम्पन्न गरेको छ। खोला र यसको आसपासको क्षेत्रमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गर्दै अभियान सञ्चालन गरिएको हो। प्राकृतिक सम्पदाका रूपमा रहेका खोला तथा जलस्रोतको संरक्षण, जथाभावी फोहोर नफाल्ने र वातावरण स्वच्छ राख्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। सरसफाई अभियान अघि ओडा अध्यक्षको नेतृत्वमा स्थानीय स्तरमा सचेतना तथा आवश्यक छलफल गरिएको थियो। त्यसपछि नेपाल चेन्ज मेकर्सका सदस्यहरू प्रत्यक्ष रूपमा खोलाको किनारमा पुगेर सरसफाईमा जुटेका थिए। अभियान मार्फत फोहोर फाल्ने होइन, सफा राख्ने संस्कार बसालो, खोला बचाऊ र प्राकृतिक स्रोत जोगाऊ भन्ने सन्देश प्रवाह गरिएको थियो। नेपाल चेन्ज मेकर्सले आजको सानो प्रयासले भविष्यमा स्वच्छ र स्वस्थ वातावरण निर्माणमा योगदान पुग्ने विश्वास लिएको छ। अभियानमा सहभागी सदस्यहरूको समय, श्रम र समर्पणले सामाजिक परिवर्तनका यस्ता अभियानलाई थप बलियो बनाउने आयोजकको भनाइ छ। संस्थाले आगामी दिनमा पनि सरसफाई, वातावरण संरक्षण तथा सामाजिक परिवर्तनका सकारात्मक अभियानलाई निरन्तरता दिने जनाएको छ। सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसाका घटनामा महिलाको कन्या जालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ। अदालतले यौन अपराधका मुद्दामा पीड़ितको कौमार्य परीक्षण गर्ने परम्परागत र अवैज्ञानिक दृष्टिकोणलाई खारेज गर्दै यसलाई फोरेन्सिक प्रमाणको सीमित आधारका रूपमा मात्र लिनुपर्ने सिद्धान्त प्रतिपादन गरेको हो। कन्या जाली अक्षत रहँदैमा बलात्कार नभएको वा च्यातिएको देखिँदैमा सहमतिमै सम्पर्क भएको निष्कर्ष निकाल्न नमिल्ने सर्वोच्चको ठहर छ। फोरेन्सिक परीक्षणको उद्देश्य कुमारी हो होइन जाँच्नु नभए घटनासँग सम्बन्धित शारीरिक चोट र जैविक संकेतको वैज्ञानिक अभिलेख राख्नु मात्र भएको फैसलाको पूर्ण पाठमा उल्लेख छ। यो फैसला 2075 सालमा धनुषामा भएको 12 वर्षीय बालिका बलात्कारको घटनासँग सम्बन्धित छ। जनकपुर अञ्चल अस्पतालका तत्कालीन दुई मेडिकल अधिकृत डाक्टर रम्भा गोइत र डाक्टर विजय कुमार सिंहले बालिकाको कन्या जालीमा घाउ देखिँदै त्यसलाई लुकाएर सामान्य प्रतिवेदन दिएका थिए। अदालतले पदको दुरूपयोग गरी गलत प्रतिवेदन तयार गरेको अभियोगमा दुवै डाक्टरलाई दोषी ठहर गर्दै जनहित 3 महिना कैद र 20,000 रूपियाँ जरिवानाको फैसला सुनाएको थियो। साथै सर्वोच्च अदालतले यौनजन्य अपराधका पीड़ितको परीक्षण गर्दा उनीहरूको गरिमा र गोपनीयताको पूर्ण सम्मान गर्न तथा चिकित्सा कानूनी परीक्षणका लागि तत्काल स्पष्ट मानक कार्यविधि बनाएर लागू गर्न सरकारको नाममा निर्देशनात्मक आदेश समेत जारी गरेको छ। यो फैसलाले फोरेन्सिक परीक्षणलाई कौमारेको परीक्षण बनाउने गलत अभ्यासको अन्त्य गर्दै चिकित्सकको जवाफदेहिता र कानूनी उत्तरदायित्वलाई अनिवार्य बनाएको छ। गैराती देशका विभिन्न ठाउँमा पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती धनुषामा सबैभन्दा धेरै 54.8 मिलिमिटर वर्षा मापन भएको छ। महाशाखाका अनुसार आज गण्डकी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा ठूलो वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा पहाड़ी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका केही ठाउँ तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै ठाउँमा पनि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। लमजुङमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता एउटै थलोमा, वर्तमान राजनीतिक अवस्था, वाम सहकारीको आवश्यकता र सम्भावना बारे छलफल। समितिको निर्णय विपरीत बेसी सहची तितिलाहार सड़कमा आफू खुसी भाडा, तत्काल स्पष्ट निर्णय गरी आधिकारिक भाडा दर लागू गर्नुपर्ने माग। डिभिजन वन प्रमुख पण्डितद्वारा सर्वोदेश युवाश्रमको पुस्तकालयलाई पुस्तक हस्तान्तरण, लमजुङ बाहिरबाटै पनि सहयोग गर्ने आश्वासन। रायनासमा स्काउट ट्रुपको अगुवाईमा बजार तथा सार्वजनिक स्थल सरसफाई, बजार क्षेत्र तथा सार्वजनिक स्थल सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्य। र 1700 क्रिन्चे खोला सफाईमा जुट्यो नेपाल चेन्ज मेकर, सफाईसँगै वातावरण संरक्षणको सन्देश प्रवाह। अवस्था यिनै समाचार सहित बिहान 6:30 बजेबाट प्रसारित चौतारी खबर अहिलेलाई सकिएको छ। प्राविधिक सहकर्मी सीताराम बस्नेतलाई धन्यवाद दिँदै समाचार कक्षबाट म पनि विदा हुन्छु। रेडियो चौतारी 91.4 MHz, हाम्रो वेबसाइट www.chautarilive.com र हाम्रो पात्र एपमा रेडियो चौतारी सुन्दै गर्नुहोस्। नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: अहिले बिहानको 7 बज्यो।
2: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ट्ज।
3: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
4: ल ल आए बहिनी, किन होला?
3: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
4: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
3: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8, झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ। मोबाइल नम्बर 98560 46257 र 98400067787।
6: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
7: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
6: त्यहाँ त ब्रोइलर कुखुरा, सल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
7: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
6: ल त, म पनि त्यतै जाने भए।
8: बुढा थोकी ब्रदर सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
9: सम्पर्क मोबाइल नम्बर 98560 45141 र 98636 52615।
10: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
11: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
12: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिल बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
13: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
12: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भिन्सु स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
14: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेचीसहर नगरपालिका 8, भीमसेन स्थान, लमजुङ। प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066 520 209 र मोबाइल नम्बर 98460 58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
15: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
16: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
15: ए हो र, के पाइन्छ?
16: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
8: बेसी सहर सेरा बजार में रहेको कामाख्या फर्नीचर एंड फर्निशिंग सेंटर में घराइची तथा अफिशियल फर्नीचर का सामान बक्स पलंग सोफा लो बेड दराज किचन रैक आदि पाइन्छ। फर्निशिंग का सामान कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइन का साथ ही किचन लाई आवश्यक पर्ने संपूर्ण इलेक्ट्रोनिक किचन सामग्री राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ। साथ ही नफुटने प्लास्टिक का सामान बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टी का साथ पाइन्छ।
11: नोट, कामाख्या फर्निचरमा दसैँ तिहार तथा अन्य चाडपर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
8: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 98465424 र 98467915।
3: तपाईको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
17: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
3: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आईटी समाधान चाहिएको थियो, त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
17: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
3: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
17: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्टमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
3: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
17: ल सुन, त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
18: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
17: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98565473। स्थान लुम्बिनी कम्प्युटर शहर लमजुङ।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अर्जुन
1: यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
3: प्रोप्राइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 98461080025।
4: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँड रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 98451 39647 र 98111 90610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
5: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे के भयो मेरो बुढीलाई? आज
6: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
5: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
6: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायण स्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाऊ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
8: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
6: सम्पर्क फोन नम्बर 98161 85520, 98066 66162 र 066521381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
9: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो, झन् यही बेला पखाला लागेर हैरान होइन, कहाँ जाने होला, के गर्ने के नगर्ने, जहिल्यै बिरामी भएर केही मेलो मिसै भइ।
10: बुवा चिन्ता नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ, यही बेसी सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
9: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
10: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा,
11: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ, सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोप्राइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 98465064093।
12: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्यारे?
13: विदेशमा पैसा रुखमा फल्ने हो र, अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
12: अब के गर्नुहुन्छ त दाई?
13: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
12: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
11: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठा पाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामी, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560-45401 र 98261-7377-99।
0: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9842618202 र 9840319799।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 813 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: हाम्रो साथी सपना त कति भाग्य मानि रहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
0: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
3: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
0: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्नु भएको छ।
3: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
0: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर

अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ। साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ। जयबुद्ध ज्वेलरी बेसीसहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोभाइडर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665420 0665420 475, मोबाइल नम्बर 9856045।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98175040।
3: शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी सहर नगरपालिका 6 मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसईई उपन्न योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष ननाघेको। निवेदन दरखास्त दस्तुर 1000 रुपियाँ मात्र। नगद वा राष्ट्रिय वाणिज्यिक बैंक 6940100000200001 मा दाखिला भोचर तलब भत्ता रु 19,000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5 महिना 11 गते दिनको 4 बजेसम्म। सम्पर्क मिति 2083 5 महिना 11 गते 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित, मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98565490। जीमेल gamgamilan23@gmail.com। जङ्क बहादुर अधिकारी, प्रधान अध्यापक।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।

0: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, किनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाँघरक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेषज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841 39 647 र 9811 90 610। नमुना आयुर्वेद औषधालय राप्ती नगरपालिका 5 भण्डारा स्कुल रोड चितवन र भरतपुर महानगरपालिका 12 मालपोत कस्तुरी टोल चितवन।
1: ओहो, हेर सर, टाढैको सायद हो कि कस्तो, बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 9842-49129 र 9841-52091।
5: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
6: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
5: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
6: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
5: ल त, म पनि त्यतै जाने भएँ।
7: बुढा थोकी ब्रदर्स सप्लायर्स टुडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 टुडी बार, लमजुङ। प्रोपाइटर हरिकृष्ण बुढा थोकी।
8: सम्पर्क मोबाइल नम्बर 9855-45141 र 9863-52615।
9: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
10: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
11: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
12: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
11: ए हो र, के पाइन्छ?
12: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
7: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
9: नोट कामाख्या फर्निचरमा दशैं तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
7: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी शहर नगरपालिका 8 तेरा बजार कारागार अगाडि राधाकृष्ण चौक लम्सुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 0665204727 मोबाइल नम्बर 9845424264 र 9847609015
13: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: किन हाँसे हो नि बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै रात हालेछन् बुढाले देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसे का हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के रे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9891920981
3: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
4: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
3: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए चाहिँ किनेर पनि त भएन नि
4: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
2: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
4: सम्पर्क फोन नम्बर 9816585520 9806662162 र 0665231381 दिपा सुन्चादी पसल विश्व नगरपालिका 8 नारायण स्थान लमजुङ
1: बुढा ए बुढा एक पालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या
0: हुन त हो नि बुढी तर यो घरको हालत हेर त फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी
1: किन चिन्ता लिनुहुन्छ बुढा पहिला जुनतारा रेस्टुरेन्ट सञ्चालन गर्नुभएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेवामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नुभएको छ त त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा
2: हाम्रा सेवाहरू हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोपाइटर सृजना श्रेष्ठ
2: सम्पर्क नम्बर 9842618202 र 9804319789
1: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8 सेरा लमजुङ
2: नोट सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ
3: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
4: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
3: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए चाहिँ किनेर पनि त भएन नि
4: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण स्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
2: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी सुनसरी चूरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 9816685520, 9806665162 र 0665213181। दीपा सुनसादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लमजुङ।
6: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवीन बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
3: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
2: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
4: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460।

0: सानो कुरामा पनि किन चिन्ता गरेको? केसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
1: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
0: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
1: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
0: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका 8, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 98462073829 र 98171540।
2: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
3: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
2: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
3: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
2: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
3: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
2: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
3: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
4: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी।
3: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98562475783, स्थान लुम्बिनी कम्प्युटर प्रेस्टहर, लमजुङ।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863526615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौं।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
8: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गरगहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
9: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गरगहना लगाउन त कसले छेकेको छ र?
8: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
9: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
8: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
9: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाँडा बर्तन पनि पाइन्छ।
8: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 0665204335, 0665204375, मोबाइल नम्बर 9855457735।

0: छोरा चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घरैसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लम्सुङ। प्रोपाइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424 र 9847609015।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
2: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यु जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
1: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
3: न्यु जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
4: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायणस्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0664520227, मोबाइल नम्बर 9842949129 र 9841520091।
5: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
6: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9846098911।
7: दाइ, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
8: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
7: अब के गर्नुहुन्छ त दाइ?
8: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
7: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो! म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
6: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओह्रालो, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 9856045401 र 9826173799।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

नमस्कार, कार्यक्रम रंगरसमा आदरणीय श्रोता मित्रहरू, सदाझै म यसै समय यही बार तपाईहरुको माझमा उपस्थित हुने गरेको छु कार्यक्रम रंगरसमा। आदरणीय मित्रहरू, आज पनि म तपाईहरुको माझमा छुट्टै एउटा साहित्यिक खुराक लिएर उपस्थित भइसकेको छु कार्यक्रम रंगरसमा। सदाझै तपाईहरुको बीचमा मैले धेरै साहित्यिक प्रस्तुतिहरू प्रस्तुत गरिसकेको छु। विगतमा कविताका विधाहरू, आलेखहरू, कथाहरू यहाँहरूको माझमा पस्कने जमर्को गरिरहेको छु। मैले भन्ने गरेको छु तपाईँहरूको माझमा हरेक किसिमका साहित्यिक गतिविधिहरू पस्कने जमर्को गरि नै छु भन्ने बाचा अनुसार आज भने तपाईँहरूको माझमा एउटा छुट्टै प्रस्तुति लिएर उपस्थित भएको छु। यो कार्यक्रम सदाझै शनिबार 7 बजेदेखि 7:30 बजेसम्म एकैसाथ रेडियो मर्सङ्गदी 95 मेगाहज र रेडियो चौतारी 91.4 मेगाहजबाट प्रसारण हुने गरेको छ। तपाईहरूलाई कार्यक्रम रंगरस कस्तो लागेको छ अपेक्षा राखेको छु यहाँहरूको सुझावको लागि। भन्दै आजको प्रस्तुतिमा भने मैले एउटा छुट्टै प्रस्तुति लिएर उपस्थित हुने जमर्को गरिसकेको छु। त्यो प्रस्तुति यस्तो छ, गण्डकी प्रज्ञा प्रतिष्ठान हाम्रो साहित्यिक एउटा थलो हो, त्यही सेरोफेरोमा आज मैले लिस्न साहित्यिक मञ्च लमजुङको स्थापना दिवस तथा साधारण भेलामा एउटा प्रमुख अतिथिका रूपमा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य टुकादेवी पौडेल आचार्यलाई आज निम्त्याएको छु। उहाँसँग नै आज मैले साहित्यिक संवादहरू

0: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
1: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
0: अब के गर्नुहुन्छ त दाई?
1: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
0: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यसको कुरा यादै भएन।
2: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठा पाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामु, लमजुङ, प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445401 र 98261737799।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
4: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
5: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै
4: होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
5: सम्पर्क नम्बर 98462 र 98403-1979।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लमजुङ।
5: नोट: सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
6: बुढी, ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई आज?
0: चाडबाड पनि नजिकै आइसक्यो, गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
6: नरिसाउ न बुढी, गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि।
0: चिन्तै नगर्नुहोस् न बुढा, बिची सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि, त्यही जाउँ न।
7: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
5: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारका गहना बनाइनुका साथै रेडीमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
0: सम्पर्क फोन नम्बर 98165852, 98066662 र 06651. दिपा सुन्चादी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लमजुङ।
8: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्स्यो जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
4: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
2: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
5: जयलक्ष्मी सुन चाँदी पसल, बेची शहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तपाईको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
1: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो?
0: सुन्नुहोस् न, घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
1: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
0: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानुपर्ने? म
1: पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
0: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
1: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सीसीटीभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
2: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
1: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लम्जो।
3: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
4: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ, साथै पुल हाउस पनि सञ्चालनमा रहेको छ।
5: प्रोप्राइटर टेकजङ गुरुङ, नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा, सम्पर्क फोन नम्बर 0663520903, मोबाइल नम्बर 9841680025।
6: ओहो हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
7: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो, यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
6: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
8: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेण्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
9: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9841052091।
10: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
11: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
10: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
11: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोप्राइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका साथ मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 9840698911।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: तो दुखे कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्या हो दुख्या हो झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने कहिल्यै बिरामी भएर केही मेलो मेसै भइएन
1: बुवा फिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि काराटार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: दाइ पैसा त तन्ने कमाएर ल्याउनु भयो क्या रे
4: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किए पनि बहिनी
3: अब के गर्नुहुन्छ त दाइ
4: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
3: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
5: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनु

0: साथै कुसु पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओरालो लमजुङ प्रोप्राइटर शरद बराल सम्पर्क नम्बर 9856045401 र 9826173799।
1: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
2: ल ल आए बहिनी, किन होला?
1: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
2: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिल खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बात ल्याउनु छ।
1: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्र्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
0: प्रोपाइटर अमृत श्रेष्ठ, बेचीसहर नगरपालिका 8 झिङ्गेखोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भएँ।
5: बुढा थोकी ब्रदर्स सप्लायर सिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउरी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउरी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउर मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिच्ची सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल सिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165582020 98066662162 र 0665231381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्सुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्सुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्सुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्सुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 98560602900
6: माया हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी आफ्नो भने सबै पुरानो डिजाइनको
7: पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र
6: बनाउन त हुन्थ्यो काठमाडौँ पोखरा जाने फुर्सद नै छैन
7: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त त्यसै त राम्रो गहना पाइने पसल अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ
6: नयाँ सजावट भने जस्तै गहना जय बुद्ध ज्वेलरी सबैको चाहना
7: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ
6: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै प्रोपाइटर मणिलाल विश्वकर्मा सम्पर्क फोन नम्बर 0665520735 0665520475 मोबाइल नम्बर 98565475

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, देशी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घरैसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
3: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
2: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसी सहर नगरपालिका 8, सेरा बजार कारागार अगाडि, राधाकृष्ण चोक, लमजुङ। प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727, मोबाइल नम्बर 9845424264 र 9847607915।
4: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए मास्टर साहब कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
1: ल ल आए बहिनी, किन होला?
0: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
1: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रो हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले व्यस्तको झिल खोलामा नन्द स्लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
0: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेसीसहर नगरपालिका 8, झिङ्गे खोला, पुल्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
3: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
4: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
3: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
4: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
3: ल त, म पनि त्यतै जाने भए।
5: बुढाथोकी ब्रदर्स सप्लायर्स चुडीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 चुडीबार लमसुङ, प्रोपाइटर हरिकृष्ण बुढाथोकी।
6: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
7: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउँडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
8: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
9: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
10: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
9: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 13 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
9: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लमसुङ, प्रोपाइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 9846618202 र 9840319799।
9: सिबिएस तथा बिउबिजन भण्डार, बेसी सहर नगरपालिका 8 13 लमसुङ।
2: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
11: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
12: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
11: अब जापान ट्राई होइन स्योर गरौं।
12: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
11: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
12: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
11: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
12: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
13: अहिले बिहानको 11 बज्यो।

0: नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र याप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण हुने 11 देखि 12 बजे सम्मको कल लाइनमा स्वागत छ। आज भने कार्यक्रम प्रस्तुतमा लिडिया
1: सुरामा भगवती पनि साथमै रहेको छु। श्रोता हामी चाहिँ कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदको समयमा हुनुहुन्छ भने कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ।
0: र प्राविधिक कक्षाबाट साथ दिनुभएको छ सीतारामले। आज हाम्रो आइतबारे बसाईमा छौं। आइतबारे बसाईमा भने हजुरहरूले हामीले दिएको 8 गीत रोज्न सक्नुहुन्छ। हामीसँग जोडिनको लागि 0665211183 कल गरेर जोडिन सक्नुहुन्छ। हिजो हामीलाई फोन गर्नुहुने कलरलाई गोला प्रथाबाट हामीले नाम लिइसकेका छौं। उहाँको नाम चाहिँ हामी कार्यक्रमको अन्त्यमा भन्नेछौं। धैर्य गर्नुहोला हजुरहरूले। हाम्रो फेसबुक पेज फेसबुक www.chautarilive.com मा पनि कमेन्ट गर्न सक्नुहुन्छ। म कमेन्टलाई पनि कार्यक्रमको अन्तिममा पढ्नेछु। श्रोताबिन, हरेक दिन एकजना लक्की कलरलाई ग्रीन फिल्ड झोल ममाबाट 1 प्लेट स्पेसल झोल मोमो प्रदान गरिनेछ। को हुनुहुन्छ त लक्की कलर, त्यसको लागि हामीलाई सम्झनुहोस्। 0665211183 कल सम्पर्क गरेर जोडिनुहोस् अनि लक्की कलर बन्नुहोस्। फेरि अर्को कुरा पनि छ है श्रोताबिन, हरेक दिन एक चौतारी कल टाइममा फोन गर्नुहुने एकजना लक्की कलरलाई गोला प्रथाबाट छनौट गरी बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ गरी फोटो र फ्रेम प्रदान गरिनेछ। त्यो लक्की कलर हाम्रो श्रोताबिनहरू बन्न सक्नुहुनेछ। आउनुहोस्, कल गर्नुहोस्, हामीसँग जोडिनुहोस् र रमाइलो कुराकानी गरौं अनि लक्की कलरलाई कलर पनि बनाऊ।
1: श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। 0665211183 सम्झन सक्नुहुनेछ। अहिले भने एकदमै गर्मी मौसम चलिरहेको छ, घाम लागिरहेको छ। कोही साथीहरू गाउँ घरमा कोदो गोड्दै हुनुहुन्छ होला, कोही साथीहरू धान गोड्दै हुनुहुन्छ होला। भदौ महिना लागिसक्यो। श्रोताबिनहरू, कार्यव्यस्तताको कारणले गर्दा पनि तपाईँहरू आफ्नो हातमा कहिले मोबाइल बोकेर कार्यक्रम सुन्दै हुनुहुन्छ होला, कामको बिजी व्यस्तताले गर्दा फोन गर्न सक्नु भएको छैन होला। पक्कै पनि यदि फुर्सदको समयमा हुनुहुन्छ भने हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ, होइन त लिडियाजी?
0: हो नि,
1: पक्कै पनि आउन सक्नुहुनेछ। 0665211183 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी आइतबारे बसाईमा छौ श्रोताबिनहरू। आइतबारे बसाईमा भने हामीले तपाईँहरूको लागि भनेर 8 गीत लिएर आएका छौँ। त्यो गीतमा कति नम्बर रोज्न चाहनुहुन्छ, नम्बर रोजेर गीत रोजाईमा आफ्नो साथीहरूलाई सम्झन समर्पण पनि गर्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने 0665211183 कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। अहिलेलाई भने साङ्गीतिक कोसेली।

0: हजुर, सुमधुर सांगीतिक कोशीलीपछि पनि स्वागत गर्न चाहन्छु श्रोता मित्रहरू। त्यहाँ के गर्दै हुनुहुन्छ यति भन्दै थिए, कोही साथी कल लाइनमा आइसक्नु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: हेलो, नमस्कार।
0: हजुर नमस्ते, नमस्कार। कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: बिर्सिनु भयो, मैले त बिर्सेको छैन नि हजुरलाई। म चाहिँ दोर्जीबाट राम मान्छे हो नि।
0: एहे, रामजी हुनुहुन्छ है?
1: हजुर, एकदम।
0: के छ रामजी, खबर सुनाउनुहोस्।
1: एकदमै ठिक ठाक छ। म अलि अस्ति नै एकचोटि चौतारीमा आउँदा हजुरहरू थिएन, हाम्रो सुमित्र कि को एकजना दिदी हुनुहुन्थ्यो।
0: ए हो र, भेटघाट गर्नको लागि आउनु भएको थियो है?
1: अहो,
0: भेटघाट हुन पाएन नि, फेरि आउनु होला है त।
1: ल, फेरि पछि टाइम मिल्यो नि फेरि आउँछु एकचोटि। सीताराम दाई पनि हुनुहुन्थेन, एकजना दिदी हुनुहुन्थ्यो, अनि किसान सङ्गीत दाय सर हुनुहुन्थ्यो, कुराकानी भयो, खुसी लाग्यो। अनि एकछिन लामो समय गफ भयो, अनि पछि अनि रेडियो भिजिट गरेँ, अनि त्यसपछि फर्किए म पनि।
0: हजुर, आज चाहिँ मलाई एकदमै धेरै खुसी लाग्यो, धेरै समय पछि हजुरसँग कुराकानी हुन पायो है।
1: अनि धेरै कुराहरू गर्न थियो, प्यालेज कम छ,
0: होइन? हुन्छ, ठिकै छ। कार्यक्रममा सहभागी भइदिनु भयो, धेरै खुसी लाग्यो, धेरै समय पछि कुराकानी गर्न पाइयो। आज भने हामीले 8 गीत लिएर आएका छौँ रामजी है, एउटा नम्बर रोज्नु पर्ने हुनेछ है त।
1: ल, म एक।
0: हेलो रामजी, हेलो हेलो, एक नम्बरको चाहिँ आकाशमा जुन छ विष्णु माझीको गीत छ, होइन? विष्णु माझी र रामजी खानको गीत छ। यो गीत मार्फत को कोलाई सम्झन चाहनुहुन्छ?
1: मेरो ब्यालेन्स निकै कम छ, सबैजनालाई एकमुष्ट म सम्झिँदै गएँ
0: है बाबाई। हजुर, उहाँ हुनुहुन्थ्यो धुर्दीबाट, राम हुनुहुन्थ्यो। श्रोताबिन भने अब भने तपाईँहरूको पालो आइसकेको छ। 0663-521-183 कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ अहिलेलाई भने, उहाँको रोजाएको यो सांगीतिक कोसेली।

0: सुमधुर सांगीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोताबिनहरू। कहाँ के गर्दै हुनुहुन्छ हामीसँग कल लाइनमा जोडिनुहोला। 0661 5183 कल गर्नुहोला। आज भने हामी आइतबारे बसाईमा छौं। आज भने हाम्रो रजाईमा 8 गीतहरू रहेको छ, त्यसमध्ये एउटा गीत छान्न सक्नुहुन्छ। हजुरहरूले हाम्रो फेसबुक www.chautarilive.com मा पनि कमेन्ट गर्न सक्नुहुन्छ। म कमेन्टलाई पनि कार्यक्रमको अन्तिममा पढ्नेछु। श्रोताबिनहरू, हरेक दिन एकजनालाई लक्की कलरलाई ग्रीन फिल्ड झोल ममबाट एक प्लेट स्पेशल झोल मम प्रदान गरिनेछ। को हुनुहुन्छ त लक्की कलर, त्यसको लागि हामीलाई सम्झनुहोस्। 0661 5183 कल सम्पर्क गरेर जोडिनुहोस् अनि लक्की कलर बन्नुहोस्। फेरि अर्को कुरा पनि छ है, श्रोताबिन हरेक दिन चौतारी कल टाइममा फोन गर्नुहुने एकजना लक्की कलरलाई गोला प्रथाबाट छनौट गरी बुद्ध डिजिटलबाट फोटो फ्रेमिङ गरी फोटो र फ्रेम प्रदान गरिनेछ। त्यो लक्की कलर हाम्रो श्रोताबिनहरू बन्न सक्नुहुनेछ। आउनुहोस्, कल गर्नुहोस्, हामीसँग जोडिनुहोस् र रमाइलो कुराकानी गरौं अनि लक्की कलर पनि बनाऊ।
1: श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, यदि फुर्सदमा हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुनेछ, रमाइला रमाइला कुराकानीको साथमा उपस्थित हुन सक्नुहुनेछ। आज भने हामी आइतबारे बसाईमा छौ। आइतबारे बसाईमा भने हामीले तपाईँहरूको लागि भनेर 8 गीत लिएर आएका छौँ। एक नम्बरको गीत भने हाम्रो रामजीले रोजेर बजाइसकेका छौ। अरू नम्बरको गीत रोजेर बजाउन सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने 0661 5183 कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ, हामीसँग रमाइला कुराकानी गर्न सक्नुहुनेछ। गर्मी महिना चलिरहेको छ, श्रोताबिनहरू आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला, प्रशस्त मात्रामा पानी पनि पिउनुहोला। गर्मी महिनामा फेरि बिरामी भइन्छ, आफ्नो स्वास्थ्यको राम्रोसँग ख्याल गर्नुहोला। कहाँ के गर्दै हुनुहुन्छ, यदि हाम्रो कार्यक्रमलाई निहाल्दै हुनुहुन्छ, सुनिरहनु भएको छ भने 0661 5183 कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। हरेक दिन फोन गर्नुहुने श्रोताबिनहरूलाई चाहिँ एक प्लेट झोल ममको पनि व्यवस्था रहेको छ। यदि हजुर पनि बन्न सक्नुहुनेछ है लक्की कलर, यदि लक्की कलर बनेर झोल ममको टेस्ट चाख्न चाहनुहुन्छ र खान चाहनुहुन्छ भने पक्कै पनि कल सम्पर्क गर्न सक्नुहुनेछ। 0661 5183 सम्झन सक्नुहुनेछ। यति भन्दै थिए, अहिलेलाई पनि सांगीतिक खुसी राख्न चाहन्छु।

0: हजुर, यो सुमधुर साङ्गीतिकको सिलिपछि पुनः स्वागत छ। श्रोता मित्र कहाँ के गर्दै हुनुहुन्छ? यदि फुर्सदको समयमा हुनुहुन्छ भने 0665211683 कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। आज भने हामी आइतबार व्यवसायमा छौ। आइतबार व्यवसायमा भने तपाईँको लागि भनेर आठवटा गीत लिएर आइसकेका छौ। आठवटा गीत मध्ये एउटा एक नम्बरको गीत चाहिँ हाम्रो साथीले रोजिसक्नु भएको छ। अरू गीत रोज्न सक्नुहुनेछ 0665211683 कल सम्पर्क गर्न सक्नुहुनेछ। श्रोता मित्रहरू के गर्दै हुनुहुन्छ? यदि फुर्सदमा हुनुहुन्छ भने कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। अहिले भने हाम्रो गर्मी बेला छ, गर्मी बेलामा भने एकदम घाम लागिरहेको छ। चिसो चिसो पानीहरू खानुहोला, स्वास्थ्य स्वास्थ्य भएर आफ्नो घरमा सुरक्षित भएर बस्नुहोला। कतिपय गाउँमा चाहिँ कोदो रोपाई चले कोदो घोडाई चलेको छ, यस्तो घाममा पनि कोदो गोड्नु भएको होला। कोदो गोड्दै काम गर्दै गर्दा पनि प्रशस्त मात्रामा पानी पिउनुहोला, स्वस्थ रहनुहोला। श्रोता मित्रहरू यदि फुर्सदको समयमा हुनुहुन्छ भने पक्कै पनि हामीसँग कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। यदि भन्दै थिए कोही साथी कललाई नै सक्नुभयो, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
1: नमस्ते हजुर।
0: हजुर नमस्ते। नमस्ते, कहाँदेखि बोल्दै हुनुहुन्छ?
1: लमजुङ राइनासदेखि कमल अधिकारी भन्ने भाइ बोल्दैछु।
0: के छ कमलजी खबर?
1: ठिकै छ हजुर,
0: ठिकै छ है। खाना त खानुभयो?
1: खाना खाएर चेपेको किनारमा शीतलमा बस्दैछु। आज त
0: शीतलमा बसिरहनु भएको छ है? पानी पनि सँगै लिएर जानु भएको छ कि नै?
1: चेपे पारी मूल छ गोर्खा,
0: ए मूल छ होइन, चिसो पानी पिउँदै बस्नु भएको छ शीतल लिएर?
1: हो नि, हो नि हजुर। हजुरहरू सन्चै हुनुहुन्छ नि?
0: हजुर, हामी एकदमै ठिक ठाक छौ। हजुरको माया साथ सपोर्ट अनि हौसलाले गर्दा हामी चाहिँ एकदमै ठिक ठाक छौ है त। यस्तै माया सधैँ गरिदिनु होला।
1: सधैँ गरिहाल्छ नि, हामीले गरि नै माया त हो नि, अरू के गर्नु।
0: हजुर हजुर, सुन्छ कार्यक्रमलाई सुन्दै हुनुहुन्छ?
1: हजुर, कार्यक्रमलाई भर्खर भर्खर सुन्दै थिएँ अनि डाटा खोलेको अनलाइनमा डाटा देखिहाल्यो। त्यस पछाडि
0: त्यस पछाडि अब चाहिँ कल गर्नुपर्छ है, ढिलो त भएन कतै भनेर फोन लगाइहाल्नु
1: भयो होइन। रेडियो चौतारीसँग चाहिँ कल नगरी त अब खाना पनि नरुच्ला जस्तो भइसक्यो।
0: ए त्यस्तो भइसक्यो है? हुन्छ, हामीलाई पनि हजुरको फोन नआएपछि फेरि खल्लो लाग्न थालिसक्यो कि हामीलाई पनि।
1: आउँछ आउँछ, जसरी पनि फोन आउँछ, जहाँ भए पनि मैले सम्झिने त हो नि।
0: हजुर,
1: सम्झिने कुरा त सम्झिहाल्छु। हजुरहरू ढुक्क हुनुहोस्, हजुरहरूलाई धेरै चाहिँ के भन्ने माया छ, सम्झना छ, यस्तै त हो नि।
0: हुन्छ ठिकै छ, विषयवस्तुतिर लागौँ है।
1: विषयवस्तु के छ अरे?
0: हजुर, आज चाहिँ हामीले आठवटा गीत लिएर आएका थियौँ। एक नम्बरको गीत चाहिँ हाम्रो रामजीले रोजिसक्नु भएको छ, अरू नम्बर रोज्न सक्नुहुन्छ है त कमलजी?
1: ए हस् हुन्छ, अब कस्तो खालको गीतहरू हो? मलाई त लोकगीत भन्दा नि आधुनिकहरू नै ठिक लाग्थ्यो।
0: हजुर होइन, लोकगीत छ आज चाहिँ, आधुनिक गीत पनि पक्कै पनि बजाउनेछौँ। हजुरलाई मनपर्ने गीतहरू पनि सुन्दै गर्नु होला कार्यक्रम सधैँ।
1: मलाई मनपर्ने आधुनिक गीतको पनि त पालो आउला नि।
0: हजुर आउँछ आउँछ,
1: अनि त्यही भए पछाडि हुन्छ। कतिवटा आठवटा छन् है? आठ नम्बर,
0: हजुर आठ नम्बरको हो। एक नम्बर चाहिँ हाम्रो साथीले बजाइसक्नुभयो, अरू नम्बर सक्नुहुन्छ?
1: हजुर हुन्छ, त्यसो भए मैले चार नम्बर रोजेँ।
0: चार नम्बर रोज्नु भयो है? मलाई एकदमै मनपर्ने गीत रोज्नु भयो क्या हजुरले?
1: धन्यवाद छ, धन्यवाद, ठिक लाग्थ्यो।
0: हजुर होइन, लोकगीत छ आज चाहिँ, आधुनिक गीत पनि पक्कै पनि बजाउनेछौँ। हजुरलाई मनपर्ने गीतहरू पनि सुन्दै गर्नु होला कार्यक्रम सधैँ।
1: मलाई मनपर्ने आधुनिक गीतको पनि त पालो आउला नि।
0: हजुर आउँछ आउँछ।

0: पुनः सम्पूर्ण श्रोता महानुभावहरूलाई यो गीत समर्पण गर्न चाहन्छु।
1: हस् हुन्छ, अहिलेलाई भने छुटौँ है त।
0: हस् हुन्छ दिदी।
1: हस् हुन्छ, नमस्कार बाबाई। हजुर उहाँ हुनुहुन्थ्यो राइनसबाट, कमल हुनुहुन्थ्यो श्रोता मित्र। अब भने तपाईँहरूको पालो रहेको छ 0635 1183 मा कल सम्पर्क गरेर हामीसँग जोडिन सक्नुहुनेछ। अहिले भने कमलजीको रोजाएको यो साङ्गीतिक कोसेली।

शिक्षकको आवश्यकता सम्बन्धी अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गंगा मिलन माध्यमिक विद्यालय बेसी शहर नगरपालिका छ मकै डाँडामा नेपाल सरकारबाट तलब भत्ता खाने गरी निम्न अनुसारको बाल विकास सहजकर्ताको आवश्यकता भएकाले निम्न अनुसारको नेपाली नागरिकले तोकिएको मितिभित्र निवेदन दिनुहुन विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सर्व जानकारीका लागि सूचित गरिएको छ। शैक्षिक योग्यता एसईई उत्पन्न योग्यतालाई प्राथमिकता दिइनेछ। उमेरको हद 18 वर्ष पूरा भई 40 वर्ष

0: साथीको निवेदन दरखास्त दस्तुर 1000 रुपैयाँ मात्र नगद वा राष्ट्रिय वाणिज्य बैंक 6940100000260001 मा दाखिला भोचर तलब भत्ता रु 19000 मात्र। दरखास्त बुझाउनु पर्ने अन्तिम मिति 2083 5 महिना 11 गते दिनको 4 बजे सम्म। सम्पर्क मिति 2083 5 महिना 11 गते 4 बजे पश्चात। दरखास्त बुझाउने स्थान विद्यालय प्रशासन। परीक्षा मिति सम्पर्क मितिमा नै जानकारी गराइनेछ। परीक्षाको किसिम लिखित मौखिक र आवश्यकता अनुसार प्रयोगात्मक हुनेछ। आवश्यक कागजातहरू सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र स्थायी लेखा नम्बर पत्र प्रतिलिपि। सम्पर्क नम्बर 98565490060। जीमेल gamgamilan23@gmail.com। जङ्क बहादुर अधिकारी प्रधान अध्यापक।
1: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
2: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
1: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
2: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ। होम डेलिभरी सेवा पनि छ।
1: ल त, म पनि त्यतै जाने भए।
0: बुढाथोकी ब्रदर्स सप्लायर्स चिउरी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर्स सुन्दर बजार नगरपालिका 9 चिउरी बार लम्सुङ। प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 98565410141 र 98636052615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, हरपर्दो सेवा।
6: टेक ककरोज बाइक बिग्रिएर हैरान छु यार, कहाँ सर्भिस गराउँदा राम्रो होला? किन हैरान हुनु, लम्जुङ अटो वर्क्स जा जिग्री। त्यहाँ त होन्डाका मोटरसाइकल र स्कुटरको सर्भिस हुन्छ र? हुन्छ नि, सस्तोमा सर्भिस अनि ओरिजिनल पार्ट्स तथा पुर्जाहरू पनि पाइन्छ। बाइक तथा स्कुटर महँगो त हुँदैन नि। ढुक्क, होन्डाका हरेक सामग्रीको मूल्य कम्प्युटरमै स्पष्ट देखाइन्छ। वाह, अब बाइकको सर्भिस र पार्ट्सका लागि लम्जुङ अटो वर्क्स नै जानी भयो।
7: यस लम्जुङ अटो वर्क्समा होन्डा कम्पनीका मोटरसाइकल तथा स्कुटर बिक्री वितरण, सस्तोमा सर्भिस, ओरिजिनल पार्ट्स पुर्जाहरू, मर्मत तथा बिक्री गर्नु परेमा हामीलाई सम्झनुहोस्। होन्डा कम्पनीका हरेक सामग्रीहरूको मूल्य कम्प्युटरमा देखाइन्छ।
8: होन्डाको सवारी भरपर्दो रोजाई। प्रोपाइटर सुभाष श्रेष्ठ, लम्जुङ अटो वर्क्स, बेसी सहर नगरपालिका 8, नारायण स्थान ओह्रालो लम्जुङ। सम्पर्क फोन नम्बर 066-521-384, मोबाइल नम्बर 98419-36421 र 98477-38405।
1: अर्जुन यार, मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लम्जुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ। थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
9: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लम्जुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
0: प्रोपाइटर टेकजङ गुरुङ। नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7, मनाङे चौतारा। सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98461-80025।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
11: यो सुमधुर सांगीतिक र व्यापारिक विश्राम पछि पुनः स्वागत छ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ हामीसँग कल लाइनमा जोडिनुहोला। 0665-521-183 कल गर्नुहोला। आज भने हामी आइतबारे बसाइमा छौ।
12: आइतबारे बसाइमा भने तपाईँको लागि भनेर आठवटा गीत लिएर आइसकेका छौ। कल लाइनमा जोडिन सक्नुहुनेछ र एउटा नम्बर रोजेर गीत रोज्न सक्नुहुनेछ। यदि फुर्सदको समयमा हुनुहुन्छ भने 0665-521-183 कल सम्पर्क गर्न सक्नुहुनेछ। यदि भन्दै थिए कोही साथी कल लाइन आइसक्नु, उहाँलाई स्वागत गर्न चाहन्छु। हेलो, नमस्ते।
13: हजुर
12: नमस्ते। नमस्कार, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
13: म लमजुङ जिल्ला कोला सरकार गाउँपालिकाबाट अतीत बोल्दैछु।
12: अतीत भन्नुभयो?
13: हजुर।
12: ए, नामै अतीत हो?
13: हजुर हजुर।
12: कस्तो राम्रो नाम रहेछ। भनेपछि अतीतका केही कुरा त छन् होला है? पक्कै पनि
13: कुरा त धेरै छन्, अहिले म भनौँ।
12: ए, कुरा त धेरै छन् तर भन्न चाहनुहुन्न है? हुन्छ, ठिकै छ, कुनै दिन चाहिँ सुन्ने नै छौ है त हामी। के छ खबर कोला सोथारतिर, सुनाउनुहोस्।
13: ठिकै छ, अब कोला सोथारतिर त्यो बाह्रै मास पानी पर्छ, जुगा आउँछ, त्यस्तै छ, बर्खा छ।
12: बर्खामा छ, जुगा आउँछ, जुगाले टोक्छ है।
13: हजुर, घाँस काट्न जानु पर्यो बिहान, घरमा दुन भैँसी अब गाई त्यस्तै छन्।
12: हजुर, पर्यो, गाउँले जीवन यस्तै हो, कहिले घाँस पात मेला पात नगरी खान पुग्दैन है। हुन्छ, ठिकै छ, कार्यक्रममा सहभागी भइदिनु भयो, कार्यक्रम सुनिरहनु भएको छ।
13: हजुर, म त रेडियो चौतारीको ठुलो पंखा हो नि।
12: एकदम ठुलो पंखा हुनुहुन्छ है, त्यही भएर हामीलाई पनि एकदमै शीतल आइरहेको रहेछ।
13: हजुर हजुर, एकदम, म त हरेक कार्यक्रमहरू सुनिरहन्छु नि रेडियो चौतारीको।
12: हजुर, धेरै धेरै धन्यवाद।
13: आज भोलि त्यो एउटा सरले चलाउनु हुन्थ्यो नि कार्यक्रम,
12: हजुर,
13: त्यो अतीतका पानाहरू भन्ने त्यो लभ स्टोरी कार्यक्रम आउनै छोड्यो, किन होला आज भोलि?
12: अब चाहिँ पक्कै पनि आउने छ है, आशा गर्नुहोस्। कुनै कारणले नआएको हुन सक्छ, अब चाहिँ आउनेछ। अब रेडियो चौतारी एकदम राम्रोसँग कार्यक्रमहरू जान थालेको छ, न्युज जान थालेको छ, हजुरले कार्यक्रम सुनिरहनु भएको छ होला। अब हामी नयाँ नयाँ कार्यक्रम लिएर आउने नै छौ, प्रतीक्षा गर्नु होला है त।
13: हस्
12: हुन्छ, अतीतजी विषयवस्तुतिर लागौँ है। सुन्छ, हामीले आज भने आठवटा गीत लिएर आएका छौँ। दुईटा गीत चाहिँ हाम्रो साथीहरूले रोजिसक्नुभयो, एक नम्बरको र चार नम्बरको चाहिँ रोजिसक्नुभयो, अरू नम्बरको गीत रोज्न सक्नुहुनेछ।
13: हजुर, मेरो त लक्की नम्बरै सात नम्बर हो।
12: ए, लक्की नम्बरै सात हो है? उहो, कस्तो राम्रो गीत रहेछ कि, एकदम पुरानो गीत है। हजुर अतीत हुनुहुन्छ नाम होइन? अनि एउटा चिठी लेख्न मन लाग्छ होइन?
13: म त पहिला भैसीचरण जाँदा धेरै सुन्ने गीत
12: हो, विष्णु माझी दिदीको गीत। एउटा चिठी लेख्न मन लाग्छ, जुन मायाले धरधरी रुवायो उही मायालाई देख्न मन लाग्छ भन्ने गीत छ। यो गीत मार्फत को कसलाई सम्झन चाहनुहुन्छ?
13: अब पहिला चिठी लेखेकै मान्छेलाई सम्झिन पर्यो पहिलो कुरा र
12: हजुर,
13: त्यस पछाडि स्पेसल्ली अब तपाईँलाई भन्न पर्यो।
12: हजुर, धेरै धेरै धन्यवाद
13: परिवारलाई।
12: हजुर,
13: सम्पूर्ण अब मलाई चाहिँ अतीत भनेर चिन्ने नचिन्ने चिन्न चाहने सबैलाई भन्न पर्यो।
12: हस् हुन्छ, अहिले भने छुटो है त।
13: हस्
12: हजुर, धन्यवाद। हस् हुन्छ, नमस्ते बाबा। हजुर, उहाँ हुनुहुन्थ्यो कोला सोथर गाउँबाट, अतीत हुनुहुन्थ्यो, श्रोता मित्र अब भने तपाईँहरूको पालो आइसकेको छ। 0665-521-183 कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ। अहिलेलाई भने अतीतजीको रोजाएको यो साङ्गीतिक कोसेली

0: यस सुमधुर सांगीतिक कोसेली पछि पुनः स्वागत छ। श्रोताबिनहरू कहाँ के गर्दै हुनुहुन्छ, हामीसँग कल लाइनमा जोडिनुहोला। 0661 183 कल गर्नुहोला। आज भने हामी आइतबारे बसाईमा छौ।
1: आइतबारे बसाईमा भने हामीले 8 गीत लिएर आइसकेका छौ। त्यो 8 गीत मध्ये हजुरले एउटा नम्बर

फुर्सदमा हुनुहुन्छ भने 0665211183 कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ र लकी कलर पनि बन्न सक्नुहुनेछ है श्रोताबिनहरू। कतै हजुरहरूले नम्बर त बिर्सिनु भएको छैन नि, मैले पटक पटक भनिरहेको छु है नम्बर चाहिँ नबिर्सनु होला, हाम्रो रेडियो चौतारीको नम्बर चाहिँ नबिर्सनु होला, मनमुटुमा सेभ गरेर राख्नु होला, हामीलाई सधैँ माया गरिदिनु होला, हौसला बढाइदिनु होला, हजुरहरूको माया साथ र हौसलाले हामीलाई एकदमै अगाडि बढ्ने प्रेरणा मिल्नेछ। श्रोताबिनहरू यदि फुर्सदको समयमा हुनुहुन्छ भने 0665211183 कल गर्न सक्नुहुनेछ। अहिलेलाई भने साङ्गीतिक कसैली

0: हजुर, सुमधुर सांगीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता. हामी चाहिँ काके गर्दै सयती भन्दै थिए, कोही साथी कलाई नै सक्नु, उहाँलाई स्वागत गर्न चाहन्छु. हेलो, नमस्ते.
1: नमस्ते.
0: हजुर नमस्ते, कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: बेसी
0: सहरबाट को बोल्दै हुनुहुन्छ?
1: प्रनिसा अधिकारी.
0: संगीता भन्नुभयो?
1: प्रनिसा अधिकारी.
0: प्रनिसा के छ प्रनिसा जी, खबर
1: ठीक छ?
0: ठीक छ है. सन्चै हुनुहुन्छ? कार्यक्रम सुन्दै हुनुहुन्छ? यही कार्यक्रम सुनेर बस्नु भएको रहेछ है. हुन्छ, ठिकै छ. तपाईँले चाहिँ एउटा गीत रोज्नु पर्ने हुन्छ, हामीले गीत लिएर आएका छौँ है. त्यो गीतमा चाहिँ एक नम्बरको, चार नम्बरको र सात नम्बरको भन्ने साथीहरूले रोजिसक्नु भयो. आठ नम्बरसम्म छ गीत, कुन चाहिँ नम्बर रोज्न चाहनुहुन्छ? फाइभको भन्नुभयो. हुन्छ, फाइभको गीत छ, भागौंला त्रिशुली तरेर भन्ने गीत रहेको छ, शान्ति त्रिपरियार र शीतल गुरुङको. यो गीत मार्फत को कोलाई सम्झन चाहनुहुन्छ? प्रनिसाजी, यो गीत मार्फत को कोलाई? हजुर, हेलो प्रनिसाजी, सुनिरहनु भएको छ मलाई?
1: मम्मी बाबा बहिनीलाई.
0: ए हस्, हुन्छ, सबैजनालाई सम्झिन चाहनुहुन्छ है? हस, हुन्छ, अहिलेलाई पनि छुटौँ है त. हस् हुन्छ, नमस्ते बाबाई. हजुर, उहाँ हुनुहुन्थ्यो बेसी सहरबाट, प्रनिसा हुनुहुन्थ्यो श्रोताबिन भनी. अब भने तपाईँहरूको पालो रहेको छ 0065211183 म कल सम्पर्क गरेर जोडिन सक्नुहुनेछ. अहिलेलाई भने प्रनिसाजीको रोजाएको यो साङ्गीतिक कोसेली.

0: हजुर, यो सुमधुर सांगीतिक कोसेलीपछि पुनः स्वागत छ श्रोता मित्रहरु। कहाँ के गर्दै हुनुहुन्छ आजलाई भने हामीलाई समयले नेटो काटिसकेको, हामी कुनै पनि साथीहरूलाई कल लाइनमा लिन सक्दैनौ। आज हामीलाई फोन गर्ने साथीहरू हुनुहुन्थ्यो राम हुनुहुन्थ्यो धोर्दीबाट, राइनसबाट कमल हुनुहुन्थ्यो, कोलसुथरबाट अतीत हुनुहुन्थ्यो, विशेष शहरबाट प्रनिसा हुनुहुन्थ्यो, ज जसले हामीलाई फोन सम्पर्क गरेर जोडिनुभयो उहाँहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हामीलाई फेसबुक पेजमा पनि कमेन्ट गर्नुभएको छ, टेकु छेत्री हुनुहुन्छ, अब है प्रोग्राम चौतरी कल टाइम तिमी नै हराइदिए कसले सुनिदिने, सम्झिरह बसेको थिए चौतारी कल टाइम कुरी, आउन त आयो प्रोग्राम पार गरेर लामो दूरी, हजुर नानी नमस्ते भन्नुभएको छ। हजुर नमस्कार, हाम्रो पनि धेरै धेरै सम्झना छ, धेरै लामो समय पछि लगभग 2 वर्ष पछि हाम्रो प्यारो प्रोग्राम सुन्न पाउँदा मलाई धेरै खुसी लागेको छ, म तनावबाट सुन्दैछु, यस प्रोग्राम सधैँ निरन्तर पाइराख्न पाऊ भन्ने चाहन्छु। अब बस्ने मिठो भाका हजुरहरूलाई रेडियो होल युनिटलाई र सम्पूर्ण साथीहरूलाई भन्नुभएको छ। एम सारूले भन्नुभएको छ, हेलो सिस्टर नमस्ते जोडले, म पनि सुन्दैछु है तनाउबाट भन्नुभएको छ। थ्याङ्क यू सो मच, जसले हाम्रो कार्यक्रमलाई निहालेर सुनिरहनु भएको छ उहाँहरूलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र हिजोको लक्की कलर को भन्नुभयो त साथीहरूको मनमा सुन्दली सुन्दली भइरहेको होला, उहाँ हिजोको लक्की कलर भन्नुभएको छ राइनसबाट फोन गर्नुहुने रक्षा पाण्डे हुनुहुन्छ। हाम्रो रेडियो चौतारीमा सम्पर्क गर्नुहोला, अहिलेलाई भने हामीलाई समयले नेटो काटिसकेको छ। यस कार्यक्रमबाट म भगवती र
1: म लिडिया पनि
0: बिदा हुन चाहन्छु। कार्यक्रममा हामी एकैचोटि बिदा हुन चाहन्छौ श्रोता मित्रहरू, प्राविधिक कक्षाबाट साथ दिनुहुने सीतारामलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दै हामी पनि बिदा हुन चाहन्छौ। हस्त नमस्कार।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
1: बाबु, ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
2: हो त है आमा, बरु कहाँ जाने भन्नु त।
1: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ, प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्।
5: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने।
6: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
5: ए हो र, के पाइन्छ त।
6: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
7: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घराइची तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन ज्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
8: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
7: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ। प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 066-520-727, मोबाइल नम्बर 98-465-44-264 र 98-467-915।
9: ए बुढा, घर बनाउने सपना त बल्ल पुरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला।
10: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको। बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
9: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
9: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
9: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98-462-73-829 र 98-1715-40-38।
11: तपाईको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
12: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
11: सुन्नुहोस् न घर तथा कार्यालयमा सीसीटीभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आईटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलोमेसै पाइन
12: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
11: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने म
12: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
11: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
12: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सीसीटीभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
13: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी
12: प्रोपाइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98 560 45 783 स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लम्जो
14: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: अर्जुन यार मीठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेफ र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोप्राइटर टेकचन्द गुरुङ। नमस्ते थकाली किचन एन्ड पब्स बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा। सम्पर्क फोन नम्बर 0665520903, मोबाइल नम्बर 9841680025।

0: तो दुखे कहिले टाउको दुख्ने कहिले पेट दुख्ने के दुख्याओ दुख्याओ झन् यही बेला पखाला लागेर हैरान होइन कहाँ जाने होला के गर्ने के नगर्ने जहिल्यै बिरामी भएर केही मेलो मसी भयो
1: बुवा चिर नगर्नुहोस् झट्टै सुभाष मेडिको फर्मामा गइहालम यही बेसी सरको सेरा चोकदेखि कारटार जाने बाटो छ नि त्यही जाम बरु
0: हुन्छ बुहारी लौ गइहालम साह्रै गाह्रो भयो
1: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका आठ सेरा
2: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ प्रोपाइटर सुभाष दनाई सम्पर्क मोबाइल नम्बर 9845664093
3: किन हाँसे आउने यी बुढा तुलाई फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि तालबाराहीमै राख्नु भयो के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
1: तालबाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
2: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 9841632004 र 9191920981
4: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
5: चाडबाड पनि नजिक आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
4: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
5: चिन्तै नगर्नुहोस् न बुढा विशेष सहरको नारायणस्थान चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुन चाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
6: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रमा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमल सुवर्णकार
5: सम्पर्क फोन नम्बर 9116580520 9086662162 र 0665231381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्छुङ
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर भित्र सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299।
3: ओहो हेड सर, टाढैको सायद हो कि कसो हो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक लमजुङ। सम्पर्क फोन नम्बर 066-520-227, मोबाइल नम्बर 98-462-49129 र 98-461-5091।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ। सम्पर्क मोबाइल नम्बर 98-460-98-911।
1: दाइ, पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे?
3: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी।
1: अब के गर्नुहुन्छ त दाइ?
3: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
1: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटो कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
8: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98-560-45401 र 98-261-73-7799।
9: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर सप्लायर्स सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउडी बार लमजुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863526015।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8 सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी, फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 9842618202 र 9840319799।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8 सेरा, लमजुङ।
6: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
1: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
7: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
1: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदैछ त। त्यसै त राम्रो गहना पाइने पसल, अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउँ जाउँ लाग्ने भएको छ।
7: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
1: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनचाँदीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
7: जय बुद्ध ज्वेलरी, बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै, प्रोप्राइटर मणिलाल विश्वकर्मा। सम्पर्क फोन नम्बर 06652435, 06652475, मोबाइल नम्बर 9856445735।

0: बाबु
1: ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
2: हो त है आमा बरु कहाँ जाने भन्नु त
1: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भिन्सन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
3: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
4: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
1: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
0: ए हो र, के पाइन्छ?
1: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
2: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टर।

0: शर्मा घरायसी तथा अफिसियल फर्निचर का सामान हरू बक्स पलंग सोफा लो बेड दराज किचन रैक आदि पाइन फर्निशिंग का सामान हरू कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइन का साथ ही किचन लाई आवश्यक पर्ने संपूर्ण इलेक्ट्रोनिक किचन सामग्री हरू राइस कुकर पंखा हीटर मिक्सर आदि पाइन साथ ही नफुटने प्लास्टिक का सामान हरू बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टी का साथ पाइन
1: नोट कामाक्षा फर्निचर में दसैं तिहार तथा अन्य चाड़ पर्व र शुभ विवाह में सामान विशेष छूट में पाइन का साथ ही प्रत्येक दिन पनि सामान में विशेष छूट रहेको छ।
0: कामाक्षा फर्निचर एंड फर्निशिंग सेंटर बेसी शहर नगरपालिका 8 सेरा बजार कारागार अगाड़ी राधाकृष्ण चौक लमजुंग प्रोपाइटर यज्ञराज सिधाई र रूपा सिधाई संपर्क फोन नंबर 0665207727 मोबाइल नंबर 9845644264 र 9847607915
2: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
3: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
2: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
2: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक डसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर विश्वसहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
3: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, जे दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिने।
4: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि कारटार जाने बाटो छ नि, त्यही जाम बरु।
3: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
4: सुभाष मेडिको फर्मा बेसी सहर नगरपालिका 8 सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
5: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
6: ल ल आए बहिनी, किन होला?
5: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
6: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल हिँड आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
5: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, बेची सहर नगरपालिका 8 झिङ्गे खोला पुन्चोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
7: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन ल्याउ र मुख लगाएर बस्थे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किन दिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किन दिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विशेष शहरको नारायण चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी शहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ सिरफुल शिरबन्दी चन्द्रमा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852020 98066162 र 06651381381 दिपा सुन्चादी पसल विश्वह नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
5: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
4: अब जापान ट्राई होइन स्योर गरौं
5: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
5: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आज सम्पर्क गर्नुहोस्
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक
5: सम्पर्क नम्बर 06659229 मोबाइल नम्बर 98560602
6: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
7: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
6: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलो मेसै पाइन
7: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
6: तपाईँ पनि ठट्टा गर्नुहुन्छ त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने म
7: तिमी पनि साह्रै लाठी छौ गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले हाम्रै लम्जुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि
6: ए हो र अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ
7: ल सुन त्यहाँ त कम्प्युटर ल्यापटप प्रिन्टर सिसिटिभी स्मार्ट बोर्ड कम्प्युटर एसेसरिज बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि
5: हजुर प्रविधि तपाईँको हातमा भरोसा हाम्रो साथमा लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भरपर्दो प्रविधिको साथी
8: प्रोपाइटर कृष्ण भूषाल सम्पर्क नम्बर 98560045783 स्थान लुम्बिनी कम्प्युटर बेस्ट सहर लम्जुङ
9: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लम्जुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो
10: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लम्जुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ
11: प्रोपाइटर टेकचङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा सम्पर्क फोन नम्बर 06652020903 मोबाइल नम्बर 98461080025
12: शांति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ओहो
1: ढेड सर टाढैको सायद हो कि कसो बेसी सहर जाने भए सँगै जाउँ है
2: कस्तो ठ्याक्कै पार्नुभयो हेर्नुहोस् न सर विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त
1: कायदाको कुरा गर्नुभयो सर म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ हाम्रो पनि आइडी कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र छाप्नु पर्ने गाउँकै पसलको बिल पनि बनाउनु छ
3: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ लमसुङमा नै पहिलो पटक स्थापित विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड निमन्त्रणा कार्ड प्रमाण पत्र मेडल प्रिन्ट किताब पत्र पत्रिका क्यालेण्डर आईडी कार्ड भिजिटिङ कार्ड पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ
4: न्यू जनप्रेमी छापाखाना बेसी सहर नगरपालिका 8 नारायणस्थान चोक लमजुङ सम्पर्क फोन नम्बर 066-520-227 मोबाइल नम्बर 98462-49129 र 98461-52091
5: दाई स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र
6: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह सुझाव र परामर्श पाइन्छ
5: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र
6: अवश्य मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ प्रोपाइटर लोक बहादुर रिमाल रिमाल मेडिकल हल बेसी सहर नगरपालिका 7 मनाङ्गे चौतारा लमजुङ सम्पर्क मोबाइल नम्बर 98460-98911
7: दाई पैसा त जम्मै कमाएर ल्याउनु भयो क्या रे
8: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
7: अब के गर्नुहुन्छ त दाई
8: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु पाल्छु दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु
7: आहा दाई कस्तो कायदाको कुरा गर्नुभयो म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे यस्तो कुरा यादै भएन
9: यस सुजल सप्लायर्समा कुखुराको चल्ला दाना गाई भैँसीको दाना चोकर बुङ्गुरको दाना बुङ्गुरका पाठापाठी ढुटो आदि पाइन्छ यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ नोट यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ सुजल सप्लायर्स बेसी सहर नगरपालिका 8 सेरा ओह्रालो लमजुङ प्रोपाइटर शरद बराल सम्पर्क नम्बर 98560-45401 र 98261-73-7799
1: किन हाँस्याउ नि बुढा तुलै फर्किने गरी तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले देखाउनलाई होला नि तुलै थर्किने गरी हाँसेका हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भएको के अरे दाँत अहिलेसम्म भोलियै छन् लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले
3: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू दाँत सफा गर्ने टल्काउने र सामान्य शल्यक्रिया बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने नदुखाइकन दाँत निकाल्ने दाँतको एक्सरे गर्ने नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने फिक्स दाँत राख्ने साथै दाँत झिक्ने राख्ने र बनाउने मुख गनाउने दाँतको हर्ष घिजाबाट रगत आउने सुन्निने पिप आउने रोगको विशेष उपचार गरिन्छ
4: ताल बराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका 7 भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी सम्पर्क मोबाइल नम्बर 98461-32004 र 98191-20981
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए दिदी, बजारतिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, चल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढा थोकी ब्रदर सप्लायर्स सिउरीबारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढा थोकी ब्रदर सप्लायर्स सुन्दर बजार नगरपालिका 9 सिउरीबार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढा थोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451 र 9863526615। नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
4: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
5: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 9842618202 र 9840319789।
1: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका 8-13 लम्सुङ।
6: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लम्जुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौं।
8: लम्जुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्जुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
8: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
9: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
10: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउँ न, सबै सामान एउटै ठाउँमा पाइन्छ।
9: ए हो र, के पाइन्छ?
10: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
7: बेसी सहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू, राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
11: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
7: कामाख्या फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी सहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लम्सुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 9845642664 र 9847609015
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
2: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
2: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विश्वसह नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
1: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। कहिल्यै बिरामी भएर केही मेलो मसी फाल्ने।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालम। यही बेसी सहरको सेवा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
1: हुन्छ बुहारी, लौ गइहालम, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
2: यहाँ अनुभवी स्वास्थ्य कर्मीद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल ल आए बहिनी, किन होला?
4: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसको झिङ्गे खोलामा नन्दस लाइस खोल्नु भएको छ। ल आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
4: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गीन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका आठ झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भने?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त, त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा, लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ,
2: सम्पर्क नम्बर 9842618202 र 9804039789।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा, लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: Ta शांति र विकास को लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जा पाए त्यही किनेर बन्द भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा बिच सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चारी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 086551381 दिपा सुन्चारी पसल विश्व नगरपालिका 8 नारायणी स्थान लम्जुङ
4: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
5: हो त है आमा बरु कहाँ जाने भन्नु त
4: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गर गहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका

0: गहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
1: जयलक्ष्मी सुन चाँदी पसल बेची सहर नगरपालिका 8 भीमसेनी स्थान लमजुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म। सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565। राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्।
2: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
3: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर 8 झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
2: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
3: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेची सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
2: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
3: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, बेसी सहर नगरपालिका 8 झिङ्गे खोला लमजुङ। सम्पर्क फोन नम्बर 98462-73829 र 98171-4038।
4: तपाईँको नाममै नबिर्स, काममै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
5: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
4: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलो मेसै पाइन।
5: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
4: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
5: तिमी पनि साह्रै लाटी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
4: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
5: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
6: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
7: प्रोपाइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर विश्वहर लमजुङ।
8: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अर्जुन
1: यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, पकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
2: नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकार

0: र कफी थकाली खाना खाज सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
1: प्रोपाइटर टेकचंग गुरुङ, नमस्ते थकाली किचन एन्ड बब्स बिस्ट्रो, बेसी सहर नगरपालिका साथ मनाङे चौतारा। सम्पर्क फोन नम्बर 066-520-903, मोबाइल नम्बर 98-461-80-025।
2: ओहो हेड सर, टाढैको साइज हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
3: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि?

0: टेस्ट गर्नुपर्छ, चेक गर्नुपर्छ, चेक गर्नुपर्छ आमा। धन्यवाद, नमस्कार,
1: नमस्ते।
0: लमजुङ हिमाल सूचना तथा सहकारी संस्थाद्वारा सञ्चालित रेडियो चौतारी 91.4 MHz हामी छौँ। चौतारी संवाद कार्यक्रममा छौँ। रेडियो चौतारीद्वारा प्रसारित रेडियो चौतारी संवाद कार्यक्रम प्रत्येक बुधबार बिहान 8 बजे प्रसारण हुनेछ। सम्पूर्ण श्रोताहरूलाई जानकारी गराउँदै हामी यो कार्यक्रम मार्फत समाजको सामाजिक विकृति विसङ्गतिको अन्त्य, सभ्य सुसंस्कृत समाज, समाजमा भएका विभिन्न घटनाक्रम गतिविधिहरूको बारेमा यस विषयमा समसामयिक छलफल गर्नेछौँ। यस स्टुडियोमा समाजका विभिन्न विषयसँग सम्बन्धित व्यक्तित्वहरूसँग हाम्रो छलफल कार्यक्रम हुनेछ। आज हामी एउटा यस्तो व्यक्तित्वलाई चौतारी संवादमा अतिथिको रूपमा आमन्त्रण गरेका छौँ। उहाँ हुनुहुन्छ डिभिजन वन कार्यालय लमजुङका प्रमुख आदरणीय व्यक्तित्व दीपक प्रसाद पण्डित सर हुनुहुन्छ। आज हामी उहाँसँग वनका विविध विषयमा लगायत अन्य समसामयिक विषयमा पनि विचार विमर्श गर्नेछौ। सर्वप्रथम त म उहाँलाई रेडियो चौतारीद्वारा सञ्चालित रेडियो संवाद कार्यक्रममा, चौतारी संवाद कार्यक्रममा उहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। हार्दिक स्वागत छ दीपक सर हजुरलाई रेडियो चौतारीको चौतारी संवादमा। तपाई लमजुङ जिल्लामा जम्मा जम्मी यहाँले लमजुङमा 5 वर्ष जति डिभिजन वन कार्यालय लमजुङमा बिताउनुभयो र 31 महिना त यहाँ डिभिजन वन कार्यालयको प्रमुखै भएर त्यहाँबाट चाहिँ कार्य सम्पादन गर्नुभयो। कार्य सम्पादनको क्रममा यहाँ लमजुङमा आइरहँदा लमजुङको सेवाग्राहीहरू होइन यहाँले गर्ने कार्य सम्पादन र लमजुङको विविध विषयमा अन्य भन्दा तुलनामा लमजुङमा चाहिँ तपाईँले चाहिँ अन्य क्षेत्रमा भन्दा के चाहिँ त्यस्तो खालको भिन्नता र फरक के चाहिँ पाउनुभयो लमजुङमा सुन्न चाहन्छु।
2: लमजुङ एउटा गण्डकी प्रदेशको पहाडी जिल्लामा रहेको छ। यो शान्त सुन्दर पहाडदेखि लिएर हिमालसम्म भएको भन्ने उष्ण हावापानीदेखि चाहिँ तुन्द्रा हावापानीसम्म चाहिँ भएको क्षेत्र हो। यो जिल्ला एकदम प्राकृतिक मनोरम, धार्मिक सम्पदाहरू, ऐतिहासिक विभिन्न स्थानहरूले चाहिँ एकदमै चाहिँ नेपालभरि नै चाहिँ परिचित छ।
0: हजुर, पहिले चाहिँ के जानकारी लिन चाहे यहाँसँग भने यहाँ लमजुङको डिभिजन वन कार्यालयको प्रमुख हुनुहुन्छ। लमजुङमा वन क्षेत्रको स्थिति चाहिँ कस्तो छ, यसमा भइरहेका गतिविधिमा सुधारका कामहरू के भएका छन्, के गर्न सकिन्छ र यसबाट वन क्षेत्रबाट जिल्लाले, यो समाजले, समग्र राष्ट्रले भरपूर रूपमा चाहिँ उपयोग गर्न, यसबाट फाइदा लिनको लागि चाहिँ कस्तो कार्यक्रमहरू अगाडि बढाउनु पर्ला, कसरी कार्यक्रमहरू अगाडि बढाउनु पर्ला।
2: धन्यवाद। लमजुङ जिल्ला मैले अघि पनि कुरा राखेँ, उष्ण हावापानीदेखि तुन्द्रा हावापानीसम्म हुने त्यो चाहिँ उचाइको चाहिँ एकदमै विविधता, हावापानीको विविधता, जति उचाइको विविधता हुन्छ, हावापानीको विविधता हुन्छ, त्यहाँ पाउने चाहिँ वन्यजन्तुहरू, वनस्पतिहरू, जडीबुटीको चाहिँ विविधता पनि चाहिँ प्रकृतिले त्यसरी चाहिँ मिलाइदिएको हुन्छ। त्यो हिसाबले जैविक विविधताको हिसाबले यो लमजुङ जिल्ला एकदमै चाहिँ धनी चाहिँ जिल्ला हो र एकदमै खुसीको कुरा के छ भन्दा यो लमजुङ

जिल्लाको सबै चाहिँ स्थानीय तह सबै वडा सबै ठाउँमा चाहिँ यति राम्रो चाहिँ हरियाली चाहिँ चाहिँ सुन्दरता चाहिँ छ त्यस्तो चाहिँ सबै जिल्लाहरूमा चाहिँ पाइँदा पनि चाहिँ पाइँदैन र चाहिँ नेपालको चाहिँ वन क्षेत्र चाहिँ धन्यै 46.08% छ भने लमजुङ जिल्लामा चाहिँ अन्नपूर्ण संरक्षित क्षेत्रको क्षेत्रलाई समेत चाहिँ जोड्ने हो भने धन्यै 55% भूभागहरू चाहिँ हरियाली छ वन जङ्गलले चाहिँ ढाकेको छ त्यो हिसाबले चाहिँ हामी चाहिँ यो वन जङ्गलको हिसाबले एकदमै चाहिँ धनी जिल्लाको रूपमा चाहिँ रहेको छ र त्यसलाई चाहिँ केही मात्रामा चाहिँ त्यसबाट हामीले सदुपयोगहरू चाहिँ गर्दै आइरहेको छौँ तर त्यसलाई चाहिँ अझै चाहिँ एकदम अधिकतम रूपमा एकदम बुद्धिमत्तापूर्वक चाहिँ त्यसलाई चाहिँ अझै चाहिँ हामीले चाहिँ सदुपयोग चाहिँ गर्न सकेका छैनौँ त्यसलाई चाहिँ बढाउनु पर्ने चाहिँ आवश्यक छ यसबाट चाहिँ जिल्लाले राष्ट्रले थुप्रै खालको चाहिँ आर्थिक उपार्जनहरू गर्न सक्छ धेरै रोजगारीहरू चाहिँ सिर्जना गर्न सक्छ धेरै उद्यमहरूलाई चाहिँ चाहिने चाहिँ आवश्यक कच्चा पदार्थहरू यही वन क्षेत्रबाट चाहिँ उत्पादन हुन्छ त्यो हिसाबले लमजुङ जिल्लाको एकदमै राम्रो भविष्य अर्को कुरा लमजुङ जिल्ला चाहिँ एउटा चाहिँ

0: हुँदा समितिहरू हुनुहुन्छ, वन क्षेत्र अहिले चाहिँ पछिल्लो समय अब बिस्तारै बस्ती चाहिँ बसाई सराई सहर केन्द्रित हुँदै जाँदा गाउँमा चाहिँ जंगलको चाहिँ एउटा चाहिँ उल्लेख्य रूपमा वृद्धि पनि भइरहेको छ होइन। जस्तै अहिले चाहिँ पछिल्लो समय एउटा चाहिँ आम नागरिकले पनि उठाएको विषय चाहिँ हामीले जसरी चाहिँ काठहरू चाहिँ उत्पादन गर्छौँ, स्वदेशी काठहरू चाहिँ हामीले त्यति सहजै आफूले लगाएको काठहरू वनबाट चाहिँ उत्पादित भएको काठहरू हामीले सहजै प्रयोग गर्न पाउँदैनौँ। यत्रो चाहिँ वन क्षेत्र छ देशमा, अनि हामीले ल्याउने सामानहरू बन्ने फर्निचरहरू काठहरू समेत हामीले चाहिँ विदेशबाट चाहिँ आयात गर्नुपर्ने हुन्छ, आयात गरिरहेको चाहिँ छ। यसलाई चाहिँ यसलाई कसरी रोकेका छ हामीले चाहिँ नागरिकहरूले उत्पादन गरेको चाहिँ काठहरू आफैले प्रयोग गर्नलाई सहज ढङ्गबाट चाहिँ यो चाहिँ केले रोकिरहेको छ? यहाँको नेपालको काठ चाहिँ फर्निचरहरू प्रयोग नगरिकन बाहिरबाट चाहिँ काठहरू किन चाहिँ त्यसरी
1: आइरहेको छ? धेरै राम्रो प्रश्न चाहिँ राख्नुभयो वासुदेव सर। र चाहिँ अब लमजुङ जिल्लाको विषयलाई, वन क्षेत्रको विषयलाई लिएर हेर्दाखेरि चाहिँ हाम्रो जिल्लामा चाहिँ झन्नै 65,000 हेक्टर जति हाम्रो चाहिँ डिभिजन वन कार्यालयले हेर्ने कार्यक्षेत्रको 65,000 हेक्टर चाहिँ वन क्षेत्र चाहिँ रहेको छ। त्यो मध्ये चाहिँ अझै पनि चाहिँ हाम्रो चाहिँ मान्छेहरूको चाहिँ एक्सेस नभएको, खास गरी चाहिँ अलि माथिल्लो बेल्टमा चाहिँ हाम्रो चाहिँ राष्ट्रिय वनको रूपमा चाहिँ रहिआएको छ। र चाहिँ मुख्य चाहिँ यो वन क्षेत्रलाई चाहिँ मान्छेहरूले चाहिँ व्यवस्थापन गर्ने, हाम्रो चाहिँ डिभिजन वन कार्यालयको कार्यक्रममा पनि इम्प्लिमेन्ट गर्ने चाहिँ मुख्य चाहिँ संस्था भनेको चाहिँ एउटा चाहिँ मुख्य सामुदायिक वन उपभोक्ता समूह हो। र लमजुङ जिल्लामा चाहिँ हालसम्म 366 सामुदायिक वनलाई हामी चाहिँ अहिले मैले 65,000 हेक्टर भने 31,000 हेक्टर भनेको चाहिँ धन्नै चाहिँ 48% भूभाग जति चाहिँ त्यो स्थानीय चाहिँ समुदाय सामुदायिक वन उपभोक्ताहरूले चाहिँ त्यसलाई व्यवस्थापन गर्दै आउनुभएको छ भने चाहिँ त्यस्तै गरेर चाहिँ यो चाहिँ गरिबमुखी कबिलिटी पनि हुन्छ। गरिब विपन्नलाई चाहिँ सानसानो क्षेत्र चाहिँ त्यहाँ चाहिँ आयमूलक बोट बिरुवा रोप्ने, डाली घाँसहरू रोप्ने, जडीबुटी खेती गर्ने र चाहिँ त्यसमा चाहिँ संलग्न भएका चाहिँ गरिब विपन्नको चाहिँ आर्थिक स्थिति सुधार गर्ने भनेर सुरु भएको चाहिँ कबिलिटी वन पनि चाहिँ हाम्रो जिल्लामा चाहिँ रहेको छ। र चाहिँ 173 चाहिँ कबिलिटी वन समूह छ, उहाँहरूलाई चाहिँ धन्नै चाहिँ 650 हेक्टर जति चाहिँ वन क्षेत्र चाहिँ हस्तान्तरण गरिएको छ। त्यस्तै गरेर चाहिँ हाम्रो जिल्लामा 2 चाहिँ धार्मिक वनहरू समेत चाहिँ हस्तान्तरण गरिराखिएको छ
0: समुदायमा।
1: र चाहिँ मैले अघि चाहिँ राम्रो चाहिँ कुरा गर्नुभयो, कस्तो छ भन्दा अब मैले यो माथिल्लो बेल्टको चाहिँ हाम्रो चाहिँ बाटोघाटोको असुविधाहरू, मान्छेको एक्सेसहरू नभएको कारणले गर्दा चाँप लगायतका चाहिँ केही प्रजातिहरू चाहिँ त्यहाँ चाहिँ ढलेर खेरेर गएको चाहिँ अवस्था पनि चाहिँ भेटिन्छ। र चाहिँ कुरा के हुन्छ भन्दा त्यसलाई चाहिँ यातायातको चाहिँ पहुँच राम्रो नहुनाले त्यसलाई चाहिँ हार्भेस्टिङ गरेर बजारसम्म पुर्याउँदाखेरि त्यो बजार मूल्यभन्दा बढी पर्ने भएकोले त्यसलाई चाहिँ प्रयोग गर्न सकिन्न। र तल्लो क्षेत्रमा जो चाहिँ हाम्रो सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थापन गर्नु भएको छ त्यो क्षेत्रको चाहिँ अलि राम्रो उत्पादनमूलक जहाँ चाहिँ सालहरू छ, चिलाउने कटुसहरू छ, त्यसलाई चाहिँ व्यवस्थापन गरेर अहिले चाहिँ बिक्री वितरणहरू चाहिँ गर्न सकिन्छ। र यहाँले अघि चाहिँ क्वेसन गर्नुभएको थियो यो विदेशबाट चाहिँ काठहरू चाहिँ आयात भइरहेको छ, नेपालको चाहिँ काठहरू चाहिँ खेर गइरहेको भन्ने कुरा
0: हदसम्म
1: त्यसमा अब सत्यता पनि छ। यो विषय चाहिँ मलाई चाहिँ के जस्तो लाग्छ भन्दा पहिला एकचोटि सरकारले चाहिँ यो वनको चाहिँ वैज्ञानिक व्यवस्थापन गर्नुपर्छ भनेर एउटा कार्यविधि नै आएको थियो, तर चाहिँ अब यो वन क्षेत्र भनेको एउटा बहुसरोकारवालाले चाहिँ व्यवस्थापन गर्ने क्षेत्र हो, खालि चाहिँ डिभिजन वन कार्यालयले मात्रै चाहिँ यसलाई चाहिँ ह्यान्डल गर्ने अगाडि बढाउने भन्दा पनि यसमा चाहिँ धेरै चाहिँ मान्छेहरूको, धेरै सङ्घ संस्थाको, धेरै निकायको चाहिँ चासोको विषय पनि हो होइन। सबैको सहयोगले चाहिँ आज नेपालको वन यो अवस्थामा चाहिँ एकदम राम्रो अवस्थामा चाहिँ आएको अवस्था नै हो। र चाहिँ वैज्ञानिक वन व्यवस्थापन चाहिँ लागू भएको अब केही जिल्लाहरूमा केही थोरै चाहिँ त्रुटिहरू समस्या भएको हिसाबले त्यो वैज्ञानिक वन व्यवस्थापनको जुन कानुनी दस्तावेज

0: थियो त्यो चाहिँ खारेज भयो। खारेज भयो काठहरू चाहिँ अब त्यो सुरुवातको अवस्थामा त्यो लागू भइसकेपछि म्याक्सिमम रूपमा चाहिँ उत्पादन भयो र चाहिँ फेरि पछाडि चाहिँ हाम्रो ऐन नीति नियम कानुनमा चाहिँ त्यो वनलाई चाहिँ अलि सुव्यवस्थित तरिकाबाट दिगो रूपले चाहिँ व्यवस्थापन गर्ने भनेर अहिले चाहिँ त्यो चाहिँ कानुनहरू चाहिँ आएको छ र चाहिँ अब यो एक दुई वर्षमा चाहिँ अब नेपालमा चाहिँ यो काठको उत्पादन चाहिँ एकदमै चाहिँ राम्रो हिसाबले चाहिँ बढ्दो अवस्थामा छ।
1: कानुन कार्यान्वयन
0: भइसकेको छ। अब यो दुई तिनवटा कुराहरू हुन्छ, यो चाहिँ वैज्ञानिक रूपमा चाहिँ वनहरूको व्यवस्थापन गर्न सकियो भने पहिलो कुरो त यहाँले भन्नुभयो बजारमा चाहिँ काठहरू प्रशस्त मात्रामा चाहिँ हामी सप्लाईहरू चाहिँ गर्न सक्छौँ, एउटा त्यो भयो। अब त्यो काठहरू चाहिँ काट्ने उत्पादन गर्ने ढुवानी गर्ने क्रममा चाहिँ लाखौं लाख चाहिँ रोजगारीहरू सिर्जना हुन्छ त्यसबाट,
1: होइन
0: त्यसबाट चाहिँ राज्यले प्रदेश सरकारले संघीय सरकारले स्थानीय सरकारले त्यसबाट चाहिँ केही चाहिँ राजस्वहरू पनि चाहिँ आउने हुन्छ भने अर्कोतर्फ चाहिँ अब सामुदायिक वनहरूले चाहिँ काठ बिक्री वितरण गर्नुभयो भने उहाँहरूको चाहिँ स्थानीय स्तरमा चाहिँ आमदानी हुन्छ, त्यसबाट चाहिँ विभिन्न कामहरू चाहिँ गर्न सकिन्छ, त्यो वन क्षेत्रकैबाट चाहिँ आमदानीबाट गर्न सकिन्छ। मलाई लाग्छ अबको एक दुई वर्षमा चाहिँ हामी काठहरू चाहिँ प्रशस्त मात्रामा धेरै मात्रामा चाहिँ उत्पादन गर्न सक्छौँ र चाहिँ मलाई के लाग्छ भन्दा त्यो उत्पादित काठहरूलाई चाहिँ अब कसरी प्रयोग गर्ने कसरी व्यवस्थापन गर्ने देशैभित्र भन्ने चाहिँ चुनौतीको रूपमा आउन सक्छ एक दुई वर्ष पछाडि चाहिँ
1: त्यसलाई हामीले त्यसो गरिरहँदाखेरि जस्तै अहिले मैले अघि नै भने हाम्रो गाउँ क्षेत्र चाहिँ बसाइसराईका क्रममा रित्तिँदै गएको छ, गाउँ पुरै जङ्गल भइसकेको छ होइन। त्यसमा जस्तै हामीले अहिले चाहिँ एकदम लाभदायक फाइदा हुने खालका चाहिँ काठहरू चाहिँ बिरुवाहरू चाहिँ वृक्षहरू लगाएर त्यसबाट आम्दानीको स्रोत बनाएर यो समाजलाई चाहिँ एउटा आफ्नो रोजगारीको वातावरण होइन आर्थिक रूपमा चाहिँ सबल सक्षम बनाउन समाजलाई चाहिँ सरकार चाहिँ लाग्नुपर्ने हो। त्यसरी अहिले चाहिँ खासै त्यस्तो देखिँदैन। जस्तै मैले मेरै जमिनमा निजी जमिनमा साल छ अथवा केही छ भने मैले अहिले काट्न डराउनु पर्ने स्थिति छ, किन भन्दाखेरि काट्यो भने मुद्दा लाग्छ भन्ने छ, हिजोदेखि नै त्यही हो। मैले त्यो उत्पादन गर्ने र प्रयोग गर्ने फेरि उत्पादन गर्ने जस्तै हामीले उपभोग पनि सँगसँगै वनलाई हरियाली त राख्नु चाहिँ जरुरी छ, सँगसँगै त्यसको आर्थिक रूपमा पनि फाइदा त लिनु पर्यो नि। उत्पादन सामुदायिक वनहरूले अहिले तपाईँले भने जस्तो समुदाय स्तरमा उपभोक्ता समिति समूहहरू छन्, उहाँहरूले चाहिँ सामुदायिक वनहरूको संरक्षण गर्नुहुन्छ, हेरविचार गर्नुहुन्छ, वृक्षारोपण गर्नुहुन्छ, त्यसबाट आम्दानीको स्रोत भयो भने उहाँहरूलाई चल्न पनि सजिलो भयो। राज्यले सरकारले अहिले चाहिँ कुनै खाले त्यस्तो खालको कार्यक्रम ल्याएको छ कि ल्याएको छैन? जस्तै हाम्रो चाहिँ जमिनहरूमा खाली यसै रहेको जमिनहरूमा गाउँहरू चाहिँ पुरै खाली भएको ठाउँहरूमा त्यस्तो खालको चाहिँ अलि उन्नत जातको चाहिँ बिरुवाहरू लगाऊ, त्यसबाट आम्दानीको स्रोत पनि बनाऊ, समाजलाई पनि राम्रो हुन्छ होइन, त्यसलाई चाहिँ जिल्लालाई राष्ट्रलाई पनि एउटा चाहिँ राम्रो खालको चाहिँ त्यस्तो खालको कार्यक्रम।
0: राम्रो प्रश्न गर्नुभयो वासुदेव सर। एउटा वन भन्ने बित्तिकै यो चाहिँ नवीकरणीय ऊर्जाभित्र चाहिँ पर्छ वन। वनमा हाम्रो चाहिँ भगवान्ले प्रकृतिले यस्तो चाहिँ उपहार हामीलाई दिनुभएको छ कि नेपालमा एकदम व्यापक रूपमा चाहिँ पहिला चाहिँ वृक्षारोपणहरू भएको नि हो। 20-30 वर्ष पहिला चाहिँ अब गाउँ गाउँमा नर्सरी
1: राखेर
0: गर्नुभयो, वृक्षारोपण गरेर एकदम खुइला भएको डाँडाहरू हरियाली नै भएको। तर पछिल्लो चरणमा चाहिँ हाम्रो नेपालको धेरै जसो ठाउँको चाहिँ वनहरू अहिले हामी चाहिँ एकदमै चाहिँ सदुपयोग गर्न पर्ने अवस्थामा चाहिँ आइसकेको छौँ। त्यस्तो खाली क्षेत्रहरू एकदमै चाहिँ कम मात्रामा चाहिँ छ र चाहिँ मैले भनिहालेँ अब हाम्रो चाहिँ स्थानीय मानिसहरूको भाषामा चाहिँ यो चाहिँ पुकाठ र सुकाठ भनिन्छ, खास चाहिँ त्यो होइन। खास अब त्यो चाहिँ काठलाई चाहिँ अब के काममा प्रयोग गर्ने भन्ने जस्तो चाहिँ कुराहरू हो। जस्तो मानव चाहिँ अब उत्तिस छ होइन, उत्तिसलाई चाहिँ हामी चाहिँ पुकाठ भन्ने चाहिँ चलन छ। तर अहिले चाहिँ हाम्रो धेरै जसो चाहिँ नेपालको चाहिँ उद्योगहरूमा धेरै जसो यो भैरवातिर चाहिँ यो उत्तिसको काठहरू चिलाउनेको काठहरूलाई चाहिँ भिनियरहरू बनाएर चाहिँ अब त्यो इन्डियाहरू चाहिँ निकासी हुन्छ। र बाबु सर चाहिँ अहिले चाहिँ राम्रो पक्ष चाहिँ के छ भन्दा चाहिँ हामी चाहिँ डाटाहरू पनि हेर्न सक्छौँ र चाहिँ नेपालले चाहिँ निर्यात गर्ने निर्यातमा चाहिँ सरप्लस भएको निर्यात गरेर चाहिँ अब 10-12 मात्रै चाहिँ त्यस्ता वस्तुहरु छन् त्यो मध्ये चाहिँ कार गर्ने वस्तु भने हामी चाहिँ सरप्लसमा छौँ फाइदामा छौँ
1: हजुर हजुर
0: हामीले चाहिँ अझै पनि चाहिँ केही पैसाको त हामी आयहरू गरेको छौँ बाहिरबाट धन्ने चाहिँ 3-4 अरबको त पनि घट्दै गएको छ पहिलाको तुलनामा तर हामीले चाहिँ अहिले चाहिँ भन्ने 10 अरब बराबरको चाहिँ त्यस्ता चाहिँ निर्यातहरू चाहिँ गर्न चाहिँ सुरुवात गरिसकेको छौँ 10-12 अरबको चाहिँ कार जन्ने वस्तुहरू चाहिँ हाम्रो नेपालबाट चाहिँ खास गरी चाहिँ इन्डियामा चाहिँ गएको छ र चाहिँ हाम्रो चाहिँ नेपालको चाहिँ वन जङ्गलबाट चाहिँ हामी खरबौँ रुपियाँ चाहिँ यो काठहरू बिक्री वितरणहरू गरेर उद्योगहरू चाहिँ त्यो काठ जन्ने सम्बन्धी छोडेर फाइदा लिने चाहिँ एकदमै चाहिँ सम्भावना चाहिँ छ एकदम मजासँग छ
1: राज्यले अहिले त्यो अनुसार कार्यक्रमहरू पनि
0: राज्यले चाहिँ अहिले त्यही अनुसार चाहिँ हाम्रो चाहिँ संघीयको चाहिँ वन ऐन नियावलीहरू प्रदेशको चाहिँ वन ऐन नियावलीमा र वनलाई चाहिँ एउटा चाहिँ दिगोपना हिसाबले चाहिँ व्यवस्थापन गर्ने ऐन कानुनमै आएको छ र अहिले चाहिँ खास गरी यो वनमा चाहिँ सरोकार राख्ने चाहिँ स्टेक होल्डरहरू पनि यो नेपालको वन क्षेत्रलाई चाहिँ कसरी हुन्छ चाहिँ सदुपयोगतिर चाहिँ लानु पर्यो भन्ने कुराहरू चाहिँ उठेको छ र लम्जुङ जिल्लामा नि चाहिँ म आइसके चाहिँ मैले चाहिँ सुरुवात के गरेको छु भन्दा सम्पत्ति तपाईँको त्यहीँ आफ्नै गाउँमा छ विकास गर्नुको लागि त्यही सामुदायिक वनको सालका काठहरू छन् अरू चाहिँ चिलाउने कठोर उत्तिसका काठहरू छन् त्यसलाई चाहिँ हाम्रो चाहिँ विधान कार्ययोजना भवन चाहिँ काट्नको लागि चाहिँ कुनै चाहिँ बाधा अडचन छैन झन्झट छैन तर चाहिँ हाम्रो चाहिँ त्यो कानुन हो मुख्य हाम्रो सामुदायिक वनको मूल कानुन भनेको चाहिँ त्यसलाई चाहिँ सञ्चालन गर्ने त्यसलाई कसरी व्यवस्थापन गर्ने कहिले काट्ने कति मात्रामा काट्ने भन्ने कुरा चाहिँ हाम्रो चाहिँ त्यो सामुदायिक वनको चाहिँ एउटा कार्ययोजना हुन्छ त्यो चाहिँ प्राविधिक दस्तावेज हो अर्को चाहिँ विधान भन्ने हुन्छ त्यो चाहिँ प्रशासनिक दस्तावेज हो
1: यो
0: दुईटा चाहिँ कानुन चाहिँ एकदमै चाहिँ राम्रो हुनु पर्यो स्ट्रङ हुनु पर्यो त्यो भ्यालिड हुनु पर्यो होइन त्यो भइदियो भने त्यसलाई चाहिँ काटेर चाहिँ त्यहाँ आन्तरिकभित्र समूहभित्र खपत पनि हुने भए खपत पनि गर्न सक्ने बढी भएको चिजहरू चाहिँ बिक्री गरेर चाहिँ आमदानी पनि लिन सक्ने र केही सामुदायिक वन समूहहरूले खास गरी चाहिँ यता हाम्रो चाहिँ मध्य नेपालतिर चाहिँ कुनै सामुदायिक वनले चाहिँ 18-20 लाख रुपियाँ काट बिक्री चाहिँ गरेर समूहभित्र चाहिँ खपत गरेर उपभोक्ता दिएर बाँकी रहेको
1: कार्डहरू
0: आमदानी पनि सुधार सम्पत्ति त्यही छ हाम्रो प्रयोगलाई र चाहिँ यति राम्रो चाहिँ कानुन छ सामुदायिक वनको कि त्यो आमदानी गरेको चाहिँ पैसाहरू चाहिँ विभिन्न कामहरूमा लगाउन सक्नुहुन्छ त्यो भनेको स्थानीयले गर्ने कामलाई पनि चाहिँ सपोर्ट सहयोग पुग्छ
1: त्यसलाई
0: मैले हजुरले सुन्नुभएको एउटा प्रश्न थियो जुन के अरे निजी जग्गाको सालको कुरा छ होइन पहिला त अब टोटली जस्तो चाहिँ बन्द जस्तै छु बीचमा चाहिँ केही चाहिँ खुकुलोपना चाहिँ आएको छ कस्तो खुकुलोपना आएको छ भन्दा चाहिँ निजी कृषकको बारीमा चाहिँ सालको रुखहरू छ भने त्यसले निजी वनधनले निजी वनको रूपमा दर्ता गरेर प्रमाणपत्र प्राप्त गरिसके चाहिँ काटेर चाहिँ नेपालभरि नै चाहिँ बिक्री वितरण गर्न पाउने छ वन दर्ता गर्नु पर्यो निजी वनको रूपमा दर्ता गर्ने व्यवस्था छ त्यो चाहिँ स्थानीय तहमा दर्ता गर्ने छ कानुन अनुसार अहिले पहिला डिभिजन वन कार्यालयमा हुन्थ्यो त्यो दर्ता गर्यो भनेर चाहिँ बिक्री वितरण गर्नु पर्छ लम्जुङ जिल्लामा पनि केही चाहिँ निजी वन धनीले चाहिँ यो गुवाको चाहिँ आर्थिक वर्षमा चाहिँ आफ्नो बारीको सालको चाहिँ निजी वन दर्ता गरेर काठहरू काटेर बिक्री वितरण पनि चाहिँ गर्नुभएको छ
1: हजुरले भने अनुसार नेपालमा हामीले चाहिँ धेरै ठुलो सम्भावना चाहिँ देखियो जस्तै अहिले काठकै भयो होइन फलफुल जडीबुटीदेखि हरेक कुराहरू भए तर यी सम्भावनाहरूको बारेमा नागरिकलाई बुझाउन सकिएन अथवा के भयो लाखौँ लाख मान्छेहरू चाहिँ यत्रो प्रचुर सम्भावना भएको देशमा पनि युवाहरू चाहिँ विदेशतिर गइरहेको चाहिँ अवस्था छ अहिले लगभग तपाईँ भन्नुहुन्छ भने युवा विहीन जस्तै अवस्थामा छ देशमा चाहिँ ज्येष्ठ नागरिकहरू बालबच्चाहरू मात्रै रहेको जस्तो अवस्था भइसकेको छ यति धेरै प्रचुर सम्भावना हुँदाहुँदै नेपाली युवाहरू विदेश जानुको कारण के होला यिनीहरूलाई यहीँ चाहिँ रोजगारी दिनको लागि चाहिँ हामीलाई के कुराले रोकेको छ के हामीले नागरिकलाई र सरकारले नागरिकलाई बुझाउन नसकेर हो कि अहिले भने अनुसार त थुप्रै प्रशस्त अहिले चाहिँ सम्भावनाहरूको त प्रचुर देखियो नि त देखि चाहिँ स्वदेशमै गरेर यहीँ खाने वातावरण हामीले चाहिँ अब कसरी बनाउन सकिन्छ यसलाई चाहिँ कसरी चाहिँ नागरिकलाई प्रचार प्रसार गरेर त्यसको बारेमा जानकारी गराएर हुन्छ कि कसरी गर्न सकिन्छ यो चाहिँ
0: एकदमै राम्रो चाहिँ प्रश्न गर्नुभयो अब मैले चाहिँ अब वन क्षेत्रको एउटा विज्ञको हिसाबले चाहिँ यो वन सम्पदाको प्रयोग गर्दै हाम्रो विदेशीका युवाहरूलाई चाहिँ हेर रोक्ने वातावरण चाहिँ मैले 2-3 कुराहरू चाहिँ देखेको छु मैले एकदम सम्भावना चाहिँ देखेको छु. एउटा कुरा चाहिँ के छ भन्दा चाहिँ अब लमजुङकै हिसाबमा हेर्ने हो भने हाम्रो लमजुङमा चाहिँ अब यो धेरै वर्ष पहिलादेखि चाहिँ अलैँचीको चाहिँ यो गण्डकी प्रदेशमा एकदम अलैँची उत्पादन गर्ने राम्रो जिल्ला हो. भलै बिचमा थोरै त्यसको चाहिँ रेटहरू डाउन भएर चाहिँ कृषकहरू चाहिँ त्यसमा चाहिँ आकर्षित हुन सक्नुभएन. उसले पछिल्लो समयमा एकदमै आय आर्जन चाहिँ हुने चाहिँ त्यो वस्तुको रूपमा चाहिँ रहेको छ. र हाम्रै जिल्लामा चाहिँ धेरै जसो सामुदायिक वन खास गरी यो दुध पोखरी दुर्दी मस्याङदीको साइडहरूमा चाहिँ त्यहाँ प्रशस्त मात्रामा चाहिँ वन क्षेत्रमा चिस्याङ पनि छ, खोल्सा खोल्सीहरू छन्, खाली जग्गाहरू छ. त्यस्तो क्षेत्रमा चाहिँ अलैँची खेतीहरू हामी त्यसलाई कृषि वन भन्छ, त्यहाँ अलैँची खेतीहरू चाहिँ गरेर त्यसबाट चाहिँ प्रशस्त मात्रामा चाहिँ गर्न सकिन्छ. त्यस्तै गरेर चाहिँ खाली ठाउँमा चाहिँ टिमुर खेतीहरू गर्न सकिन्छ, मजासँग टिमुर खेतीहरू चाहिँ लगाउन सकिन्छ, नखाने लौट सल्लाहहरू चाहिँ लगाउन सकिन्छ. त्यस्तै गरी चाहिँ अहिले चाहिँ अब पछिल्लो समय मैले यही जिल्लामा चाहिँ कार्यालय प्रमुख भएर आइसकेपछि एउटा चाहिँ मेकाडेमियन नट भनिन्छ, अस्ट्रेलियन कटुस हो. त्यो कटुस चाहिँ सधैँ हरियाली हुने एभरग्रिन प्लान्ट पनि हो.
1: हामीले त्यसको बिरुवा पनि उत्पादन
0: गरेको छौँ, उत्पादन गरेर त्यो सम्बन्धी चाहिँ मैले चाहिँ प्रचार प्रसार सामग्री बनाएर पनि चाहिँ जनताहरूलाई चाहिँ वितरण गरेको छु. र चाहिँ त्यो मौरीको लागि चाहिँ राम्रो चाहिँ त्यसको फुलहरू चाहिँ चरणको लागि नै चाहिँ छ. त्यसले भू संरक्षण पनि चाहिँ मजाले गर्ने भयो, सधैँ हरियाली पनि हुने भयो, खेर गएको चाहिँ ठाउँहरूलाई चाहिँ मजासँग चाहिँ खेती गरेर त्यसबाट समेत चाहिँ आमदानी गर्न सक्ने सम्भावनाहरू चाहिँ एकदमै देखिन्छ. र चाहिँ तपाईँले भन्नुभयो अघि अब अहिले त हामीले पहिला कुकार भनेको चिजहरू नि तपाईँको मल्लाचोर अहिले बिक्री हुन थाल्यो, चिल्लाउने चाहिँ तपाईँको गोलियाको रूपमा चाहिँ प्लाइवुड बनाउन सुरु भइसक्यो होइन, उत्तिसहरू चाहिँ प्रयोग गरिरहेको छ एकदम मजासँग. भने थोरै चाहिँ हाम्रो चाहिँ वन ऐन नियमावलीमा यो कुकाठ स्थानीय भाषामा चाहिँ कुकाठ भनिने चाहिँ वस्तुहरूको चाहिँ मूल्य थोरै बढी छ, त्यसलाई चाहिँ थोरै व्यवस्थापन गर्न सकेर त्यसलाई मूल्य चाहिँ थोरै चाहिँ घटाउन सक्यो भने त्यसबाट पनि समुदायले चाहिँ बिक्री वितरणहरू गरेर चाहिँ फाइदा लिन सकिन्छ. केही जिल्लामा पनि कुनै चाहिँ उद्यमहरू खोल्न सक्यो, हामी
1: सक्यो
0: भ्यानियर उद्योगहरू यही जिल्लामा पनि खोल्न पाइन्छ, मजासँग खोलेर चाहिँ रोजगारीहरू चाहिँ सिर्जना गर्न सक्ने एकदमै राम्रो चाहिँ सम्भावना मैले देख्छु.
1: तपाईँ लमजुङमा लगभग 5 वर्ष पनि हो, हाकिमबाट पनि यो चाहिँ समग्र जिल्लाको वनको गतिविधिमा बारे यहाँ धेरै जानकार पनि हुनुहुन्छ र हामीले जान्न चाहेको तपाईँको विचार हो, तपाईँले अध्ययन गरे अनुसार यो लमजुङ बसाई 5 वर्षको अवधिमा समग्र लमजुङको चाहिँ एउटा वन क्षेत्रमा के कस्ता चुनौतीहरू चाहिँ देखिए, समस्याहरू चुनौतीहरू के छन् र त्यसको चाहिँ समाधान, चुनौतीहरू के छन् र त्यसको समाधानका उपाय के होलान् समग्र यो लमजुङको चाहिँ अहिले मुख्य चाहिँ समस्या.
0: धन्यवाद. अब अहिले म कार्यालय प्रमुख झन्डै 31 महिना अनि अगाडि पनि वन अधिकृतको रूपमा चाहिँ यो जिल्लामा चाहिँ 2.5 वर्ष रहेर काम गर्दाखेरि म यो जिल्लाको सबै क्षेत्रमा चाहिँ म हेरेको पनि छु, देखेको पनि छु, घुमेको छु, त्यहाँको जनताहरूसँग चाहिँ अन्तर्क्रियाहरू पनि चाहिँ गरेको छु. र त्यो हिसाबले अहिले पछिल्लो समय चाहिँ मैले 3-4 विषयहरू वन क्षेत्रको चुनौतीहरू त्यस्तो वन पैदावार चोरी तस्करी हुने त्यस्तो हुने समस्या यो जिल्लामा छैन. एउटा समस्या चाहिँ अब यो वन डढेरो नेपालभरिकै एउटा समस्या हो, लमजुङ जिल्लामा पनि यो वन डडेलोले यो आकाशबाट वर्षा एकदम राम्रो भइदियो भने वन डडेलो अटोमेटिक चाहिँ कन्ट्रोल हुने र चाहिँ त्यो जुन बेलामा चाहिँ त्यो चैत वैशाखतिर चाहिँ पानीहरू चाहिँ कम परिदियो भने चाहिँ वन डडेलोले एकैचोटि चाहिँ हजारौँ हजार हेक्टरको चाहिँ वनहरू बहुमूल्य जडीबुटीहरू एकैचोटि चाहिँ सखाप हुने चाहिँ अवस्था चाहिँ छ. त्यो एउटा चाहिँ मैले चाहिँ मुख्य चाहिँ चुनौतीको रूपमा राख्छु. त्यस्तै गरेर नेपालमा चाहिँ अहिले पछिल्लो समय चाहिँ यो बाह्य मिचा प्रजाति भन्छ,
1: हजुर
0: इङ्ग्लिसमा त्यसलाई इन्भेसिभ एन्ड एलाइन स्पेसिस भन्छ, त्यो चाहिँ 29 प्रजातिहरू छन्.
1: त्यो
0: वनमाराहरू जस्तै
1: वनमाराहरू
0: सेतो वनमारा होइन कालो वनमारा जस्तै चाहिँ त्यस्ता 29 प्रजाति छन्. त्यो चाहिँ प्रजातिहरू अहिले चाहिँ एकदमै चाहिँ एकदम बढ्दो रूपमा छ, वनहरू ढाकेको छ. त्यसले ढाक्नु भनेको के भन्दा त्यहाँ चाहिँ जुन
1: बिरुवा
0: हुनुपर्ने चाहिँ पुनरुत्पादन हुन्छ, हामी त्यो बिरुवाहरू आउनुपर्ने हो, त्यो आउने ठाउँहरू त्यहाँ चाहिँ त्यसले चाहिँ खाइदिन्छ. अब त्यो वन क्षेत्रमा मात्र होइन हाम्रो चाहिँ कृषि भूमिमा हामी निलो बन्दीहरू वनमाराहरू नै भेटिन्छ अहिले ढाकिरहेको छ त्यसलाई चाहिँ अब व्यवस्थापन समयमा चाहिँ गर्न सकिएन भने त्यो चाहिँ एउटा चाहिँ चुनौतीको रूपमा रहेको छ दोस्रो भयो अर्को चुनौतीको रूपमा मैले चाहिँ देखेको चाहिँ अझै पनि हाम्रो अब बाटोघाटोहरू त अब लैजान पर्यो हाम्रो समुदायहरू चाहिँ छरपष्ट छ हाम्रो लमजुङ जिल्लाको चाहिँ पहाडमा पनि बस्तीहरू छ त्यो बाटोहरू चाहिँ अलिक वैज्ञानिक रूपमा दिगो रूपमा यसलाई राम्रोसँग चाहिँ डिजाइन गरेर चाहिँ नगर्दाखेरि त्यो बायो इन्जिनियरिङको कामहरू नगर्दाखेरि कतिपय ठाउँहरूमा चाहिँ अब त्यो पहिरोहरू खदेखि त्यही बाटो फेरि बनाएकै बाटोलाई चाहिँ त्यसलाई पुर्ताल गर्नलाई फेरि पहिलाको अवस्थामा फर्काउनलाई पहिलाको भन्दा चाहिँ बढी खर्च
1: खर्चिलो
0: हुने अवस्था अनि त्यो माटो चाहिँ बगेर चाहिँ खोला नालाहरूमा जाने व्यक्तिको चाहिँ जग्गा नासिनी छ होइन त्यसलाई चाहिँ व्यवस्थापन चाहिँ गर्न चाहिँ एकदमै चाहिँ जरुरी छ अन्त तेस्रो कुरा हो अर्को भनेको अब यो पछिल्लो समय चाहिँ यो मानव वन्यजन्तु द्वन्द चाहिँ बढ्दो क्रममा छ एकदमै चाहिँ मानव र वन्यजन्तु बीचमा मान्छेलाई मारेर भएन वन्यजन्तुलाई मार्न पाइने कारण पनि छैन मार्नमै भएन होइन त्यो नि एउटा पृथ्वीको एउटा क्रिएचर हो होइन
1: एउटा इकोसिस्टममै भन्नु न त्यो
0: केही प्रत्यक्ष आँखाले देखिन्न तर यसले चाहिँ अब इकोसिस्टममा छ त्यसको चाहिँ भूमिकाहरू छ अब त्यो
1: महत्वपूर्ण
0: हुन्छ होइन जनरल मान्छेले चाहिँ अब बुझ्नुहुन्न होइन त्यो कुराहरू तर चाहिँ चाहिँ मूल कुरा चाहिँ के भन्दा चाहिँ हामी चाहिँ स्व अस्तित्व कायम नगरी चाहिँ सुखै छैन
1: होइन
0: स्व अस्तित्व चाहिँ कायम नगरी सुखै छैन र पछिल्लो समय अब यहाँले पनि सुन्नुभयो होला मिडियाहरूमा संसदमा पनि कुरा उठिरहेको छ बाँदरको आतंकै भन्ने छ होइन मार्नै पर्छ भन्ने कुराहरू पनि चाहिँ कहीँ कहीँ चाहिँ अब उठेको नि छ कतिपयले चाहिँ मार्न हुन्न यो कारण त त्यस्तो मिल्छ भन्ने कुराहरू पनि
1: मैले सुन्दै थिएँ अहिले चाहिँ समस्या मुख्य चाहिँ समस्या हामीहरू देशैभरि एउटा जिल्ला मात्रै होइन खेतीबाली लगाउँदाखेरि अब अहिले प्राय युवा जेनेरेसन घर गाउँमा नहुँदा होइन अब त्यहाँ चाहिँ बाँदरले चाहिँ धेरै ठुलो हैरानी दिएछ यो बाँदरको समस्या कसरी समाधान गर्न सकिन्छ कतिपय भन्नुहुन्छ यी बाँदरहरू चाहिँ जङ्गलमा खानेकुराको अभाव भएर चाहिँ यो बस्तीतिर पस्या हो मान्छेहरू लगाएको चाहिँ खेतीबाली नष्ट गर्न पस्या हो त्यो जङ्गलमा बाँदरहरूले खाने त्यस्ता खालका चाहिँ फलफुलहरू भनौँ न त्यस्तै खालको चिज भयो भने त्यहीँ अल्मलिन्छ यता आउँदैन कतिपय ठाउँमा एउटा ओडामा चाहिँ रुख काट्ने अभियान नै चलाएको थियो बाँदरलाई चाहिँ
0: त्यसलाई
1: पोखराको 19 नम्बर वडा समथिङ मेरो रुखमै काट्छु अनि अभियान एउटा त्यो खालको अभियान
0: भयो
1: अब त्यसरी के समस्या समाधान हुन्छ र रुख काटेर बाँदर नआउने खेतीबाली जोगिने भन्ने कुरा चाहिँ समस्या यसलाई चाहिँ थाहै समाधान
0: अब एकदम सानो झिनो मसिनो बुद्धिले गर्ने कुराहरू हो बाँसका गाजहरू फालिदिनु रुखहरू मारिदिनु गर्यो भने होइन आउँदैन भन्ने खालको चाहिँ बुझाइ चाहिँ केही मान्छेहरूमा होला तर चाहिँ मेरो विचारमा त्यो दीर्घकालीन चाहिँ समाधान होइन र कतिपयले अब धेरै जसो फोरमर हुनुहुन्छ अब के अरे वन क्षेत्रमै त्यसलाई चाहिँ खाने चिजहरू चाहिँ होइन रोपेर हुर्काएर गर्ने कुराहरू चाहिँ गर्नुपर्छ भन्ने कुरा छ अब त्यसमा पनि अब के छ भन्दा अब यो पछिल्लो समय चाहिँ पहिला चाहिँ अब हाम्रो यो माइग्रेसन पनि छ कि यो गाउँको मान्छेहरू चाहिँ सहर बजार आउने सहर बजारको मान्छे फेरि विदेश जाने होइन त्यस्तो क्रम छ पहिला गाउँमै बस्ने मान्छेहरू प्रशस्त हुन्थ्यो उहाँहरू चाहिँ जङ्गल जानुहुन्थ्यो होइन हल्लाखल्लाहरू गर्नुहुन्थ्यो सारा गर्नुहुन्थ्यो होइन खेतीबाली पनि अब सबै जग्गाहरूमा गर्नुहुन्थ्यो अहिले सबै चाहिँ कतिपय
1: ठाउँमा
0: र चाहिँ पहिला कतिपय ठाउँमा चाहिँ पहिला खेतीपाती गरेको ठाउँमा चाहिँ म अहिले चाहिँ उत्ती चिलाउने कटुर मल्लातोहरू होइन त्यस्तो वनस्पतिहरू चाहिँ भरिएको अवस्था नै छ र चाहिँ अब त्यो वन्यजन्तुलाई त अब कसको निजी जग्गा कहाँनिर चाहिँ वन क्षेत्र भन्ने त फाइन्ड आउट हुने कुरो
1: भएन
0: र चाहिँ अब त्यो खास गरी यसको अलि चाहिँ वैज्ञानिक चाहिँ अध्ययन चाहिँ हुन जरुरी छ खास गरी अब तीन खालको बाँदर पाउँछ नेपालमा होइन त्यो बाँदरको चाहिँ कुन ठाउँमा चाहिँ कुन प्रजातिको चाहिँ त्यसको पपुलेसन होइन जनसङ्ख्या कति छ भनेर चाहिँ पत्ता लगाउनु गरिन्छ र त्यसले चाहिँ अब एकदम मन पराउने चिजहरू के छ त त्यसको दिशाबाट हुन्छ केबाट हुन्छ त्यो चाहिँ अध्ययन अनुसन्धान चाहिँ पहिला चाहिँ अब चाहिँ गर्न पर्यो र चाहिँ अब एकदम मान्छेहरूले भन्न त भन्नुहुन्छ के अरे अब यो वन क्षेत्रमा चाहिँ अब फलफुलहरू रोप्ने हुन्छ अब अहिले पछिल्लो समय के छ भन्दा मान्छेले अब आफ्नै बारीमा फलफुलहरू रोपेर त्यसको सियार समारहरू तरकारी गरेर गर्न चाहिँ सकेको
1: छैन
0: हामीले अब वनमा चाहिँ लगाएर रोपेर होइन रोप्नलाई ठुलो कुरा भएन बिरुवाहरू त उपलब्ध पनि गराउन सकिन्छ, केही कार्यक्रमहरू चाहिँ बजेटहरू राखेर गर्न सकियो होइन, तर रोपिदिएर मात्रै भएन, त्यसलाई पानीको आवश्यकता पऱ्यो, गोडमेलहरू गर्नु पऱ्यो, हुर्काउनु त पऱ्यो, तापन पर्छ, त्यसलाई चाहिँ बाँदरले खाने उमेरमा त पुर्याइनु पऱ्यो त्यो रुख वृक्षलाई होइन, र फेरि चाहिँ अझ त्यही एउटा सामुदायिक वन एउटा सानो क्षेत्र 20 हेक्टरमा मात्रै त्यो चाहिँ अभियान गरेर नै भएन, नेपालको चाहिँ सबै ठाउँमा गर्नु पर्यो,
1: 77 जिल्लामा
0: त्यसको लागि चाहिँ अब राज्यले चाहिँ अलिक ठुलो बजेटहरू मैले भन्छु अलि चाहिँ त्यो नमुना चाहिँ कार्यक्रमले चाहिँ हुँदैन, अलिक चाहिँ ठुलो चाहिँ भोल्युमको चाहिँ पैसाहरू होइन इन्भेस्टहरू चाहिँ गरेर त्यो गरेर हेर्न एकचोटि चाहिँ हेर्नु हेऱ्यो भने के हुन्छ त्यो चाहिँ थाहा हुन्थ्यो, त्यो लगानी पनि चाहिँ कम छ कि पोर्सालाई चाहिँ मैले चाहिँ अब यो मानव वन्यजन्तु द्वन्द्वमा खास गरी चाहिँ अब यो लमजुङ जिल्लामा चाहिँ चितुवाले चाहिँ यो बाख्रा भेडाहरू गाई बस्तुहरू चाहिँ मार्ने एकदमै चाहिँ
1: यो प्रश्न तपाईँसँग मैले आइसकेको थिएँ, तपाईँले कुरो उच्चारण गर्नेहरू धेरै चाहिँ अहिले जङ्गलको त वृद्धि भइसकेको नि त, जङ्गलको वृद्धि भएपछि अब नागरिकहरूले पालेको चाहिँ भेडा बाख्रादेखि लिएर भैँसी गाई आदि इत्यादि भनौँ न पशुहरू पशुपन्छीहरू यो जङ्गली जनावरहरू क्षति पुर्याउँछ, क्षति पुर्याएपछि अब कतिपयलाई त थाहा पनि होला होइन, क्षति भएपछि क्षतिको चाहिँ त्यो प्राप्ति हुन्छ सम्बन्धित निकाय भनेर, अहिले वनले चाहिँ एक खालको चाहिँ जस्तै कुनै पनि नागरिकको चाहिँ पशु चौपायहरू जङ्गली जनावरले क्षति पुर्यायो भने त्यसको चाहिँ केही हदसम्म राहत चाहिँ दिने चाहिँ एउटा कार्यक्रमहरू पनि तपाईँको यो वन कार्यालय मार्फत चलिरहेको छ, यो सबै मान्छेहरूलाई चाहिँ खासै जानकारी पनि छैन होला होइन, यसले चाहिँ यो हामीले चाहिँ जुन प्रोत्साहित भएर गरिरहेको कृषकहरूलाई चाहिँ जुन चाहिँ उत्पादन चाहिँ भेडा बाख्राहरू चौपायहरू मार्छ नि, यसलाई हामीले जानकारी सबैलाई चाहिँ जानकारी कति चाहिँ त्यहाँ नागरिकहरू चाहिँ तपाईँको चाहिँ एकिन मोटामोटी चाहिँ कति नागरिकहरू चाहिँ यो सूचना थाहा पाएर चाहिँ तपाईँहरूसँग लो मेरो चाहिँ यस्तो क्षति हो भनेर चाहिँ त्यहाँ कार्यालयमा आउनुहुन्छ के छ त्यस्तो चाहिँ?
0: यो चाहिँ कस्तो छ भन्दा पछिल्लो समय म यहाँ कार्यालय प्रमुख भएर आइसकेपछि नि मैले स्थानीय तहहरूमा गरेँ भने चाहिँ सबै स्थानीय तहमा एक खालको चाहिँ यो सम्बन्धी चाहिँ मानव वन्यजन्तुको द्वन्द्वहरू यसको क्षतिको कसरी पाइन्छ के गरिन्छ भनेर एउटा चाहिँ सचेतीकरण कार्यक्रमहरू पनि सञ्चालन गरेको थियौँ, र हामीले चाहिँ कार्यालयबाट पनि यो मानव वन्यजन्तुको क्षतिमा चाहिँ राहत लिनको लागि के प्रक्रियाहरू अपनाउन पाइन्छ, कति चाहिँ रकम पाइन्छ, के चाहिँ त्यो कागजातहरू चाहिँ आवश्यक पर्छ भनेर त्यसको प्रचार प्रसार सामग्री पनि चाहिँ बनाएको छन्, र चाहिँ यो क्रम चाहिँ बढ्दछ वासुसँग हरेक वर्ष चाहिँ बढ्दछ, अब गत वर्ष मात्रै पनि चाहिँ हाम्रोमा चाहिँ धन्य धन्य 70 जना
1: हजुरलाई
0: चाहिँ हामीले धन्य 16 लाख भन्दा बढी चाहिँ
1: राहत दिनु
0: पैसाहरू चाहिँ यही सरकारले एउटा चाहिँ वन्यजन्तुबाट भएको क्षतिको सहयोग राहत निर्देशिका 2080 भनेर बनाएको छ, त्यसमा चाहिँ कस्ता कस्ता वन्यजन्तुले क्षति पुऱ्यायो भने कति कति पैसा पाउने के गर्ने भन्ने चाहिँ व्यवस्था कानुनले गराएको छ, त्यो बमोजिम चाहिँ हामीले सहजीवन गरेर उहाँहरूको खातामा पैसाहरू चाहिँ हालिदिने चाहिँ व्यवस्था गरेको हुन्, त्यो चाहिँ राहत हो, उहाँहरूको पुरै भएको क्षतिको त कभर पक्कै हुन्न होला, त्यो भनेको केही बलमपट्टि थोरै राहत दिने कामहरू चाहिँ
1: कृषकलाई अलिकति राहत भयो भने पनि त्यसलाई प्रोत्साहित त गर्छ नि त, क्षति भएपछि उसले चाहिँ क्षतिको चाहिँ मैले चाहिँ प्राप्त गर्न सक्छु त भुक्तानी क्षति भयो भने मैले राहत प्राप्त गर्न सक्छु भने अलिक उत्प्रेरणा पनि त्यसले गर्नु चाहिँ ऊ गर्छ। एउटा यो वन क्षेत्रमा तपाईँहरू धेरै लामो समय सेवामा हुनुहुन्छ, लगभग तपाईँको सेवा 30 देखि 31 वर्षै भयो होला यही क्षेत्रमा मात्रै सेवा गर्नुभएको, कस्तो लाग्छ एउटा चाहिँ सरकारी कर्मचारी अनि यसो हेर्दाखेरि चाहिँ अन्य कर्मचारीहरूभन्दा अलिकति फरक देखिन्छ, किन भन्दाखेरि अन्य कार्यालयका कर्मचारी राष्ट्र सेवा कर्मचारीहरू 9 बजे अथवा 10 बजे 4 बजे उहाँबाट चाहिँ बिदा हुनुहुन्छ, जस्तै हजुरहरूको चाहिँ डिभिजन वन कार्यालय वन क्षेत्रसँग सम्बन्धित राष्ट्र सेवा कर्मचारीहरू चाहिँ अब 24 घण्टा एक खालकोले चाहिँ तयारी अवस्थामा बस्नुपर्ने अवस्था चाहिँ रहेको हुन्छ, जस्तै राति अचानक कहीँ कतै चाहिँ आग लागि भयो अथवा कहीँ चाहिँ अब काठहरू चाहिँ चोरी निकासी हुन लाग्यो त पैठारी तत्काल फोन तपाईँको कार्यालयमा फोन आउला होइन, यावत विषयहरू चाहिँ हुन्छ तपाईँलाई यो चाहिँ अहिले यो सेवा अवधिमा 31 वर्ष जाहिर खाँदै गर्दा चाहिँ तपाईलाई कतै अनुभूति हुँदैन यस्तो अनुभूति यस्तो जागिर खाइहाल्छ जो 24 घण्टा चाहिँ फुर्सद पनि नहुने रेडीको अवस्थामा बसिरहनु पर्ने आनन्दले ढुक्कले सुत्न नपाउनु कि यस्तो जागिर खाइछु भन्ने कहीँ फिलिङ हुन्छ कि आउँछ कि आउँदैन
0: एकदमै राम्रो चाहिँ प्रश्न गर्नुभयो वासुदेव सर एकदम ठिक कुरा गर्नुभयो अब यो वन कार्यालयको र अब अरू कार्यालयको काम गर्ने चाहिँ अब नेचरहरू चाहिँ फरक छ यो वन क्षेत्रको चाहिँ दायराहरू क्षेत्रहरू अघि हामी कुराकानी पनि धेरै धेरै विषयवस्तुहरू होइन यता वन्यजन्तुको कुरा पनि गऱ्यौँ भू संरक्षणको कुरा गऱ्यौँ पानीको कुराहरू गऱ्यौँ होइन त्यसलाई चाहिँ सदुपयोग गर्ने कुराहरू गऱ्यौँ होइन यस्ता धेरै चाहिँ क्षेत्रहरू छ त्यो क्षेत्रमध्ये पनि अब खास गरी यहाँले अघि पनि चाहिँ कुरा उठाउनु भयो चाहिँ कहीँ चाहिँ अब चाहिँ वन्यजन्तुहरू पर्थ्यो कसैको घरमा
1: होइन
0: भने चाहिँ हाम्रो हामीलाई चाहिँ खबर आउँछ त्यो राति साँझ हामी जानै पर्ने हुन्छ हामी चाहिँ ल्याइरहेको छौँ राति बिहान नभनिकन चाहिँ हाम्रो स्रोत साधन चाहिँ सीमित स्रोत साधन चाहिँ खास गरी चाहिँ अब हाम्रो चाहिँ अब त्यो सरकारले हामीलाई दिएको बजेट कार्यक्रम भन्दा पनि हामी बाहिरको कामहरू चाहिँ वन अतिक्रमण भयो भने त्यसमा चाहिँ त्यसको जाँच बजार गर्ने त्यसलाई चाहिँ अनुसन्धानको दायरामा ल्याउने मुद्दा दायर गर्ने है कसैले वन्यजन्तु मार्यो के भयो भेटियो भने त्यसको चाहिँ मुद्दाहरू दायर गर्ने होइन यहाँले भन्नुभयो वन डढेरै लायो
1: भने
0: विभिन्न निकायहरूको चाहिँ अब सहयोग लिएर होइन त्यसमा तत्परता देखाएर त्यसलाई चाहिँ नियन्त्रण गर्ने कुराहरू चाहिँ हुन्छ होइन देखि भनेको हाम्रो चाहिँ ठ्याक्कै चाहिँ 9 देखि 5 भने त्यस्तो हुन्न यहाँले भनेको 24 घण्टे कर्मचारी नै भन्ने चलन छ हाम्रो वन क्षेत्रको होइन र चाहिँ अब यहाँले भन्नुभयो तपाईँलाई चाहिँ के अरे वाक्क दिक्क लागेन भन्ने कुरा चाहिँ गर्नुभयो म चाहिँ अब कस्तो चाहिँ छ भन्दा चाहिँ म चाहिँ यो सपनै यो वनहरूलाई कसरी प्रयोग गर्ने जनतालाई कसरी चाहिँ सेवा सुविधा दिने म प्रति चाहिँ जनताले हेर्ने दृष्टिकोणहरूलाई चाहिँ कसरी चाहिँ चेन्ज गर्न सकिन्छ मलाई पनि केही चाहिँ एउटा कर्मचारीको रूपमा केही आरोप लगाइरहनु भयो कि त्यो आरोप नलाउनबाट म कसरी वञ्चित हुने छिटो छरिटो सेवा सुविधा एकदमै केन्द्रित हुन्छ
1: हजुर
0: अब यहाँले भन्नुभयो अब कहिलेकाहीँ चाहिँ मेरो चाहिँ परिवारसँग चाहिँ के हो चाहिँ यस्तो चाहिँ अरू अफिसको त एकदम घर पनि आइरहनुहुन्छ टाइम पनि दिइरहनुहुन्छ होइन तपाईँ त त्यहीँ बसिरहनु पर्ने एकदम चाहिँ समय एकदम लाइन भनीमा आराम छ तर चाहिँ म चाहिँ त्यस्तो प्रति छैन मैले चाहिँ सपनै चाहिँ यो वन क्षेत्रबाट चाहिँ कसरी आमदानी गर्ने जनतालाई कसरी सेवा सुविधा दिने भन्नेतिर चाहिँ अब एकदम
1: सन्तुष्ट
0: छु रमाइलो पनि छ यो प्रकृतिसँग चाहिँ अब चाहिँ काम गर्दाखेरि होइन चुनौती पनि छ एकदम हुन्छ
1: धेरै कुराहरू यहाँले भने जस्तो है तपाईँले एउटा कुरा चाहिँ गर्दै गर्दा हामीले चाहिँ सुशासनको विषय पनि हुन्छ नि त अहिले सरकारी कर्मचारी इमान्दार कर्मचारीहरू पनि छन् एकाध कर्मचारी राष्ट्र सेवक कर्मचारीहरूको बदनियतका कारण सिङ्गो कर्मचारी संस्था पनि कतिपय अवस्थामा एउटा चाहिँ नागरिकको नजरमा होइन अलिकति भिन्नै तरिकाले हेर्ने अवस्थाहरू सिर्जना भइरहेको चाहिँ छ कर्मचारी हो हरेक क्षेत्रमा करप्सन छ भ्रष्टाचार छ सुशासन भनेको हुँदै हुँदैन कुनै कर्मचारी पनि एउटा चाहिँ हुँदैन भन्ने एउटा समाजको चाहिँ एउटा नेगेटिभिटी पनि अहिले विकास भएर गइरहेको चाहिँ छ यद्यपि डिभिजन वन कार्यालयमा चाहिँ हामीले नागरिकहरूको चाहिँ धेरै नागरिकहरूको धारणा सुन्दा चाहिँ तपाईँको कार्य सम्पादन असाध्यै चाहिँ राम्रो उत्कृष्ट दीपक प्रसाद पण्डित सर डिभिजन वन कार्यालयको प्रमुख चाहिँ एउटा चाहिँ राम्रो सरल एउटा चाहिँ आम नागरिकसँग घुलमिल हुन सक्ने उनीहरूका समस्याहरूको सम्बोधन गर्न सक्ने उनीहरूलाई सन्तुष्ट बनाउन सक्ने र एउटा सुशासनको हिसाबले पनि चाहिँ एउटा चाहिँ पारदर्शी ढंगबाट तपाईँको एकदमै पोजिटिभ चाहिँ उ गरेर चर्चा चलिरहेको छ यो जिल्लामा पनि होइन एउटा राष्ट्र सेवक कर्मचारी भइरहँदाखेरि यो अवस्थामा जनतालाई सेटिस्फाइड एउटा चाहिँ सन्तोषजनक तरिकाले चाहिँ जुन हजुरले चाहिँ सम्बोधन गर्नुभएको छ हाम्रो लमजुङहरूको वास्तवमा सबै कर्मचारीहरूले चाहिँ यही बाटोहरू चाहिँ अवलम्बन गर्नुपर्ने हो अहिले कतिपय क्षेत्रहरूमा देखिएको छ एकाध मान्छेहरूको चाहिँ पोलिटिकल उस पनि छ अब सामाजिक सेवामै लागेका मान्छेहरू पनि भन्नुहोस् न धेरै कुराहरू अब मान्छेले समाज यस्तो नेगेटिभिटीमा गइरहेको छ कि हरेक क्षेत्रमा मान्छेले पोजिटिभ कुराहरू हेरेको छैन जस्तै सञ्चार माध्यममा पनि अहिले हेर्नु भने नेगेटिभ समाचारहरू धेरै मान्छेहरूले हेर्नुहुन्छ लाइक कमेन्ट सेयर गर्नुहुन्छ प्रचार प्रसार हुन्छ पोजिटिभ कुराहरू राम्रा कुराहरू चाहिँ छ भने अलिकति त्यसलाई चाहिँ नहेर्याउ कि जस्तो नै हुन्छ होइन त्यसैले यहाँहरूले गर्नुभएको काम चाहिँ एकदम उदाहरणीय पनि छ त्यसै कारण अब यहाँलाई चाहिँ के लाग्छ यसलाई चाहिँ कसरी चाहिँ एउटा राष्ट्र सेवा कर्मचारी भएपछि नागरिकलाई सन्तुष्टि दिनको लागि चाहिँ एउटा सुशासनको उसमा चाहिँ कसरी चाहिँ यहाँ अगाडि बढिरहनु भएको छ तपाईँ कार्यालय स्टाफहरूलाई पनि भनौँ न निर्देशन दिने विषयहरू भयो थुप्रै कुराहरू भयो नि सुशासनको विषयमा चाहिँ यहाँले चाहिँ कसरी त्यो चाहिँ म्यानेज गरिरहनु भएको छ
0: अब यो मेरो अघि पनि भने म 31 वर्ष जाहिर भयो मैले चाहिँ 8-9 जिल्लाहरूमा चाहिँ काम गरिसकेँ म चाहिँ यहाँले अहिले जनताहरूले भने जसरी चाहिँ त्यो यसले चाहिँ नराम्रो चाहिँ गरिदियो जनतालाई दुःख दियो होइन यस्तो चाहिँ कुराहरू चाहिँ मैले चाहिँ अब चाहिँ सुन्न परेको छैन अब यहाँले पनि अहिले चाहिँ एकदम चाहिँ राम्रो कुरा गर्नुभयो अब हामीहरूको मूल्याङ्कन गर्ने भनेको हजुरले भने जस्तै चाहिँ
1: नागरिकले गर्ने
0: होइन सञ्चार माध्यमहरू विभिन्न संघ संस्थाहरू हाम्रा चाहिँ स्टेक होल्डरहरू सामुदायिक वन समूहदेखि लिएर जिल्लाका चाहिँ सम्पूर्ण राजनीतिक दलहरू सबैले चाहिँ पक्कै पनि चाहिँ हाम्रो गतिविधिहरू हाम्रो काम गराइहरू होइन शैलीहरू त चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ पक्कै चाहिँ हेरिरहनु भएको छ जस्तो चाहिँ मलाई
1: निहालिरहनु
0: भएको छ र चाहिँ मेरो नेता चाहिँ कस्तो छ भन्दा चाहिँ सकेसम्म ऐन कानुनले निर्दिष्ट गरे बमोजिमका कामहरू चाहिँ तोकिएको समयमा छिटो छरिटो उहाँहरू चाहिँ अब कसैले निवेदन लेख्न जान्नुहुन्न जान्ने कुरो भएन
1: नि
0: मेरो बुवा आमा कुनै अफिसमा जानुभयो भने चाहिँ उहाँलाई चाहिँ थाहा हुन्न नि सबै कुरा कसैले के सोधिदिनुहुन्छ त्यो पहिले चाहिँ उसलाई चाहिँ थाहा पाउनुपर्छ थाहा होला भने जस्तो चाहिँ सोध्नुहुन्छ तर मैले चाहिँ के हुन्छ भन्दा चाहिँ उहाँलाई थाहा हुन्न थाहा हुनुपर्छ भन्ने छैन तर त्यो थाहा चाहिँ गराउने चाहिँ दायित्व चाहिँ कार्यालय प्रमुख लगायत चाहिँ अरू चाहिँ हाम्रो कर्मचारीहरूको हो
1: त्यसको
0: लागि चाहिँ राज्यले चाहिँ तलब भत्ताहरूको चाहिँ व्यवस्था चाहिँ मिलाएको हो उहाँलाई लेखिदिनु पर्ने हो कि यो बाटो सिकाइदिनु हो कि केही मिलेन भने चाहिँ सुधार चाहिँ गरिदिनु पर्ने हो कि भनी जति चाहिँ हामीले चाहिँ उहाँलाई चाहिँ सहजीकरणहरू गर्न सकियो त्यति चाहिँ मात्रामा चाहिँ सेवा गराइहरू चाहिँ सन्तुष्ट चाहिँ हुनुहुन्छ एकदम छिटो छरिटो
1: कतिपय कार्यालयमा हामी देख्छौँ हजुरले भने जस्तो कतिपय कार्यालयमा पढ्न नसक्ने बुवा आमाहरू चाहिँ सेवा लिन आउनुहुन्छ असाध्यै हैरानी हरेक ठाउँमा अब एउटा कागज पत्र पुगेन अर्को लिएर आउनुहोस् निवेदन लिएर आउनुहोस् फलान ठाउँ जानुहोस् फलानु कोठा जानुहोस् एकदम चाहिँ मान्छेले चाहिँ यो चाहिँ सरकारी सेवा सुविधा लिन नागरिकहरू चाहिँ असाध्यै झन्झट मानेको अवस्था पनि छ धेरै अवस्थाहरूमा यद्यपि यहाँले भन्नुभयो वन कार्यालयले चाहिँ त्यसले सहजीकरण वन कार्यालयमा सहज ढङ्गबाट चाहिँ भइरहेछ नागरिकहरू आजको अवस्थामा पनि मुलुकमा यत्रो चाहिँ परिवर्तन भइसक्यो विभिन्न व्यवस्थाहरू परिवर्तन हुँदै आए आज पनि हेर्दाखेरि नागरिकको जनजीविकाका विषय भए होइन सुशासनका विषय भए नागरिकले पाउने सेवा सुविधाका विषयहरू खासै चाहिँ त्यस्तो परिवर्तन भएको जस्तो चाहिँ देखिँदैन भनौँ न त्यति नागरिकहरू सन्तुष्ट भएको सरकारी कार्यालयहरूबाट सरकारी सेवा लिँदाखेरि अलिकति झन्झट जस्तै तपाईँको प्राइभेट अफिसहरूमा जाँदाखेरि चाहिँ त्यहाँ नागरिकले चाहिँ के गर्छ एकदम सन्तुष्टिको अनुभूति गर्छ किन भन्दाखेरि त्यहाँ प्राइभेटमा आफैले त्यहाँ काम गरे अग्रसर भएर चाहिँ काम गरे भने जतै ब्याङ्कमा जानु भने भौचर सौचर भरिदेखि लिएर सबै कामहरू चाहिँ त्यहाँ नागरिक बसे त्यहाँ बसे हुन्छ त्यहाँ सबै त्यो व्यक्तिले गरिदिए हुन्छ कि त्यहाँ आनन्द छ तर सरकारी कार्यालयमा जाँदाखेरि चाहिँ अब विभिन्न किसिमका झन्झटहरू हुन्छन् वास्तवमा यो तपाईँको चाहिँ समग्र रूपमा एउटा चाहिँ कार्यालयको प्रमुखको हिसाबले चाहिँ यी झन्झटहरूबाट चाहिँ निवारण गरेर नागरिकलाई चाहिँ सहज ढङ्गबाट सेवा प्रवाह गर्न यहाँले भने जस्तै आम चाहिँ कसरी चाहिँ त्यस्तो चाहिँ सम्भव होला जस्तै नागरिक त एउटा कुरो त सन्तुष्टि हो सबै मान्छे त शिक्षित त हुँदैन होइन सबै क्षेत्रबाट तपाईँको वन कार्यालयको जस्तै चाहिँ सेवा सुविधा प्रवाह गर्न चाहिँ एउटा चाहिँ कार्यालय प्रमुखको हिसाबले जुन काम गरिरहनु भएको छ अरू सबै चाहिँ कार्यालय राष्ट्र सेवकहरूप्रति तपाईँ चाहिँ के भन्न चाहिँ चाहनुहुन्छ
0: अब खास एकदमै राम्रो चाहिँ कुरा गर्नुभयो अब यो सामान्य त्रुटिहरू सामान्य चाहिँ ढिला सुस्तीले गर्दा पनि चाहिँ नागरिकहरूमा चाहिँ पाउनुपर्ने चाहिँ सेवा सुविधाहरू समयमा होइन नपाएको हिसाबले पनि अब मान्छेहरू चाहिँ त्यस्तो अवस्था भएको छ र हामीले चाहिँ अब के गरेको छ भन्दा चाहिँ बासु सर यो कामको चाहिँ नेचर अनुसार चाहिँ कस्तो खालको निवेदनहरू हुनुपर्ने हो के चाहिँ डकुमेन्ट चाहिन्छ भनेर चाहिँ हामीले प्रिन्ट गरेर सबै राखिदिएर र उहाँले चाहिँ अब लेखापढी छैन बुझ्नुहुन्न भने अब एकजना कर्मचारीलाई चाहिँ
1: त्यसमा
0: नजिकै कुर्तीमा राखेर विवरणहरू चाहिँ भराउने र इभेन्ट त हामीले चाहिँ कस्तो पनि गरेको छ भन्दा अब कतिपय विषयमा होइन योजनाहरूको चाहिँ सम्झौताहरू गर्दैखेरि चाहिँ निर्णयहरू चाहिँ गर्नुपर्ने हुन्छ होइन उहाँहरूलाई चाहिँ अब मानव चाहिँ दूर पोखरीमा चाहिँ गर्नु पर्यो होइन मध्य नेपालमा चाहिँ कुनै चाहिँ कामहरू गर्नु पर्यो भने चाहिँ यहाँ चाहिँ आउजाउ गर्नुको चाहिँ अप्ठ्यारो हुन्छ भनेर निर्णयहरू चाहिँ उहाँको मेसेन्जरमा चाहिँ
1: उहाँलाई
0: गरेर मेसेन्जरमा पठाइदिएर
1: समस्या समाधान
0: पठाइदिनु यसो यस्तो निर्णय गर्नु यसो यस्तो कागज पाइन्छ भनेर चाहिँ उहाँहरूलाई पठाइदिएर अनि फेरि उहाँले चाहिँ फरवार्ड गरेर होइन त्यो हिसाबले हामीले चाहिँ कामहरू चाहिँ गरिदिएको छ कतिपय कामहरू चाहिँ त्यसरी पनि त्यो गर्दा पनि त्यो एउटा चाहिँ राम्रो हुन्छ त्यसले चाहिँ राम्रो चाहिँ सन्देश चाहिँ गान्धीले छ त्यो भएपछि आउजाउ गर्नु परेन त्यो खर्च कम भयो
1: उहाँहरूको रकम पनि
0: अनि गरेका निर्णयहरू पनि सही हुने भयो
1: सही
0: आफ्नो हिसाबले गर्नुभयो भने बिग्रिन सक्छ फेरि सत्ता ल्याउनु भन्नुपर्छ दोहोरो दुःख हुन्छ नि होइन हामीले निर्णयको बेहोराहरू चाहिँ लेखेर निवेदनको ढाँचाहरू पठाइदिएर होइन त्यसरी चाहिँ फिलअप गरेर होइन हाम्रो जो फिल्डमा अफिसहरू हुन्छन् कहिलेकाहीँ चाहिँ त्यही तिन पनि अफिसमा छोडिदिएर अनि यहाँ ल्याएर चाहिँ हामीलाई बुझाएर पनि हामीले कामहरू चाहिँ त्यसरी गरिएको छ
1: वन क्षेत्रमा डिभिजन वन कार्यालय
0: र त्यस्तै गरेर चाहिँ हामीले के गरेको छ भन्दा राम्रो कुरा चाहिँ बाजु सर होइन अघि भने त्यो वन्यजन्तुको राहत सम्बन्धी सहयोग सम्बन्धी के पाउने भनेर पनि हामीले चाहिँ सानो पुस्तिकाहरू चाहिँ गरेको छौँ र चाहिँ इभेन चाहिँ अब त्यो आयमूलक बिरुवाहरू चाहिँ
1: होइन
0: जस्तो मेकानिजम नटको खेती कसरी गर्ने कसरी फाइदा लिने
1: त्यसको तालिम
0: तिमुरको खेती कसरी गर्ने कसरी फाइदा लिने लौरसललाई कसरी रोप्ने ओखरहरू कहाँ कहाँ हुनसक्छ कसरी फाइदा लिन सकिन्छ भनेर त्यस्ता खालका चाहिँ प्रचार प्रसार सामग्रीहरू पनि हामीले म आएपछि त धेरै नै त्यस्ता चाहिँ प्रचार प्रसार सामग्री उत्पादन गरेर जनताहरूलाई चाहिँ अब त्यो सम्प्रेषण गरेको छ आकर्षित हुनुभएको छ हिसाबले
1: हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ आजको रेडियो चौतारी संवादमा यहाँसँग धेरै कुराहरू पनि जानकारी भयो मैले सुन्दैछु यहाँले चाहिँ लमजुङको यो 5 वर्ष जुन डिभिजन वन कार्यालयमा चाहिँ सेवा गर्नुभयो सँगसँगै 31 महिना डिभिजन वन कार्यालयको प्रमुख भएर एउटा राम्रो चाहिँ नागरिकहरूलाई सेवा प्रवाह गर्नुभयो सुन्दैछु यो लमजुङको बसाइलाई यहाँले चाहिँ बिट मार्दै हुनुहुन्छ भन्ने चाहिँ हामीले सुनेका छौँ होइन यो पछि तपाईँले चाहिँ यो लमजुङको बसाइ बिट मार्दै गर्दा सिङ्गो लमजुङवासीहरूलाई तपाईँले चाहिँ तपाईँको अनुभव होइन तपाईँ के भन्न चाहिँ चाहनुहुन्छ तपाईँले गरेको सेवा अवधिको अवस्था होइन यहाँका नागरिकहरूलाई यहाँको वस्तुस्थितिको बारेमा समग्र रूपमा यहाँका जिल्लावासीहरूलाई चाहिँ तपाईँको चाहिँ के चाहिँ सन्देश रहन्छ के चाहिँ सुझाव रहन्छ के चाहिँ अनुरोध रहन्छ मैले यो चाहिँ
0: धन्यवाद भास्कर मेरो चाहिँ अब यो डिभिजन वन कार्यालय लमजुङको डिभिजन वन अधिको रूपमा म चाहिँ 31 वर्ष काम गरेँ त्योभन्दा अगाडि पनि 2.5 वर्ष वन अधिको रूपमा यो जिल्लामा काम गरेको र चाहिँ यो नियमित प्रक्रिया अनुसार चाहिँ हाम्रो गण्डकी प्रदेश सरकारले चाहिँ मलाई चाहिँ अब चाहिँ डिभिजन वन कार्यालय बागलुङको कार्य जिम्मेवारी दिएर मेरो सरुवा भएको छ र चाहिँ अब यो लमजुङ जिल्लाको मेरो चाहिँ बसाइको क्रममा म चाहिँ मेरो हिसाबले चाहिँ एकदम सफलै भएको भन्ने सोच्छु त्यो चाहिँ आम जनता आम नागरिकहरूले चाहिँ मूल्याङ्कन गर्ने विषयवस्तु हो र चाहिँ अब यो सफलता भनेको खालि मैले मात्रै गरेर पनि होइन त्यसमा चाहिँ हाम्रा चाहिँ सम्पूर्ण चाहिँ कार्यालयमा कार्यरत कर्मचारीको टिम वर्कहरू कोअर्डिनेसनहरू जो हो र चाहिँ खास गरी मुख्य त अब यो वन क्षेत्रमा चाहिँ विभिन्न स्टेक होल्डरहरू हुन्छ सामुदायिक वन उता समूह हुन्छ फेक वन हुन्छ तपाईँहरू जस्तै चाहिँ अभियानकर्ता हुन्छ राजनीतिक दलहरू हुन्छ सञ्चारकर्मी हुन्छ मैले चाहिँ उहाँहरूसँग पनि राम्रो चाहिँ उहाँहरूले एकदमै चाहिँ राम्रो चाहिँ मलाई सहयोग गर्नुभयो यहाँ स्थानीय तहहरूदेखि लिएर सबैले चाहिँ यो होस्टेमा वहीँसै गरेर नै चाहिँ हामीले चाहिँ यो 3 वर्षमा चाहिँ एकदमै राम्रो चाहिँ मैले चाहिँ प्रगति गरेँ जस्तो चाहिँ मलाई लाग्छ अब यो सबैको चाहिँ सहयोग होइन सबैको चाहिँ निरन्तर रूपमा चाहिँ सहयोग सल्लाह सुझाव मार्गदर्शनको कारणले गर्दा नै चाहिँ म चाहिँ सफल भएको जस्तो मलाई लाग्छ म आफूले त सफलै भएको हुन्छ अझै पनि चाहिँ अब चाहिँ मूल्याङ्कन गर्ने त अब यहाँको चाहिँ नागरिक समाजहरू जनताहरूले चाहिँ हो चाहिँ यहाँ बस्दा अब कसैलाई पनि चाहिँ त्यस्तो पीर मर्काहरू दुःखहरू दिने होइन त्यस्तो कामहरू चाहिँ गरेछ
1: वन कार्यालयबाट त्यस्तो खालको चाहिँ गुनासाहरू चाहिँ यहाँको अवधिमा पनि आएन
0: जस्तो लाग्छ मलाई चाहिँ होइन सन्तुष्ट नै हुनुहुन्छ जस्तो लाग्छ मेरो व्यक्तिगत विचारमा चाहिँ होइन र चाहिँ अब जाँदा जाँदा चाहिँ अब यो लमजुङ मलाई धेरै जिल्लामा म काम गरेँ होइन मलाई चाहिँ एकदमै मजा लाग्यो बस्न घुम्न एकदमै राम्रो जहाँ जाउँ यस्तो राम्रो हरियाली हावापानीहरू एकदम आनन्द मलाई लाग्छ इभन चाहिँ चितवन गएपछि पनि म चाहिँ दुई तिन दिन बस्छु अनि कहिले त आनन्दसँग चाहिँ त्यो पहाडहरू मेरो घर छेउमा चाहिँ यस्तो चाहिँ हरियाली पहाड वन जङ्गलहरू छैन कि
1: हजुर
0: अनि यता यसो चाहिँ क्वार्टरतिरबाट यताबाट हेर्दा पनि आनन्द आउँछ कि पुरै चाहिँ हरियाली छ
1: तपाईँको क्षेत्र पनि त्यही सँग विषयसँग सम्बन्धित
0: प्रकृति हो र हामी त्यस्तो आत्तिन पर्ने पनि छैन अब यो वन पैदावारको नि अब यो कुकाठहरूको भन्ने स्थानीय भाषामा पनि त्यसको चाहिँ अब प्रयोग हुँदै चाहिँ आउन थालेको छ होइन र चाहिँ मुख्य कुरा चाहिँ अब यो वन भनेको खालि त्यो काठ दाउरा उत्पादन मात्रै राजस्वहरू चाहिँ जेनेरेट गर्ने भन्दा पनि यहाँ त यो पर्यापर्यटन भन्छ इको टुरिज्म भन्छ होइन त्यसको पनि चाहिँ विभिन्न होमस्टेहरू छन् होइन त्यसबाट चाहिँ अब भरपूर चाहिँ
1: सम्भावना
0: प्रशस्तै छ एकदम हिमालहरू छ होइन खोला नालाहरू छन् होइन जडीबुटीहरू खेतीहरू चाहिँ हामीले चाहिँ विस्तार चाहिँ सुरुवात गर्दै हुन्छ होइन मलाई लाग्छ अब यो जिल्लाको चाहिँ अब यो वन क्षेत्रको हिसाबले हेर्दाखेरि चाहिँ अझै चाहिँ भविष्य चाहिँ अब एकदमै चाहिँ राम्रो छ एकदम सुन्दर छ एकदम शान्त छ एकदम रमणीय छ होइन यो चाहिँ टुरिज्महरूको होइन एकदम चाहिँ प्रमोसन हुन्छ हाइड्रोहरूको एकदम चाहिँ प्रमोसन हुने सम्भावना देख्छु आयमूलक खेतीहरू गर्न सक्ने एकदमै सम्भावना छ जडीबुटी खेतीहरू गर्न सक्ने सम्भावना छ अब यो चाहिँ यो निरन्तरता हुन्छ अझै चाहिँ यसले चाहिँ गति लिन्छ होला जस्तो चाहिँ मलाई लाग्छ एकदमै
1: हुन्छ हामी कार्यक्रमको बिट मार्ने अवस्थामा छौँ यहाँले लमजुङ बसाईको क्रममा जुन किसिमको लमजुङवासीबाट चाहिँ सेवा सहयोग चाहिँ प्राप्त गरे भनेर भन्नुभयो एउटा चाहिँ जिम्मेवार कार्यालय प्रमुख भएर जुन किसिमको सेवा प्रवाह लमजुङवासी जनतालाई डिभिजन वन कार्यालय प्रमुखको हैसियतमा जिम्मेवारी लिएर जुन किसिमको सेवा प्रवाह गर्नुभयो यसको लागि पनि हामी यहाँप्रति धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ डिभिजन वन कार्यालय लगायत यस्तै सिङ्गो सम्पूर्ण कार्यालय प्रमुखहरू चाहिँ नागरिकहरूले यस्तै खालको राम्रो सेवा सुविधाहरू प्राप्त गर्न सकुन् हाम्रो पनि शुभेच्छा छ र यहाँ लमजुङको बसाई बिट मारेर बागलुङ जाँदै हुनुहुन्छ होइन यहाँको आगामी कार्य दिनहरू पनि असाध्यै एउटा चाहिँ उन्नति रहोस् प्रगति रहोस् उल्लेख्य यहाँले जुन लक्ष्य लिएर अगाडि बढिरहनु भएको छ एउटा प्रकृति प्रेम वातावरण प्रेम एउटा प्राणी बचाउने छुट्टै खालको चाहिँ एउटा चाहिँ अभियान जस्तै हो वनकर्मीहरू एउटा अभियन्ता नै हुनुहुन्छ होइन राष्ट्र सेवक कर्मचारीहरू अहिले चाहिँ त्यो अभियानमा यहाँलाई जुट्न चाहिँ प्रेरणा थप उत्प्रेरणा चाहिँ बढ्दै जाओस् भन्ने हाम्रो लमजुङवासीको तर्फबाट पनि शुभेच्छा व्यक्त गर्न चाहन्छौँ आज आफ्नो महत्वपूर्ण समय हाम्रो यो रेडियो चौतारीलाई उपलब्ध गराइदिनु भयो र हामी रेडियो चौतारीमा आएर विविध विषयमा वन सम्बन्धी यहाँको व्यक्तिगत विषयमा एउटा कार्यालय प्रमुख चाहिँ कस्तो हुनुपर्छ भन्ने कुरामा चाहिँ यहाँले दिएको सेवा प्रवाहका बारेमा धेरै कुराहरू जानकारी लिने चाहिँ अवसर पनि प्राप्त गर्यौं यहाँको आगामी दिन आउँदो जिल्ला अर्को जिल्लाको चाहिँ बसाई पनि सुखद रहोस् सफल रहोस् भन्दै लमजुङ हिमाल सूचना तथा सहकारी संस्थाद्वारा सञ्चालित रेडियो चौतारी 91.4 MHz को चौतारी संवाद कार्यक्रममा कार्यक्रम आजको अतिथिज्यूप्रति सम्मान व्यक्त गर्दै यो कार्यक्रम प्रस्तोता म वासुदेव सेनाई पनि कार्यक्रमबाट बिदा हुन चाहन्छु र हाम्रो रेडियो चौतारी सुन्दै गर्नुहोला यहाँहरू सबैको जय होस् जय सबैको जय होस् भन्दै यहाँलाई फेरि नमस्कार सम्मान व्यक्त गर्न चाहन्छु
0: धन्यवाद बासु सर जाँदा जाँदै चाहिँ यो डिभिजन वन कार्यालयले लमजुङको वन क्षेत्रको बारेमा जनताहरूलाई जुन सुसूचित गर्ने जुन अवसर मलाई चाहिँ प्रदान गर्नुभयो त्यसको लागि चाहिँ हार्दिक आभार धन्यवाद प्रकट गर्नुहुन्छ त्यस्तै गरी चाहिँ अब म जाँदा जाँदै अब यो लमजुङको अगाध मायाहरू चाहिँ कहिल्यै बिर्सिन सक्ने छैन र लमजुङ जनताहरूको चाहिँ एकदमै उत्तरोत्तर प्रगति भलाईको चाहिँ शुभकामना दिन चाहन्छु। हस्, जय हरियाली, सबैको भलो होस्।
1: जय हस् दास, धन्यवाद।
0: राम्रो हुन्छ। कहिले बच्चो अलिक भर्छ।

Thank you.

0: sana isayım. Şimdi bakın.
1: 141 र 9863 52615 नोट हरेक दिन बिहान 6 बजे देखि 7 बजे को समय भित्र सिउडी बारबाट बेसी शहर सम्म होम डेलिभरी को लागि गाडी को सुविधा पनि रहेको छ।
2: गुणस्तरीय उत्पादन भरपर्दो सेवा हरपर्दो सेवा
3: बुढा ए बुढा इस पाली बैशाख में हाम्रो छोरा को बिहे गर्ने भनेको होइन भन्या
4: हुन त हो नि बुढी, तर यो घर को हालत हेर त, फेरि अब तरकारी फलफूल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी शहर नगरपालिका 813 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
4: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी शहर नगरपालिका 813 लमजुङ प्रोप्राइटर सृजना श्रेष्ठ।
4: सम्पर्क नम्बर 9842618202 र 9840319799।
3: सिबिएस तथा बिउ बिजन भण्डार बेसी शहर नगरपालिका 813 लमजुङ।
4: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी शहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 9856-602-299।
7: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
8: बोबा, बेसी शहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
7: ए हो र, के पाइन्छ?
8: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा विशेष छुटमा पाइन्छ।
9: बेसी शहर सेरा बजारमा रहेको कामाक्ष फर्निचर एन्ड फर्निसिङ सेन्टरमा घरायसी तथा अफिसियल फर्निचरका सामानहरू बक्स, पलङ, सोफा, लो बेड, दराज, किचन र्याक आदि पाइन्छ। फर्निसिङका सामानहरू कार्पेट, पर्दा, सिरक, डसना, सिरानी आदि पाइनुका साथै किचनलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक किचन सामग्रीहरू राइस कुकर, पंखा, हिटर, मिक्सर आदि पाइन्छ। साथै नफुट्ने प्लास्टिकका सामानहरू बाटा, बाल्टी, कुर्सी, टेबल आदि ग्यारेन्टीका साथ पाइन्छ।
10: नोट, कामाक्षा फर्निचरमा दसैँ तिहार तथा अन्य चाड पर्व र शुभ विवाहमा सामानहरू विशेष छुटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छुट रहेको छ।
9: कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसी शहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लमजुङ प्रोप्राइटर यज्ञराज सेढाई र रूपा सेढाई। सम्पर्क फोन नम्बर 066-520-727 मोबाइल नम्बर 9845-44-264 र 9847-60-915।
11: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, रचना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक रचना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुख्या हो दुख्या हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मेसी भइदिन।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही बेसी सरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल ल आए बहिनी, किन होला?
4: सुन्नु न, एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ्गे खोलामा नन्द सप्लाइज खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
4: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका आठ झिङ्गे खोला, पुन्चोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढा, ए बुढा, यसपालि वैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ तेह्रमा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
1: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा, लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ,
1: सम्पर्क नम्बर 9842618202 र 9840319799।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ सेरा, लमजुङ।
1: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: ta शांति र विकास को लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अहिले साँझको 6 बज्यो।
1: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।
2: Our region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबर शीर्षकहरूबाट।
5: मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसाय दुवैको विरोध। सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायको माग।
6: यो 25 घण्ट मात्रै होइन, कुनै पनि हालतमा सम्पूर्ण लाइसेन्स जुन नेपाल सरकारले दिएको छ त्यो सम्पूर्णले जसरी पहिले काम गर्न पाएको थियो त्यसरी नै काम गर्न पाउनुपर्छ भन्ने खालको नै माग हो हामीले चाहिँ।
4: चीनतर्फका दुई मुख्य नाकाहरू पहिरोका कारण अवरुद्ध। पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने, चाडपर्वका बेला चाहिने सामानको ढुवानीमा असर।
5: जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउने घटनामा तीव्र वृद्धि। पछिल्लो 1.5 महिनामा 21 जनाले ज्यान गुमाए। प्रभावित क्षेत्रका वयस्क नागरिकहरूलाई खोप दिने सरकारको तयारी।
4: इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या बढ़िसँगै गाजामा सब गाड्ने ठाउँको अभाव। युद्ध शुरू भएता 40 भन्दा धेरै चिहान दोष।
5: र नेपाल भलिबल लीगको ट्रफी सार्वजनिक। 14 दक्षिण एसियाली खेलकुदको नयाँ मिति तय, आउँदो चैतमा हुने।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
10: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
8: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
10: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
8: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
10: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
8: फोन 056-421-2161, 596-617, मोबाइल 98550-607-68, 98511-62594, 98510-54224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। मलेसियाले आफ्नो देशमा नेपाली श्रमिक लैजान निश्चित कम्पनीलाई मात्र मान्यता दिएपछि नेपाल सरकार र नेपाली व्यवसायी दुवैले विरोध गरेका छन्। मलेसिया सरकारले विदेशी कामदार व्यवस्थापन प्रणालीमा नेपालका झण्डै 1200 इजाजत प्राप्त म्यान पावर कम्पनी मध्ये जम्मा 25 मात्रै आधिकारिक एजेन्सीका रूपमा सूचीकृत गरेपछि यसको सर्वत्र आलोचना शुरू भएको हो। मलेसियाको यो कदमको नेपाल सरकारले कड़ा प्रतिवाद गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो सिन्डिकेट मान्य नहुने भन्दै नेपालका लागि मलेसियाका कार्यवाहक राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण मागेको छ। दुई देशबीच भएको द्विपक्षीय श्रम सम्झौता र स्थापित कूटनीतिक अभ्यास विपरीत हुने यस्ता एकतर्फी निर्णय स्वीकार नगर्ने नेपाल सरकारको स्पष्ट अडान छ। यता नेपाल वैदेशिक रोजगार व्यवसाय संघ लगायतका व्यवसायहरूले यसलाई प्रत्यक्ष सिन्डिकेट र एकाधिकारको संज्ञा दिँदै आन्दोलनको चेतावनी दिएका छन्। कानूनसम्मत रूपमा संचालनमा रहेका 1175 भन्दा बढ़ी म्यान पावर कम्पनीले बजारबाट बाहिर राखेर 25 कम्पनीलाई मात्र छनौट गर्दा स्वस्थ प्रतिस्पर्धा समाप्त हुने व्यवसायीको भनाइ छ। यसबारेमा साथी महेश गेवालीले नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगीसँग कुरा गर्नुभएको छ।
6: पहिले र अहिलेको फरकमा चाहिँ डब्ल्युसिएलएसले नामावली चाहिँ प्रकाशन गर्यो, त्यो 25 मात्रै काम गर्ने खालको लागि एकाधिकार चाहिँ शुरूआत गरेको छ मलेसियाले। आफै शुक्रबारको बेलुका एउटा सूचना चाहिँ सम्प्रेषण गर्यो, त्यो सूचनाको आधारमा अब त्यो 25 मात्रै व्यवसाय गर्न पाउने भन्ने छ।
11: 25 कम्पनी चाहिँ कसरी छानिए जस्तो लाग्छ तपाईँलाई?
6: जसले पैसा बुझायो होइन, जसले सुरुमा चाहिँ करोडौँ करोड पैसा त्यहाँ लगानी गर्न सक्यो त्यसरी नै आएको छ। अब आधिकारिक पुलिस गभर्नमेन्टले पत्ता लाउला अथवा सम्बन्धित निकायले पत्ता लाउला होइन। सबैभन्दा निर्णायक भनेकै यसमा अमिन भन्ने एउटा बङ्गालको नागरिक हुनुहुन्छ, उहाँ चाहिँ निरन्तर रूपमा धेरै वर्षदेखि नेपालमा अगाडि बढ्नु भएको छ र यहाँ चाहिँ केही व्यवसायजीवहरू भनौँ न, अब यसलाई म कलङ्क भन्छु, यस्ता व्यवसायजीहरू जो यता यतिले मात्रै काम गर्नु पाउने अरू व्यवसायको पेटमा राख्न खोज्ने यस्ता व्यवसायले धेरै पैसाहरू लगानी गर्नु भएको छ भन्ने खालको कुराहरू आएको छ। तर यसमा प्रति प्रमाणित भयो भने त्यसलाई कारवाहीको प्रक्रियाहरू अगाडि बढाउँछ।
11: कति म्यान पावर कम्पनी मलेसियामा श्रमिक पठाउने इजाजत प्राप्त छन् र यी जति पनि 25 भित्र नपरेकाहरूको संख्या र अवस्था चाहिँ कस्तो छ?
6: आधिकारिक रूपमा चाहिँ दर्ता भएको संस्थाहरू 185 किसिमका डाटामा है, त्यसमध्येमा मलेसिया काम गर्ने 550 जति देखिनुहुन्छ होइन। पहिलेको बङ्गलादेशदेखि लिएर होइन धेरै धेरै देशहरूले चाहिँ गरिराखेका हुनाले चाहिँ नेपालमा पनि यिनीहरूले यो चौथो पटक एटेम्प गरेको एकाधिकार सिन्डिकेटको लागि उनीहरूलाई अहिलेसम्म चाहिँ त्रास भइरहेको थियो। यसमा चाहिँ श्रम मन्त्रालयदेखि लिएर सबैले चाहिँ हामीलाई सहयोग गरेको थियो र अहिलेसम्म लागू भएको थियो। अहिले पनि निरन्तर रूपमा चाहिँ नेपाल सरकारदेखि लिएर श्रम मन्त्रालयदेखि लिएर सबै सम्पूर्ण रूपमा हामी लागिरहेको छ यसको विरुद्धमा।
11: तपाईँले सिन्डिकेट भन्नुभयो, यो केवल शंका हो कि प्रमाणित तथ्य नै हो?
6: प्रमाणित तथ्य नै हो, धेरै पहिलेदेखि तयारी गरेका कुराहरू हुन्, धेरै पहिलेदेखि आइरहेको थियो। अब 25 भन्दा अरू व्यवसायले मलेसिया पठाउनु पाउँदैन भने यो खालको सिन्डिकेट नै यो खालको।
11: अब यसले सिधै श्रमिकलाई असर पर्छ कि पर्दैन, के हुन्छ?
6: अब यो त सीमित व्यवसायले गरेपछि अटोमेटिकली मोनोपोली भयो होइन, श्रमिकलाई आर्थिक भार पर्ने थपिने सुरुवातमा त्यो भन्यो, तर पछि अटोमेटिकले चाहिँ यो चाहिँ मोनोपोली हुन्छ, श्रमिकले चाहिँ अत्याधिक भारहरू पर्ने जान्छ। यसमा चाहिँ शुक्रबार वर्ग एडब्ल्युसिएमएस नाम आएको छ, एडब्ल्युसिएमएस नाम आइसकेपछि हामीले चाहिँ निरन्तर रूपमा हिजो कार्य समितिको बैठक बसाल्यौँ, यसका विरुद्धमा चाहिँ विभिन्न निकायमा चिठी पठायौँ, मन्त्रालयलाई जानकारी होइन, यी 25 जो नाम समावेश गरेको छ यी मन्त्रालयमा बोलाएर स्पष्ट गरेर सोध्ने भनेको छ। हामीले पनि तुरन्त
11: सरकारसँग तपाईँको तत्कालको माग चाहिँ के हो?
6: सरकारसँग तत्कालको माग भनेकै यो 25 मात्रै होइन, कुनै पनि हालतमा सम्पूर्ण लाइसेन्स जुन नेपाल सरकारले दिएको छ त्यो सम्पूर्णले चाहिँ जसरी पहिले काम गर्न पाएको थियो त्यसरी नै काम गर्न पाउनुपर्छ भन्ने खालको नै माग हो। हामीले चाहिँ समान तरिकाले सम्पूर्ण व्यवसायजीले कुनै सीमित व्यवसायजी मात्रै मलेसिया पठाउन पाउने, सिमित पत्र पठाउन पाउने, दुबई पठाउन पाउने भन्ने हुन, सम्पूर्ण व्यवसायजीले समान तरिकाले चाहिँ विदेश रोजगारमा श्रमिक पठाउनु पाउनुपर्छ, मलेसिया पठाउनु पाउँछ भन्ने कुरा हो। जसमा आजको इतिहासमा नेपाल सरकार कहिले पनि सिन्डिकेटको पक्षमा छैन होइन, त्यही कारणले गर्दाखेरि मन्त्रालयले पूर्ण रूपमा हामीलाई समर्थन गर्छ र यो अब कानुनी प्रक्रियाबाट यिनीहरूलाई जस्तै 25 चाहिँ भोलि यति मन्त्रालयले सकारात्मक रूपमा लिएन भने हामी पनि सम्बन्धित निकायमा धेरै ठाउँमा चाहिँ कारवाही प्रक्रिया अगाडि बढाउँछौँ, कारवाहीको प्रक्रिया अगाडि बढाउने कुरो छ। त्यसभन्दा पहिले चाहिँ मन्त्रालयले नै यसलाई चाहिँ निराकरण गर्छ, जहाँसम्म लाग्छ सम्पूर्ण व्यवसायले समान तरिकाले निष्पक्ष तरिकाले सरकारले हामीलाई समर्थन गर्छ।
4: हुनुहुन्थ्यो नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाँगी। नेपालका प्रमुख वैदेशिक रोजगार गन्तव्य मध्येको एक मलेसियामा लागू भएको यस व्यवस्थाबाट आउने जोखिम भयावह देखिएको छ। सीमित म्यान पावरले मात्रै कामदार पठाउने एकाधिकार पाउँदा ती कम्पनीले मन परी शुल्क असुल्नेछन्, यस्तै मलेसिया जाने गरीब नेपाली श्रमिकमाथि चर्को आर्थिक भार थपिने, कामदारको चरम शोषण हुने र सरकारले लागू गरेको शून्य लागत अर्थात फ्री भिसा फ्री टिकटको नीति कागजमै सीमित हुने ठूलो जोखिम बढ़ेको छ। मलेसियाले कामदार भर्ना प्रक्रियामा यस्तो सिन्डिकेटको प्रयास नेपाल सहित बंगलादेश, भारत, पाकिस्तान र म्यानमार जस्ता कामदार पठाउने देशहरूमा पनि लागू गरेको छ। बंगलादेशमा 25 मात्र कम्पनी मार्फत कामदार लैजाने यही सिन्डिकेटका कारण श्रमिकमाथि चरम आर्थिक शोषण र मानव बेचबिखनका घटना बाहिर आएका थिए।
5: बाढ़ी पहिरो का कारण सड़क अवरूद्ध हुँदा चीन तर्फ का मुख्य व्यापारिक नाकाहरू अवरूद्ध बनेका छन्। मुख्य नाका रसुवागढ़ी केही दिनदेखि पूर्ण रूपमा अवरूद्ध छ। त्रिशुली मैलुङ च्याप्रो बेसी सड़कमा पहिरो खसेका कारण सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा नाका ठप्प बनेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रवक्ता एवं प्रहरी निरीक्षक दिल्लीराम सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिरो झरिरहेकाले तत्काल बाटो खुलाउन सम्भव छैन। यसै गरी चीनतर्फको दोस्रो प्रमुख व्यापारिक नाका तातो पानी झण्डै साढे एक महिनादेखि ठप्प छ। इको र लिपिङ लगायतका सड़कमा धेरै ठाउँमा पहिरो रहेको र नाका छेउको लिपिङको पहिरोमा तल आधार नै नभेटिने गरी सड़कको स्तर बगाएको हुनाले सड़क सञ्चालनका लागि लामै समय लाग्न सक्ने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। अहिले तातो पानी नाका अन्तर्गत चीनमा भन्सार गराइएका र नेपाल भित्रिसकेका दुवै खाले कन्टेनरहरू अलपत्र अवस्थामा रहेका छन्। नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार चीनतर्फ भन्सार गराइसकिएका गाड़ीहरू फर्काएर रसुवा र कोरलातिर लैजाने अवस्था पनि नहुँदा 85 भन्दा धेरै गाड़ी अड्किएका छन्। सामान्यतया तातो पानी रसुवा लगायतका उत्तरी नाका चल्दा दुईदेखि तीन हप्ताभित्रै चीनको जुनसुकै ठाउँबाट काठमाडौँ सामान ल्याउन सक्ने तर समुद्री मार्ग हुँदै भारतबाट ल्याउँदा डेढ़ महिनासम्म लाग्ने व्यापारीहरू बताउँछन्। यसले गर्दा नजिकिएका चाडपर्वमा सामानको अभाव हुने जोखिम बढ़ेको
4: यसैबीच आज देशका धेरै यसो पहाड़ी भूभाग र तराईका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै इलामको जितपुरमा 68 मिलिमिटर वर्षा मापन भएको छ भने सोलुखुम्बुको सलेरीमा 52, अर्घाखाँचीको सिमल पानीमा 42 र मोरङको लेटाङमा 40 मिलिमिटर वर्षा मापन भएको छ। आज राति कोशी र बागमती प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
12: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
14: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 056-494-333 493-555।
16: एनबीएल अटो लोन
17: अब नयाँ गाड़ी खरिद गर्न अझ सहज र सरल,
16: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
17: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
16: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
17: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 सम्पर्क गर्नुहोस्।
16: शर्तहरू लागू हुनेछन्।
18: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
19: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
16: पैसामा छ शक्ति, पैसामा छ सहारा।
19: धोती, पटुका र इजारको गाँठो हुँदै गाढ धनसम्म,
16: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
19: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
16: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
19: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
16: इतिहास, गाथा र कथा, गाँठका कुरा।
19: गाँठका कुरा
20: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसायी दुवैको विरोध, सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायीको माग, चीनतर्फका दुई मुख्य नाकाहरू पहिरोका कारण अवरूद्ध, पहिरो पन्छाएर खुलाउन लामो समय लाग्न सक्ने, चाडपर्वका बेलामा चाहिने सामानको ढुवानीमा असर लगायतका खबर प्रस्तुत गर्ने।
5: नेपाल दर्पणमा अब बाँकी खबर। नेपालमा जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउनेको घटनामा तीव्र वृद्धि भएसँगै वयस्क नागरिकहरूलाई खोप दिने सरकारले तयारी थालेको छ। पछिल्लो डेढ़ महिनामा मात्र देशभर 50 भन्दा बढ़ीमा संक्रमण पुष्टि भइसकेको छ भने 21 जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य विभागका अनुसार गएको पुष यता 80 जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ज्यान गुमाउने र संक्रमित हुनेहरूमा 90% भन्दा बढ़ी 40 वर्षमाथिका वयस्क तथा ज्येष्ठ नागरिकहरू रहेका छन्। झापा, मोरङ सहित विशेष गरी कोची प्रदेश र तराईका जिल्लाहरूमा यसबाट बढ़ी प्रभावित भएका छन्। बाल बालिकामा खोपको पहुँच सफल रहे पनि वयस्कहरूमा यो रोग फैलिएपछि सरकारले वयस्क नागरिकलाई पनि खोप दिने तयारी थालेको परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख अभियान गौतमले जानकारी दिनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा अत्यधिक प्रभावित कोशी प्रदेशबाट वयस्कहरूलाई लक्षित गरी एकल मात्रा अर्थात सिंगल डोज खोप अभियान संचालन गर्ने विषयमा प्रारम्भिक गृह कार्य शुरू गरेको छ। क्यूलेक्स प्रजातिको लामखुट्टेको टोकाईबाट सर्ने यो रोग लागेमा अचानक उच्च ज्वरो आउने, कड़ा रूपमा टाउको दुख्ने र बेहोस हुने वा बरबराउने जस्ता मुख्य लक्षणहरू देखिन्छन्। यसको निश्चित उपचार नभएकाले संक्रमणबाट बस्न लामखुट्टेको टोकाईबाट जोगिनु नै मुख्य उपाय हो। त्यसैले सुत्दा सधैं झोलको प्रयोग गर्न, घर र जीव जन्तुको गोठ सकेसम्म टाढा राख्ने र स्वास्थ्यमा समस्या देखिए तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न चिकित्सकले आग्रह गरेका छन्।
4: नेपालका स्वदेशी प्रांगरिक मल उद्योग संचालकहरूले सरकारी उपेक्षा, नीतिगत अस्पष्टता र खुल्ला सीमानाबाट हुने अवैध आयातका कारण आफूहरू संकटमा परेको बताएका छन्। रासायनिक मलमा 70% भन्दा बढ़ी अनुदान दिने सरकारले प्रांगरिक मललाई भने व्यवस्था गरेको उद्योगीहरूको गुनासो छ। प्रांगरिक मल उत्पादकहरूका अनुसार सरकारले ल्याएको प्रांगरिक मल सुदृढीकरण निर्देशक 2078 गुणस्तर मापदण्डहरू अव्यवहारिक छन्। विदेशी तयारी मल आयात गर्दा भन्सार र भ्याट नलाग्ने तर स्वदेशी उद्योगले कच्चा पदार्थ ल्याउँदा चर्को कर तिर्नुपर्ने नीतिले स्वदेशी उद्योगहरू मार्न परेका हुन्। अहिले नेपालको माटोमा हुनुपर्ने न्यूनतम 4% प्रांगरिक पदार्थको मात्रा घटेर 1% भन्दा तल झरिसकेको छ, जसले गर्दा माटोको उर्वरा शक्ति कमजोर बन्दै गएको छ। यस्तो जोखिमपूर्ण अवस्थामा स्वदेशी उद्योगहरूले प्राकृतिक जीवाणु, मदर ब्याक्टेरिया र बायोचार मार्फत रासायनिक मलको बलियो विकल्प प्रस्तुत गरेका छन्।
5: प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी संगठनको संस्थागत स्मृतिमा रहेकाले त्यस्तो घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कार्यवाहीको दायरामा ल्याइने बताउनु भएको छ। वहाँले दशकौं पछि पनि त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कार्यवाही गर्दै आएको स्पष्ट पार्नु भएको छ। राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले केन्द्रीय अनुसन्धान ब्यूरो मार्फत पुराना जघन्य प्रकृतिका अपराधको अनुसन्धान चलिरहेको समेत जानकारी दिनुभयो।
4: काठमाडौँ जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात होस्टेलहरूलाई व्यवस्थित र मर्यादित बनाउन 1 महिने अल्टिमेटम सहित 21 बुँदे निर्देशन जारी गरेको छ। पछिल्लो समय होस्टेलमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, तोकेभन्दा बढ़ी शुल्क लिएको, कमसल खाना दिएको र झडपमा ज्यानै जानेसम्मका गम्भीर गुनासा आएपछि प्रशासनले कड़ा कदम चालेको हो। गएको शुक्रबार मात्रै शंखपोलमा रहेको भ्याली बोइज होस्टेलमा 22 वर्षका वसन्त कालाकेतीको हत्या भएको थियो। यो घटना लगतै प्रशासनले निर्देशन जारी गरेको हो। नयाँ निर्देशन अनुसार अब होस्टेलभित्र लागू औषध, जाड रक्सी र सुर्तिजन्य पदार्थमा पूर्ण प्रतिबन्ध लगाउनु पर्नेछ। कोठा र शौचालय बाहेकका ठाउँमा अनिवार्य सीसीटीभी जडान गर्नुपर्नेछ भने 24 घण्टा जिम्मेवार वार्डेन र सुरक्षाकर्मी राख्नुपर्नेछ।
5: यसैबीच शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरकारवालाहरूबाट प्राप्त सुझावहरूलाई नीतिगत र कानूनी रूप दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले काठमाडौँमा आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माण सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यावहारिक बनाउन देशका सबै प्रदेश तथा विभिन्न पालिकामा पुगेर विद्यार्थी शिक्षक प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिसँग गहन छलफल गरिएको जानकारी दिनुभयो। छलफलका क्रममा उठेका विषयहरू केवल बोल्नका लागि मात्र नभई दीर्घकालीन समाधान खोज्न मन्त्रालय प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।
4: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं पर्वतारोही मिङमा ग्याबु शेर्पाले दक्षिण हिमाली पथ प्रदर्शकलाई विदेश पलायन हुनबाट रोक्न सरकारवाला निकायहरू एकजुट हुनुपर्नेमा जोड़ दिनुभएको छ। सगरमाथा आरोही संघको 25 वार्षिक उत्सवको अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै शेर्पाले यस्तो बताउनु भएको हो। उहाँले हिमाली पथ प्रदर्शकलाई उचित पारिश्रमिक र पर्वतारोहीलाई सम्मानको वातावरण नबनाए नेपालको पर्वतीय पर्यटन क्षेत्रले गम्भीर चुनौतीको सामना गर्नुपर्ने बताउनुभयो। देशको पर्यटन क्षेत्र अझै पनि 2035 सालमा बनेको पुरानै ऐनका भरमा चलिरहेको स्मरण गर्दै उहाँले नयाँ बन्न लागेको पर्यटन विधेयकमा आफ्ना समस्या र अधिकार सुनिश्चित गराउन सम्पूर्ण आरोहीहरूलाई स्पष्ट सुझाव दिन आग्रह गर्नुभएको छ। प्राकृतिक रूपमा पर्याप्त हिमाल भए पनि नीतिगत सुधारको अभावले पर्वतारोहीहरूलाई स्वदेशमै रोक्न मुस्किल भइरहेको भन्दै उहाँले नीतिगत तहबाटै सुधारको आवश्यकता रहेकोमा जोड़ दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एक मात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: गर्ने क्रममा घरदेखि झण्डै 60 मिटर पछाडि झाडीमा शव फेला परेको हो। प्रहरी शंकास्पद एकजनालाई पक्राउ गरेर अनुसन्धान गर्दा सौतेनी आमाले हत्या गरेको प्रारम्भिक विवरण प्राप्त भएको छ। यसैबीच बाह्रमा हिजो बेलुका हराएकी बालिका आज बिहान फेला परेकी छन्। हिजो बेलुका 5:30 बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर 1 कटी पर्सा टोलबाट हराएकी बालिका आज बिहान 5:45 बजे कलैया उपमहानगरपालिका वडा नम्बर 26 शिशुवाको बाटोमा फेला परेकी हुन्। बालिकाको स्वास्थ्य जाँच गर्दा सकुशल रहेकोले आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ।
1: गैर आवासीय नेपाली संघ एनआरएनए ले आफ्नो सांगठनिक सञ्जाल विश्वका 100 भन्दा बढी देशमा विस्तार गर्ने घोषणा गरेको छ। नेपाल चेम्बर अफ कमर्स संघको समझदारी पत्रमा हस्ताक्षर गर्दै एनआरएनए का अध्यक्ष डाक्टर हेमराज शर्माले विश्वभर रहेका नेपालीको सीप पूँजी र सामर्थ्यलाई नेपालको विकाससँग जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अहिले 92 देशमा रहेको संघको सञ्जाललाई 100 भन्दा बढी मुलुकमा पुर्याउने लक्ष्य राखिएको छ। अध्यक्ष शर्माले नेपाल बाहिर रहेका नेपालीको जनसंख्या र आर्थिक क्षमता निकै ठूलो भइसकेको बताउँदै यस्तो सस्तो ढुवानी लागतका कारण विश्वका कुना कुनामा नेपाली उत्पादनको पहुँच सहज भएको उल्लेख गर्नुभएको छ। चेम्बर अफ कमर्स संघको यो सहकार्यले नेपालमा वैदेशिक लगानी भित्र्याउन र स्वदेशी उत्पादनलाई विश्व बजारमा प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ।
0: दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ। संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को का अनुसार हरेक वर्ष अगस्त 23 तारीकमा यो दिवस मनाइन्छ। दास व्यापारको इतिहास र यसबाट मानव सभ्यता समुदायले भोग्नु परेको पीड़ा तथा दासत्व उन्मूलनका लागि भएका संघर्षको स्मरण गर्दै दास व्यापार विरूद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य रहेको छ। सन् 1791 चल्ने अहिलेको हाइटीको सेन्ट डोमिङमा अगस्त 22-23 रातमा शुरू भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। प्यालेस्टिनको गाजामा इजरायली आक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै शव गाड्ने ठाउँको अभाव हुँदै गएको छ। गाजामा हजारौं शव बगैंचा विस्थापितहरूका लागि बनाइएका शिविर विद्यालय वा अस्पतालका परिसर जस्ता अस्थायी स्थलहरूमा गाडिएका समाचार संस्था अल जजिराले जनाएको छ। युद्धका कारण उत्पन्न कठिन परिस्थिति र ठाउँको अभावले गर्दा धेरै चिहानमा ढुङ्गा मात्र राखिएको र त्यसमा मृतकको नाम लेखिएको कागज टाँसिएको खबरमा उल्लेख छ। 2025 अक्टोबरमा अमेरिकाको मध्यस्थतामा भएको युद्ध विरामपछि गाजामा इजरायली आक्रमणमा केही कमी आएसँगै परिवारहरूले ध्वस्त भएका घरहरूको भग्नावशेष वा अस्थायी चिहानहरूलाई आफ्ना मृत प्रियजनहरूको शव निकाल्न थालेका छन्। युद्ध विरामको घोषणा भए यता पनि कम्तीमा 1,200 जना प्यालेस्टिनी मारिएका छन्। ती सबैका लागि गाड्ने ठाउँको आवश्यकता छ। गाजाका अधिकारीहरूले अस्पताल परिसरभित्रका 7 सामूहिक चिहानबाट 529 जना प्यालेस्टिनीको शव निकालिएको बताएका छन्। 2023 गाजामा युद्ध शुरू भए यता त्यहाँ 73,000 जना भन्दा धेरै मारिएका छन्। गाजाको धार्मिक सम्पत्ति तथा मामिला मन्त्रालयका अनुसार युद्ध शुरू भए यता 40 भन्दा धेरै चिहान ध्वस्त पारिएका छन्। इजरायली सेनाले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रहरूमा चिहानसम्मको पहुँचमा कड़ा प्रतिबन्धहरू पनि लागू गरेको छ, जसले गर्दा परिवारका लागि उपलब्ध अन्त्येष्टि स्थलहरूको संख्या अझ घटेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। पहिलो पटक हुन लागेको पुरूष भलिबलको फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको ट्रफी सार्वजनिक भएको छ। ललितपुरको पाटन दरबार क्षेत्रमा आज एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाका मेयर श्रीबाबु महर्जनले ट्रफी सार्वजनिक गर्नुभएको हो। यो ट्रफी भक्तपुर दरबार क्षेत्र र काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा पनि प्रदर्शन गरिनेछ। एनभीएलको पहिलो संस्करण यही भदौ 19-27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर्ड हलमा हुने तयारी छ। यसअघि यो प्रतियोगिता भदौ 4 गतदेखि 13 गतेसम्म हुने तयारी थियो, तर आयोजक केडिया ग्रुपले गएको शुक्रबार नयाँ मिति तय गरेको हो। पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगितामा खप्तड र फाल्कन्स, मधेस वारियर्स, सगरमाथा स्मार्ट्स, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किङ्स र कर्णाली शिवराज रहेका छन्। गएको साउन 10 गते घरेलु खेलाड़ीको अक्सन भइसकेको छ।
1: र पटक पटक सर्दै आएको 14 संस्करणको दक्षिण एसियाली खेलकुद स्टाफको फेरि नयाँ मिति तय भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल एसएओसी को बैठकले 14 साग आउने चैत 20-28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। बैठकमा

0: नेपाल को तर्फबाट ओलम्पिक कमिटी एनओसी अध्यक्ष जीवन राम श्रेष्ठ उपाध्यक्ष चतुरानन्द राज वैद्य तथा राष्ट्रीय खेलकूद परिषद राखेपकी कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ सहभागी थिए। यसैगरी सागमा 28 खेल समावेश गर्ने निर्णय भएको छ। सागका 7 देशले भाग लिने प्रतियोगिताको खेलहरू पाकिस्तानको लाहौर, इस्लामाबाद र फैसलाबादमा हुनेछन्। यसअघि सन् 2019 डिसेम्बरमा नेपालमा भएको 13 सागपछि आउँदो प्रतियोगिता आयोजना गर्न पाकिस्तानले झण्डा पाएको थियो। त्यति बेला सन् 2021 प्रतियोगिता आयोजना हुने भनिए पनि बारम्बार सर्दै आएको छ।
1: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: मलेसियाको रोजगारीमा लागू भएको सिन्डिकेटमा नेपाल सरकार र म्यान पावर व्यवसायी दुवैको विरोध। सरकारबाट मान्यता पाएका सबै कम्पनीलाई अवसर दिन व्यवसायीको माग।
1: चीनतर्फका दुई मुख्य नाकाहरू पहिरोका कारण अवरूद्ध। पहिरो पछाड खुलाउन लामो समय लाग्न सक्ने। चाडपर्वका बेला चाहिने सामानको ढुवानीमा असर।
0: जापानिज इन्सेफ्लाइटिसको संक्रमण र यसबाट ज्यान गुमाउने घटनामा तीव्र वृद्धि। पछिल्लो 1.5 महिनामा 21 ज्यान गुमाए। प्रभावित क्षेत्रका वयस्क नागरिकहरूलाई खोप दिने सरकारको तयारी।
1: इजरायली आक्रमणमा ज्यान गुमाउनेको संख्या बढ़ेसँगै गाजामा सब गाड्ने ठाउँको अभाव। युद्ध शुरू भएता 40 भन्दा धेरै चिहान दोष छ।

0: शान्ति र विकासका लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
1: तपाईँको नाम नै नबिर्स, काम नै नबिर्स, मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो।
2: ल भन न, तिमीलाई के समस्या पर्यो त्यस्तो?
1: सुन्नुहोस् न, घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नुपर्ने, साथै अफिसको लागि प्रिन्टर, स्मार्ट बोर्ड, नेटवर्किङ, आइटी समाधान चाहिएको थियो। त्यसैको लागि कहाँ जाने होला? केही मेलोमेसै पाइन।
2: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न।
1: तपाईँ पनि ठट्टा गर्नुहुन्छ? त्यति समस्याको लागि लमजुङदेखि लुम्बिनी जानु पर्ने? म
2: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लमजुङ बेस्तारमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
1: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
2: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री, मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
3: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र र भरपर्दो प्रविधिको साथी।
4: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 98-560-45-783, स्थान लुम्बिनी कम्प्युटर बेसहर लमजुङ।
5: हाम्रो साथी सपना त कति भाग्य मानिरहेछ है, कति राम्रो राम्रो डिजाइनको गर गहना लगाएकी, आफ्नो भने सबै पुरानो डिजाइनको।
6: तिमी पनि नयाँ र आकर्षक डिजाइनको गर गहना लगाउन त कसले छेकेको छ र?
5: बनाउन त हुन्थ्यो, काठमाडौँ पोखरा जाने फुर्सद नै छैन।
6: काठमाडौँ पोखरा जानै पर्दैन नि सुनिता, हाम्रै बेसी सहरको त्रिवेणी टोलमा जय बुद्ध ज्वेलरी छँदै छ त, त्यसै त राम्रो गहना पाइने पसल। अहिले झन् थप व्यवस्थापन गरेर कस्तो जाउ जाउ लाग्ने भएको छ।
5: नयाँ सजावट भने जस्तै गहना, जय बुद्ध ज्वेलरी, सबैको चाहना।
6: जय बुद्ध ज्वेलरीमा तयारी तथा अर्डर अनुसारको आकर्षक डिजाइनका आधुनिक तथा परम्परागत सुनसादीका गरगहना पाइन्छ, साथै चाँदीको भाडा बर्तन पनि पाइन्छ।
5: जय बुद्ध ज्वेलरी बेसी सहर नगरपालिका साथ कृषि विकास बैंक नजिकै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, सम्पर्क फोन नम्बर 0665-4535, 0665-4575, मोबाइल नम्बर 98-560-45-735।

0: लाभकारी बनाउन नीति विचार कार्यशैली तथा संगठनमा पुनर्गठन आवश्यक रहेको एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङको भनाई। नेशनल साहित्यिक मंचको आठौं स्थापना दिवसमा छन्द कवि कमला केसीलाई नगद सहित सम्मान। बाल प्रतिभा पुरस्कार मार्फत आमा शीर्षकमा उत्कृष्ट कविता लेख्ने दुई विद्यार्थी पुरस्कृत। बेसी शहर नगरपालिका 11 स्वास्थ्य समस्यामा रहेका बिरामीलाई घरमै पुगेर प्रदान गर्दै आएको स्वास्थ्य सेवा प्रभावकारी बन्दै वृद्ध वृद्धा तथा सक्त नागरिकलाई सहज। लमजुङमा ट्राफिक प्रहरी कर्मचारी बीच आपसी समन्वय सद्भाव र कार्य सम्पादनमा प्रभावकारिता वृद्धि गर्न टी विथ द टीम कार्यक्रम सम्पन्न। र आर्थिक अभावले रोकिँदै गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी फूलमा परियारको उपचार सहयोगका लागि परिवारको अपील।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299 मोबाइल नम्बर 98-560-60-299।
0: समाचार अब विस्तारमा। नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष पृथ्वी सुब्बा गुरूङले बदलिदो राजनीतिक परिस्थिति अनुसार पार्टीको नीति विचार कार्यशैली र संगठनको पुनर्गठन गर्नुपर्ने बताउनु भएको छ। नेकपा एमाले जिल्ला कमिटी लमजुङको आइतबार आयोजित 13 बैठकलाई सम्बोधन गर्दै गुरूङले पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउन नीति विचार कार्यशैली तथा संगठनमा पुनर्गठन आवश्यक रहेको बताउनु भएको हो। उहाँले पार्टी संगठनलाई जनतासँग जोड्दै कार्यकर्तालाई थप सक्रिय र जिम्मेवार बनाउनु पर्नेमा जोड़ दिनुभयो। एमाले केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले जनताले चाहे अनुसारको पार्टी निर्माण गर्नुपर्ने बताउनु भएको छ। पार्टीभित्र भएका गल्ती कमजोरीलाई स्वीकार गर्दै त्यसबाट पाठ सिकेर अघि बढ़नुको विकल्प नभएको उहाँले बताउनुभयो। विगतका कमजोरीको समीक्षा गर्दै पार्टीलाई जनमुखी, सुदृढ र प्रभावकारी बनाउन सबै तहका नेता कार्यकर्ता जिम्मेवार भएर अघि बढ़नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जमीन्द्रमान घले र गण्डकी प्रदेश कमिटी सचिव धनञ्जय देवाड़ीले पनि पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउनु पर्नेमा जोड़ दिनुभएको थियो। उहाँहरूले पार्टीका नीति तथा कार्यक्रमलाई जनस्तरसम्म प्रभावकारी रूपमा पुर्याउँदै संगठनलाई चलायमान बनाउनु पर्ने बताउनु भएको थियो। जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले गत आर्थिक वर्षमा सम्पादन गरिएका कार्यक्रम तथा गतिविधिको विवरण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा सञ्चालन गरिने योजना तथा कार्यक्रमबारे जानकारी गराउनुभयो। उहाँले पार्टी संगठनको सुदृढीकरण, कार्यकर्ता परिचालन र आगामी कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढ़ाउने योजनाबारे बैठकमा जानकारी गराउनु भएको थियो। मदन आश्रित स्मृति भवनमा आयोजित बैठकमा जिल्ला कमिटिका पदाधिकारी तथा सदस्यहरूको सहभागी बैठकसँगै मिशन पार्टी जागरण अभियान 2083 सम्बन्धी अभिमुखीकरण समेत गरिएको थियो। लिस्नो साहित्यिक मंच लमजुङले छन्दवादी कवि एवं साहित्यकार कमला केसीलाई नगद सहित सम्मान गरेको छ। आइतबार संस्थाको 7 साधारण सभा तथा 8 स्थापना दिवसको अवसरमा संस्थाले प्रदान गर्दै आएको कवि सम्मान मार्फत छन्दवादी कवि कमला केसीलाई नगद 5,200 र सम्मान पत्र सहित सम्मान गरिएको हो। बेसी शहर नगरपालिका उडा नम्बर 8 झिंगेखोला स्थित लक्ष्मी नारायण पुस्तकालयको भवनमा आयोजित कार्यक्रममा बाल प्रतिभा सम्मान मार्फत दुईजना विद्यार्थीलाई सम्मान गरिएको छ। लिस्नु साहित्यिक मंच लमजुङले आमा शीर्षकको कविता लेखन मार्फत गरेको प्रतिभा छनौट अन्तर्गत उत्कृष्ट हुने दुईजनालाई बाल प्रतिभा सम्मान मार्फत सम्मान गरिएको हो। यसरी सम्मानित हुनेहरूमा यसो ब्रह्मा माविकी विविसा दुलाल र युनिभर्सल एकाडेमीबाट प्रच्या लुइटेल रहनु भएको छ। उहाँहरूलाई जनही नगद रू 1000 सहित प्रमाणपत्र र शैक्षिक सामग्री सहित सम्मान गरिएको हो। यस्तै मंचले बाल प्रतिभा छनौट अन्तर्गत नै भएको कविता लेखनमा प्रथम हुन सफल ल्याण्ड स्टार की आयुषा पराजुली, द्वितीय हुन सफल युनिभर्सल एकाडेमीका संयोग पाण्डे र तृतीय हुने अर्थली प्याराडाइज की दीपिका मगरलाई पुरस्कृत गरेको छ। प्रतिभा छनौटमा सहभागी भएका विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको थियो। कवि कमला केसी लगायत बाल प्रतिभाहरूलाई प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य टुका देवी पौडेल आचार्य, लिस्नो साहित्यिक मंचका अध्यक्ष कमला दनाई, संरक्षक वसन्त अधिकारी लगायतले सम्मान पत्र नगद तथा पुरस्कार सामग्री हस्तान्तरण गर्नुभएको हो। कार्यक्रमकै अवसरमा संस्थामा आबद्ध रहनुभएका नयाँ आजीवन सदस्यहरूलाई सम्मान गरिएको थियो। यस्तै यस वर्षको उत्कृष्ट समूहका रूपमा फूलबारी दिदी बहिनी समूहलाई पनि सम्मान गरिएको छ। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्राज्ञ टुका देवी पौडेल आचार्यले लिस्नो साहित्यिक मंचले साहित्यको पुस्ता हस्तान्तरण गर्ने कार्य शुरू गरेको बताउनुभयो। एउटै कार्यक्रममा वरिष्ठ कवि कमला केसीलाई सम्मान गर्नु र विद्यालय शिक्षा लिँदै गरेका बालबालिकालाई कविता प्रतियोगिता गराई सम्मान गर्नुले पुस्ता हस्तान्तरण कार्य शुरू भएको पुष्टि हुने उहाँको भनाइ छ। साहित्यको लिस्नोलाई माथि लैजाने काम अबको पुस्तामा सरेको उहाँको भनाइ छ। प्राज्ञ आचार्यले लमजुङमा रहेका भाषा साहित्यसँग सम्बन्धित संस्थाहरूलाई माथि उठाउनका लागि स्थानीय संस्थाहरूले सक्रियता देखाउनु पर्ने र त्यस कार्यमा गण्डकी प्रज्ञा प्रतिष्ठानमा आफूले पनि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। उपस्थित आमा तथा दिदी बहिनी समूहका सदस्यहरूलाई कविता, गजल, गीत, कथा तथा उपन्यास मार्फत आफ्नो मनमा लागेका कुराहरू साहित्यका रूपमा बाहिर ल्याउन समेत उहाँको आग्रह छ। सम्मानित व्यक्तित्व छन्द कवि कमला केसीले मंचले प्रदान गरेको कवि सम्मानले आफूलाई थप साहित्य सृजना गर्नका लागि प्रेरित गरेको बताउनुभयो। समाजमा दिन प्रतिदिन बलात्कार जस्ता जघन्य अपराधका घटनाहरू बढ़दै गइरहेको भन्दै अब साहित्य सर्जकहरूले पनि यसका विरूद्ध साहित्य सिर्जना गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा अध्यक्ष कमला दनाईले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने संरक्षक वसन्त अधिकारीले संस्थाको गतिविधिबारे जानकारी गराउनु भएको थियो। संस्थाले लमजुङमा साहित्य सेवाका माध्यमबाट समाज परिवर्तन मात्र होइन भाषा कलाको संरक्षण र भाषाविदहरूको सम्मान गर्दै अगाडि बढ़ेको संरक्षक अधिकारीको भनाइ छ। स्थापना दिवसकै अवसरमा वरिष्ठ उपाध्यक्ष देवीदास बरालको निवासमा लिस्नो साहित्यिक मंचको कार्यालय समेत उद्घाटन गरिएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङका उपाध्यक्ष उपसन्ता भट्ट, लक्ष्मी नारायण पुस्तकालयका उपाध्यक्ष सुशील चन्द्र अधिकारी, उडा नम्बर 8 का उडा सदस्य सरोज कुमार दनाई, कर्मदा सृजना मंचका कार्यवाहक अध्यक्ष लक्ष्मी प्रसाद मिश्र, फूलबारी दिदी बहिनी समूहकी अध्यक्ष घना खड्का लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो। यस्तै लिस्नु साहित्यिक मंचका पूर्व अध्यक्ष एवं रेडियो भोटे उडारका स्टेशन म्यानेजर वासु थापा, सचिव दीपक पाण्डे, मंचका सदस्य माधव थापा, गंगा गुरूङ लगायतले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा विभिन्न विद्यालयबाट आएका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका थिए। मंचका सचिव दीपक पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत पूर्व अध्यक्ष वासु थापाले गर्नुभएको थियो। लमजुङको बेसी शहर नगरपालिका उडा नम्बर 11 स्वास्थ्य समस्यामा रहेका बिरामीलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। उडा अध्यक्ष शिवप्रसाद जोशीका अनुसार उडा कार्यालय अन्तर्गतको स्वास्थ्य शाखाले विशेष गरी अस्पताल वा स्वास्थ्य संस्थासम्म पुग्न कठिनाई भएका तथा शारीरिक रूपमा अशक्त बिरामीलाई घरमै पुगेर सेवा दिइरहेको हो। हाल उडा क्षेत्रमा श्वास प्रश्वास सम्बन्धी समस्या भएका तीनजना वृद्ध वृद्धालाई घरमै अक्सिजन कन्सन्ट्रेटर मार्फत अक्सिजन उपलब्ध गराउँदै आएको छ। साथै विभिन्न कारणले चोटपटक लागेका बिरामीहरूलाई घरमै पुगेर ड्रेसिङको काम समेत गर्दै आएको छ। गम्भीर बिरामी तथा स्वास्थ्य अवस्था जटिल भएका नागरिकलाई आवश्यक स्वास्थ्य सेवा घरमै पुगेर दिन थालेपछि वृद्ध वृद्ध तथा अशक्त नागरिकलाई सहज भएको वडा अध्यक्ष जोशीको भनाइ छ। हाल स्वास्थ्य शाखाका अहेवल लगायत स्वास्थ्य र स्वास्थ्य स्वयंसेविकाहरू यस कार्यमा खटिँदै आएका छन्। वडा कार्यालयले आवश्यकता र बिरामीको स्वास्थ्य अवस्थाका आधारमा घर दैलो स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिने जनाएको छ। रेडियो चौतारी 91.4 मेगाहर्ज हाम्रो वेबसाइट www.chautarilive.com हाम्रो पात्रयप र रेडियो चौतारीको फेसबुक पेजमा तपाई सुन्दै हुनुहुन्छ साँझ 6:30 बजेको चौतारी खबर। अब पालो भएको छ छोटो व्यापारिक विश्रामको।
4: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
5: चाडबाड पनि नजिकै आइसक्यो गरगहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
4: नरिसाउ न बुढी गरगहना जस्तो कुरो जा पाए त्यही किनेर पनि त भएन नि
5: चिन्तै नगर्नुहोस् न बुढा बिसी सहरको नारायणस्थान चोकमा रहेको दिपा सुन्चादी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गरगहना पाइन्छ नि त्यही जाउँ न
6: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
7: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रमा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
5: सम्पर्क फोन नम्बर 98165825 98066662 र 06651381381 दीपा सुन्चादी पसल विश्वहर नगरपालिका 8 नारायणी स्थान लम्सुङ।
8: ए मास्टर साहब कतै हिँड्नु भएको एउटा सल्लाह गर्नु थियो यता आइदिनुहोस् त
9: ल ल आए बहिनी किन होला
8: सुन्नु न एउटा फलामको ट्रस हालेर घर बनाउने भनेको कहाँ जाने होला
9: चिन्तै नगर न बहिनी भर्खर मात्रै तिम्रै हाम्रै सुविधाको लागि भनेर चेरा बजारको अमृत दाईले बेसरको झिम खोलामा नन्दस ब्लाइस खोल्नु भएको छ ल आजै जाउँ म पनि जस्ता बाटो ल्याउनु छ।
8: हाम्रा सेवाहरू यहाँ फलामको सबै प्रकारको पाइपहरू स्टिलको पाइप रङ्गिन जस्ता पाता ट्याक्टर गाडीलाई आवश्यक पर्ने च्यानल पाता कम्पाउन्ड जाली मेसिनबाट तयार पारिएको ग्राभिङ जाली कुखुराको जाली ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
7: प्रोपाइटर अमृत श्रेष्ठ बेसी सहर नगरपालिका 8 झिङ्गे खोला पुलचोक पुरानो माइक्रो पार्किङ भएको ठाउँ मोबाइल नम्बर 98560046257 र 98400067787
10: अर्जुन यार मिठो अर्ग्यानिक कफी कहाँ पाइन्छ नि बेसी सहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्ग्यानिक कफी र अरू प्रकारका कफी पाइन्छ वा कफी मात्रै कि खाना खाजा पनि छ थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
11: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी विभिन्न प्रकारका कफी थकाली खाना खाजा सेट पाइन्छ साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
12: प्रोपाइटर टेकजङ गुरुङ नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रो बेसी सहर नगरपालिका 7 मनाङे चौतारा सम्पर्क फोन नम्बर 06652093 मोबाइल नम्बर 98461080025
8: दाई पैसा त टन्नै कमाएर ल्याउनु भयो क्या रे
9: विदेशमा पैसा रुखमा फल्ने हो र अब म त विदेश नजाने गरी फर्किएको नि बहिनी
8: अब के गर्नुहुन्छ त दाई
9: काम त कति कति नि जाँगर हुनु पर्यो नि बहिनी जाँगर
13: हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायसबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
14: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो। म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथेँ, यसको कुरा यादै भएन।
15: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, मुङ्गुरको दाना, मुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट: यस सुजल सप्लायर्सले मुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरानु, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560445401 र 98261737799।
16: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 MHz।
0: विश्रामपछि चौतारी खबरमा पुनः स्वागत छ। अब बाँकी समाचार। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूबीच आपसी समन्वय, सद्भाव र कार्य सम्पादनमा प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यले टी विथ टीम कार्यक्रम सम्पन्न गरेको छ। भदौ 7 गते आइतबार बिहान 8 बजे जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङमा कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक गौतम बहादुर खत्रीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा लमजुङ जिल्लाको समग्र ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि आगामी कार्ययोजना, साप्ताहिक कार्य सम्पादन समीक्षा र दुर्घटना न्यूनीकरणका रणनीति बारे छलफल गरिएको थियो। साथै ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र परिणाममुखी बनाउने, तालुक कार्यालयबाट प्राप्त नीति तथा निर्देशनको प्रभावकारी कार्यान्वयन गर्ने र सेवाग्राही मैत्री व्यवहार तथा आचरणलाई प्राथमिकता दिने विषयमा समेत छलफल भएको जनाइएको छ। यस्तै ट्राफिक प्रहरी कर्मचारीबीच आपसी भाइचारा, समन्वय तथा सामूहिक कार्यगत एकता अभिवृद्धि गर्ने, कर्मचारीको मनोबल तथा उत्प्रेरणा बढ़ाउने र सृजनात्मक एवं नवीनतम कार्यलाई प्राथमिकता दिने विषयमा जोड़ दिइएको थियो। कार्यरत प्रहरी कर्मचारीबीच आपसी सद्भाव, सहकार्य तथा सामूहिक भावना कायम राख्दै उच्च मनोबलका साथ सभ्य, शिष्ट बोलीवचन र व्यवहार सहित जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाइएको छ। कार्यक्रमले कार्य मैत्री वातावरण निर्माण गर्नुका साथै उत्कृष्ट कार्य सम्पादनका लागि कर्मचारीहरूमा थप उत्प्रेरणा अभिवृद्धि हुने अपेक्षा गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङले जनाएको छ। गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी लमजुङ दूधपोखरी गाउँपालिका 2 भूमली चोकी 62 वर्षीय फूलमाया परियारको उपचार आर्थिक अभावका कारण चुनौतीपूर्ण बन्दै गएको छ। मुटु, फोक्सो र पाठेघरमा क्यान्सर देखिएपछि फूलमाया विगत 1 सातादेखि चितौन स्थित क्यान्सर अस्पतालमा उपचाररत छन्। अस्पतालमा उपचार भइरहेको भए पनि आवश्यक उपचारका लागि ठूलो रकम खर्च हुने भएपछि परिवार आर्थिक संकटमा परेको हो। फूलमायाको उपचारमा परिवारले आफ्नो क्षमताले भ्याएसम्म खर्च जुटाउँदै आएको छ, तर उपचार लामो समयसम्म जारी राख्नुपर्ने अवस्था र बढ़दो खर्चका कारण परिवारलाई थप रकम व्यवस्थापन गर्न कठिन भइरहेको जनाइएको छ। गम्भीर रोगसँग संघर्ष गरिरहेकी फूलमायाका लागि अहिले उपचार नै जीवन जोगाउने मुख्य आधार बनेको छ, तर आर्थिक स्रोतको अभावले उपचार प्रभावित हुने अवस्था आएपछि परिवारले सहयोगका लागि सार्वजनिक अपील गरेको हो। फूलमायाको उपचारमा सहयोग पुर्याउन परिवारले लमजुङ सहित देश तथा विदेशमा रहेका आफन्त, शुभेच्छुक, सामाजिक अभियन्ता तथा सहयोगी मनहरूसँग आग्रह गरेको छ। परिवारका अनुसार प्राप्त हुने हरेक सहयोग उपचारका लागि महत्वपूर्ण हुनेछ। सहयोग रकम सानो वा ठूलो भन्ने हुँदैन, प्राप्त हुने रकम प्राप्त हुने हरेक सहयोग हाम्री आमाको उपचारका लागि महत्वपूर्ण हुनेछ, छोराले अपील गर्दै भनेका छन्। अस्पतालको सयमा उपचार गराइरहेकी फूलमाया अस्वस्थ भएर घर फर्कने आशामा छन्। उपचारमा आर्थिक अभाव बाधक नबनोस् भन्ने उद्देश्यले परिवारले सहयोगी हातहरूलाई साथ दिन आग्रह गरेको छ। सहयोग गर्न इच्छुक व्यक्तिले 97 61-64 सम्पर्क गर्न सक्नेछन्। परिवारका अनुसार उपलब्ध क्यूआर कोड मार्फत पनि आर्थिक सहयोग गर्न सकिनेछ। फूलमायाको उपचारमा गरिने सहयोग रकमले उनको उपचारलाई निरन्तरता दिन मात्र नभई जीवन बचाउने प्रयासमा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकोले उहाँको परिवारले सहयोगको याचना गरेको हो।

नमस्कार, रेडियो चौतारी 91.4 मेगाहर्ज, हाम्रो वेबसाइट www.chautarilive.com, हाम्रो पात्र एप र रेडियो चौतारीको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको चौतारी खबरमा स्वागत छ। शुरूमा मुख्य खबरका शीर्षकहरू। पार्टीलाई थप सुदृढ र प्रभाव

0: ए दिदी, बजार तिर हतार हतार कहाँ जान लाग्नु भएको?
1: बुढा थोकी ब्रदर्स सप्लायर्स जाँदैछु नि, कुखुराको दाना सकियो।
0: त्यहाँ त ब्रोइलर कुखुरा, सल्ला, अन्डा र ताजा मासु पनि पाइन्छ रे।
1: हो नि, होलसेल र खुद्रा मूल्यमा पाइन्छ, होम डेलिभरी सेवा पनि छ।
0: ल त, म पनि त्यतै जाने भए।
2: बुढाथोकी ब्रदर्स सप्लायर सिउडी बारमा ब्रोइलर कुखुरा, दाना, चल्ला, अन्डा, ताजा मासु होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै होम डेलिभरीको पनि सुविधा छ। बुढाथोकी ब्रदर्स सप्लायर सुन्दर बजार नगरपालिका 9 सिउडी बार लम्सुङ, प्रोप्राइटर हरिकृष्ण बुढाथोकी।
3: सम्पर्क मोबाइल नम्बर 9855451141 र 9863252615।
4: नोट, हरेक दिन बिहान 6 बजेदेखि 7 बजेको समय भित्र सिउडी बारबाट बेसी सहरसम्म होम डेलिभरीको लागि गाडीको सुविधा पनि रहेको छ।
5: गुणस्तरीय उत्पादन, भरपर्दो सेवा, भरपर्दो सेवा।
1: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेको छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
1: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 813 सिबिएस तथा ब्यू भिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
6: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफुल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लम्सुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
6: सम्पर्क नम्बर 9842618202 र 9840319799।
1: सिबिएस तथा बिउबिजन भण्डार बेसी सहर नगरपालिका 813 लम्सुङ।
6: नोट, सबै किसिमका धान, मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
8: यदि चाहनुहुन्छ भने लम्सुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन, स्योर गरौं।
8: लम्सुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
8: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लम्सुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
8: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9556602900।
9: छोरा, चाड पर्व आउँदैछ, घर सजाउन र नयाँ सामान किन्न कहाँ जाने?
10: बोबा, बेसी सहर सेरा बजारमा रहेको कामाक्षा फर्निचर एन्ड फर्निसिङ सेन्टर जाउन। सबै सामान एउटै ठाउँमा पाइन्छ।
9: ए हो र, के पाइन्छ?
10: घर एसी तथा अफिसियल फर्निचर, किचन सामग्री, फर्निसिङ, प्लास्टिक र इलेक्ट्रोनिक सामान सबै उपलब्ध छ। चाड पर्व र शुभ विवाहको अवसरमा

0: बेची शहर सेरा बजार में रहेको कामाख्य फर्नीचर एण्ड फर्निशिंग सेन्टर में घराइची तथा अफिशियल फर्नीचर का सामान बक्स पलंग सोफा लो बेड दराज किचन रैक आदि पाइन्छ। फर्निशिंग का सामान कार्पेट पर्दा सिरक डसना सिरानी आदि पाइनुका साथ ही किचन लाई आवश्यक पर्ने संपूर्ण इलेक्ट्रोनिक किचन सामग्री राइस कुकर पंखा हिटर मिक्सर आदि पाइन्छ। साथ ही नफुटने प्लास्टिक का सामान बाटा बाल्टी कुर्सी टेबल आदि ग्यारेन्टी का साथ पाइन्छ।
1: नोट, कामाख्या फर्निचरमा दसैं तिहार तथा अन्य चाड़ पर्व र शुभ विवाहमा सामानहरू विशेष छूटमा पाइनुका साथै प्रत्येक दिन पनि सामानमा विशेष छूट रहेको छ।
0: कामाख्या फर्निचर एण्ड फर्निशिंग सेन्टर बेसी शहर नगरपालिका 8 सेरा बजार कारागार अगाडि राधाकृष्ण चोक लम्सुङ प्रोप्राइटर यज्ञराज सिधाई र रूपा सिधाई। सम्पर्क फोन नम्बर 0665207727 मोबाइल नम्बर 9845424 र 9847609015।
2: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक दसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक, साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक दसना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ, झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, के दुखिया हो दुखिया हो। झन् यही बेला पखाला लागेर हैरान, होइन कहाँ जाने होला, के गर्ने के नगर्ने। जहिल्यै बिरामी भएर केही मेलो मिसै भइदिने।
3: बुवा चिर नगर्नुहोस्, झट्टै सुभाष मेडिको फर्मामा गइहालौ। यही विशेष सहरको सेरा चोकदेखि कारागार जाने बाटो छ नि, त्यही जाम बरु।
2: हुन्छ बुहारी, लौ गइहालौ, साह्रै गाह्रो भयो।
3: सुभाष मेडिको फर्मा, बेसी सहर नगरपालिका आठ, सेरा।
1: यहाँ अनुभवी स्वास्थ्य कर्मी द्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै उचित परामर्श दिइन्छ। सबै खाले औषधिमा विशेष छुटको व्यवस्था छ। प्रोपाइटर सुभाष दनाई, सम्पर्क मोबाइल नम्बर 9845664093।
4: ए मास्टर साहब, कतै हिँड्नु भएको? एउटा सल्लाह गर्नु थियो, यता आइदिनुहोस् त।
5: ल आए बहिनी, किन होला?
4: सुन्नु न, एउटा फलामको ट्रस्ट हालेर घर बनाउने भनेको कहाँ जाने होला?
5: चिन्तै नगर न बहिनी, भर्खर मात्रै तिम्रै हाम्रो सुविधाको लागि भनेर सेरा बजारको अमृत दाईले बेसरको झिङ्गे खोलामा नन्दा सप्लाइज खोल्नु भएको छ। ल हिँड, आजै जाउँ, म पनि जस्ता बाटो ल्याउनु छ।
4: हाम्रा सेवाहरू, यहाँ फलामको सबै प्रकारको पाइपहरू, स्टिलको पाइप, रङ्गिन जस्ता पाता, ट्याक्टर, गाडीलाई आवश्यक पर्ने च्यानल, पाता, कम्पाउन्ड जाली, मेसिनबाट तयार पारिएको ग्राभिङ जाली, कुखुराको जाली, ट्रसहरू बनाउनु परेमा अनुभवी कामदार समेत उपलब्ध गराइन्छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, बेसी सहर नगरपालिका आठ, झिङ्गे खोला, पुलचोक, पुरानो माइक्रो पार्किङ भएको ठाउँ, मोबाइल नम्बर 9856046257 र 9840067787।
3: बुढा, ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
6: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने के गर्ने म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
3: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका आठ, सेरामा सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
1: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ, सेरा, लमजुङ। प्रोपाइटर सृजना श्रेष्ठ,
1: सम्पर्क नम्बर 9842618202 र 9840319799।
3: सिबिएस तथा बिउ बिजन भण्डार, बेसी सहर नगरपालिका आठ, सेरा, लमजुङ।
1: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
7: रेडियो शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढी ए बुढी किन न्याउरो मुख लगाएर बसे कि के भयो मेरो बुढीलाई आज
1: चाडबाड पनि नजिकै आइसक्यो घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो खै अहिलेसम्म किनिदिएको होइन
0: नरिसाउ न बुढी घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि
1: चिन्तै नगर्नुहोस् न बुढा विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि त्यही जाउँ न
2: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ
3: हजुर हामी कहाँ शिरफुल शिरबन्दी चन्द्रामा झुम्का रानीहार माइली तिलारी छड्के तिलारी चुरा नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर हरि सुवर्णकार सुदीप सुवर्णकार र कमला सुवर्णकार
1: सम्पर्क फोन नम्बर 98165852 98066662 र 06651381 दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लम्जुङ
4: बाबु ए बाबु झट्टै उठ त छिटो उठ न आफ्नै बिहे बिर्से जस्तो छ बुहारीको लागि गहना किन्न जानु परेन उठ त छिटो
5: हो त है आमा बरु कहाँ जाने भन्नु त
4: पहिला मुख धुने अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त
6: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ
3: जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका 8 भीमसेन स्थान लम्जुङ प्रोपाइटर बम बहादुर विश्वकर्म र सुरज विश्वकर्म सम्पर्क फोन नम्बर 06652209 र मोबाइल नम्बर 98460558565 राशि अनुसारको पत्थरका लागि जयलक्ष्मी सुनचाँदी पसललाई नै सम्झनुहोस्
1: ए बुढा घर बनाउने सपना त बल्ल पुरा भयो अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला
5: ल बुढी यति सानो कुरामा पनि किन चिन्ता गरेको एसी सर 8 झिङ्गे खोलामा रहेको लम्जुङ सिरप दर्शना उद्योग एवं लम्जुङ फर्निचर सेन्टर छँदैछ नि त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि
1: हो र बुढा ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ
6: हजुर विगत 2065 सालदेखि लम्जुङ सदरमुकाम बेसी सहर 8 झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लम्जुङ सिरक दर्शना उद्योग एवं लम्जुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ
1: हाम्रा सेवाहरू कार्पेट पर्दा सिरक दसना बेडसिट म्याट्रेस डल्लप ब्ल्याङ्केट फाइबर सिरक साथै अर्डर अनुसार सिरक दसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ
6: थप सुविधाका साथमा हामी कहाँ पलङ दराज सोफा डाइनिङ स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
1: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी लम्जुङ सिरक दसना उद्योग एवं लम्जुङ फर्निचर सेन्टर विश्वसह नगरपालिका 8 झिङ्गे खोला लम्जुङ सम्पर्क फोन नम्बर 98462073829 र 98171540
7: तपाईँको नाम नै नबिर्स काम नै नबिर्स मलाई बिर्सन नसक्ने एउटा समस्याको समाधान बताइदिनु पर्यो
5: ल भन न तिमीलाई के समस्या पर्यो त्यस्तो
7: सुन्नुहोस् न घर तथा कार्यालयमा सिसिटिभी जडान गर्नु पर्ने साथै अफिसको लागि प्रिन्टर स्मार्ट बोर्ड नेटवर्किङ आइटी समाधान चाहिएको थियो त्यसैको लागि कहाँ जाने होला केही मेलो मेसै पाइन
5: ल यसको लागि त तिमी लुम्बिनी जाऊ न
7: तपाईँ पनि ठट्टा गर्नुहुन्छ, त्यति समस्याको लागि लम्जुङदेखि लुम्बिनी जानु पर्ने म
8: तिमी पनि साह्रै लाठी छौ। गौतम बुद्ध जन्मस्थल लुम्बिनी भनेको होइन नि मैले, हाम्रै लम्जुङ बेस्टरमा रहेको लुम्बिनी कम्प्युटर भनेको नि।
7: ए हो र, अनि के कस्ता सेवा सुविधा उपलब्ध छन् त्यहाँ?
8: ल सुन, त्यहाँ त कम्प्युटर, ल्यापटप, प्रिन्टर, सिसिटिभी, स्मार्ट बोर्ड, कम्प्युटर एसेसरिज, बिक्री मर्मत र इन्स्टलेसन सबै सेवा एउटै ठाउँमा पाइन्छ नि।
9: हजुर, प्रविधि तपाईँको हातमा, भरोसा हाम्रो साथमा। लुम्बिनी कम्प्युटर तपाईँको एकमात्र भर पर्दो प्रविधिको साथी।
8: प्रोप्राइटर कृष्ण भूषाल, सम्पर्क नम्बर 9856045783, स्थान लुम्बिनी कम्प्युटर बेस्टहर लम्जो।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: अर्जुन यार मिठो अर्गानिक कफी कहाँ पाइन्छ नि? बेसी शहरको मनाङ्गे चौतारामा रहेको नमस्ते थकाली किचन एन्ड बक्स बिस्ट्रोमा नि यहाँ लमजुङकै अर्गानिक कफी र अरू प्रकारका कफी पाइन्छ। कफी मात्रै कि खाना खाजा पनि छ, थकाली खाना खाजा सेट र रमाइलो पुल हाउस समेत छ। साथीभाइ भेटघाटका लागि एकदमै उपयुक्त ठाउँ हो।
1: नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रोमा लमजुङकै अर्ग्यानिक कफी, विभिन्न प्रकारका कफी, थकाली खाना खाजा सेट पाइन्छ। साथै फुल हाउस पनि सञ्चालनमा रहेको छ।
2: प्रोपाइटर टेकचङ गुरुङ। नमस्ते थकाली किचन एन्ड पब बिस्ट्रो, बेसी सहर नगरपालिका 7 मनाङे चौतारा। सम्पर्क फोन नम्बर 0665920903, मोबाइल नम्बर 98461080025।
3: ओहो हेर सर, टाढैको सायद हो कि कसो, बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो, हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665920227, मोबाइल नम्बर 98462949129 र 98461052091।
7: दाई, स्वास्थ्य सम्बन्धी राम्रो सल्लाह र परामर्श कहाँ पाइन्छ र?
8: त्यसका लागि सम्झनुहोस् रिमाल मेडिकल हल। यहाँ अनुभवी फार्मेसिस्टबाट स्वास्थ्य सम्बन्धी सल्लाह, सुझाव र परामर्श पाइन्छ।
7: मधुमेह रोग बारे पनि जानकारी र सल्लाह पाइन्छ र?
8: अवश्य, मधुमेह रोग व्यवस्थापन तथा आवश्यक स्वास्थ्य परामर्शका लागि पनि रिमाल मेडिकल हल तपाईँको साथमा छ। प्रोपाइटर लोक बहादुर रिमाल, रिमाल मेडिकल हल, बेसी सहर नगरपालिका 7, मनाङ्गे चौतारा, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98460 98911।
9: दाई, पैसा त तन्नै कमाएर ल्याउनु भयो क्या रे?
10: विदेशमा पैसा रुखमा फल्ने हो र? अब म त विदेश नजानी गरी फर्किएको नि बहिनी।
9: अब के गर्नुहुन्छ त दाई?
10: काम त कति कति नि, जाँगर हुनु पर्यो नि बहिनी, जाँगर। हाम्रै बेसी सहरको सेरा ओह्रालोको सुजल सप्लायर्सबाट कुखुराको चल्ला ल्याउँछु, पाल्छु। दाना पनि राम्रो र सस्तोमा पाइँदो रहेछ। पालेको कुखुरा पनि त्यही लगेर बिक्री गर्छु।
9: आहा दाई, कस्तो कायदाको कुरा गर्नुभयो, म त त्यही बाटोको कुखुराको मासु दिनदिनै ल्याउँथे, यस्तो कुरा यादै भएन।
11: यस सुजल सप्लायर्समा कुखुराको चल्ला, दाना, गाई भैँसीको दाना, चोकर, बुङ्गुरको दाना, बुङ्गुरका पाठापाठी, ढुटो आदि पाइन्छ। यहाँ कुखुराको स्वादिष्ट र स्वच्छ मासु पाइन्छ। नोट, यस सुजल सप्लायर्सले बुङ्गुर पालकहरूलाई सुझाव सल्लाहहरू दिनुको साथै कुसुम पोल्ट्री पनि सञ्चालन गरेको जानकारी गराउँदछौ। सुजल सप्लायर्स, बेसी सहर नगरपालिका 8, सेरा ओरामी, लमजुङ। प्रोपाइटर शरद बराल। सम्पर्क नम्बर 98560045401 र 98261737799।
12: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: ए बुढा घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल त्यसो भए आजै गएर आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू अर्डर गरेर आइहालौ।
1: हजुर, विगत 2065 सालदेखि लमजुङ सदरमुकाम बेसी सहर आठ झिङ्गे खोलामा निरन्तर सेवा दिँदै आइरहेको लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर तपाईँहरूको सेवामा समर्पित छ।
0: हाम्रा सेवाहरू कार्पेट, पर्दा, सिरक, डसना, बेडसिट, म्याट्रेस, डल्लप, ब्ल्याङ्केट, फाइबर सिरक साथै अर्डर अनुसार सिरक डसना बनाउनुका साथै थोक तथा खुद्रा बिक्री वितरण गरिन्छ।
1: थप सुविधाका साथमा हामी कहाँ पलङ, दराज, सोफा, डाइनिङ, स्टिल दराज लगायत फर्निचर तथा फर्निसिङका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोपाइटर मोहम्मद मिनहाज अन्सरी, लमजुङ सिरक रचना उद्योग एवं लमजुङ फर्निचर सेन्टर, विशेषहर नगरपालिका आठ झिङ्गे खोला, लमजुङ। सम्पर्क फोन नम्बर 9842673829 र 9817154038।
2: के तपाईँ भरपर्दो आयुर्वेद सेवाको खोजीमा हुनुहुन्छ? यदि हुनुहुन्छ भने चितवनको नमुना आयुर्वेद औषधालय तपाईँहरूकै सेवामा समर्पित छ। यहाँ उच्च स्तरीय आयुर्वेदिक औषधिहरू उपलब्ध हुनुका साथै अन्य प्रविधिबाट ठिक नभएका नयाँ तथा पुराना रोगहरू, बाघ, दम, ग्यास्ट्रिक, अल्सर, क्यान्सर, धातु, पिनास, जन्डिस, पाल्स, पत्थरी, फिस्टुला, प्यारालाइसिस, मधुमेह, जाग्रक्सी छुटाउने औषधि, मोटोपन घटाउने बढाउने, ब्लड प्रेसर, यौन रोग, छातीको दाग आदिको सफल उपचार गरिन्छ। दैनिक दक्ष तथा अनुभवी विशेष ज्ञहरूबाट स्वास्थ्य परीक्षण गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9841939647 र 9811906010। नमुना आयुर्वेद औषधालय, राप्ती नगरपालिका 5 भण्डारा, स्कुल रोड, चितवन र भरतपुर महानगरपालिका 12 मालपोत, कस्तुरी टोल, चितवन।
3: ओहो, हेड सर, टाढैको साइत हो कि कसो? बेसी सहर जाने भए सँगै जाउँ है।
4: कस्तो ठ्याक्कै पार्नुभयो। हेर्नुहोस् न सर, विद्यालयको वार्षिक उत्सव पनि आउनै लाग्यो। यसपटक क्यालेन्डर पनि छाप्ने कुरा भएको छ। बेसी सहरको न्यू जनप्रेमी छापाखानामा जाउँ कि भनेर निस्केको म त।
3: कायदाको कुरा गर्नुभयो सर, म पनि कहाँ जाने होला भनेर सोचिरहेको थिएँ। हाम्रो पनि आइडी कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र छाप्नु पर्ने, गाउँकै पसलको बिल पनि बनाउनु छ।
5: न्यू जनप्रेमी छापाखानामा छपाई सम्बन्धी सम्पूर्ण काम गरिन्छ। लमजुङमा नै पहिलो पटक स्थापित, विगत 35 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू जनप्रेमी छापाखानामा विवाह कार्ड, निमन्त्रणा कार्ड, प्रमाण पत्र, मेडल प्रिन्ट, किताब, पत्र पत्रिका, क्यालेन्डर, आईडी कार्ड, भिजिटिङ कार्ड, पासबुक लगायतको उच्च स्तरीय प्रविधिबाट छपाई कार्य गरिनुका साथै सबै प्रकारका छाप पनि बनाइन्छ।
6: न्यू जनप्रेमी छापाखाना, बेसी सहर नगरपालिका 8, नारायण स्थान चोक, लमजुङ। सम्पर्क फोन नम्बर 0665520227, मोबाइल नम्बर 9842649129 र 9861552091।
7: किन हाँसे हो नि बुढा, उसलाई फर्किने गरी?
8: तालबाराही डेन्टल केयर सेन्टरमा पुरै दाँत हालेछन् बुढाले, देखाउनलाई होला नि तोलै थर्किने गरी हाँसेका।
7: हुन त हाम्रो बाले नि ताल बाराईमै राख्नु भयो के अरे दाँत, अहिलेसम्म भोलियै छन्। लोकल कुखुराको हड्डी त चपाउँछन् बुढाले।
5: बाराही डेन्टल केयर सेन्टर प्रालीमा नेपाल सरकारबाट मान्यता प्राप्त दन्त सर्जन डाक्टर अरुण कुमार शाहद्वारा प्रदान गरिने सेवाहरू, दाँत सफा गर्ने, टल्काउने र सामान्य शल्यक्रिया, बच्चा तथा वृद्ध वृद्धाको दाँतको विशेष उपचार, भर्ती हुनेहरूका लागि दाँत कलरको सिसा रेजिन कम्पोजिट भर्ने, नदुखाइकन दाँत निकाल्ने, दाँतको एक्सरे गर्ने, नमिलेका बाङ्गाटिङ्गा दाँत सिधा गरी मिलाउने, दाँतमा सिसा सिमेन्ट र चाँदी भर्ने, फिक्स दाँत राख्ने साथै दाँत झिक्ने, राख्ने र बनाउने, मुख गनाउने, दाँतको हर्ष, घिजाबाट रगत आउने, सुन्निने, पिप आउने रोगको विशेष उपचार गरिन्छ।
9: तालबाराही डेन्टल केयर सेन्टर प्राली बेसी सहर नगरपालिका साथ भीमसेन स्थान लमजुङ प्रोपाइटर ज्ञानु केसी। सम्पर्क मोबाइल नम्बर 9841632004 र 9811920981।
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।

0: बुढा ए बुढा, यसपालि बैशाखमा हाम्रो छोराको बिहे गर्ने भनेको होइन भन्या?
1: हुन त हो नि बुढी, तर यो घरको हालत हेर त, फेरि अब तरकारी फलफुल र बाली नाली लाउने बेला पनि भएको छ। कहाँ जाने, के गर्ने, म त केही सोच्नै सकेका छैन। यो सबै सामान एकै ठाउँमा पाइने पसल कहाँ होला कुन्नी?
0: किन चिन्ता लिनुहुन्छ बुढा? पहिला जुन तारा रेस्टुरेन्ट सञ्चालन गर्नु भएको दाई भाउजूले हाम्रै बेसी सहर नगरपालिका 8-13 सिबिएस तथा बिउ बिजन भण्डार सञ्चालन गर्नु भएको छ त। त्यहाँ तपाईँले भन्नुभएको सबै सामान पाइन्छ बुढा।
2: हाम्रा सेवाहरू, हामी कहाँ सिजन अनुसारका तरकारी फलफूल र घाँसका बिउहरू पाइन्छ र सबै किसिमका मकैका बिउहरू पाइनुका साथै होलसेल मूल्यमा रासायनिक मल पनि पाइन्छ।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ, प्रोप्राइटर सृजना श्रेष्ठ।
2: सम्पर्क नम्बर 98462 र 98403 1990।
0: सिबिएस तथा बिउ बिजन भण्डार बेसी सहर नगरपालिका 8-13 लमजुङ।
2: नोट, सबै किसिमका धान मकै तथा तरकारीका बिउहरू पाइन्छ।
3: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
4: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
3: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
4: चिन्तै नगर्नुहोस् न बुढा, बिसी सहरको नारायण चौकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भरपर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
5: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
2: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
4: सम्पर्क फोन नम्बर 98166-85520, 98066-66162 र 06-65-21-381। दिपा सुनचाँदी पसल विश्वहर नगरपालिका 8 नारायण स्थान लमजुङ।
6: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
7: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
6: अब जापान ट्राई होइन स्योर गरौ।
7: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
6: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
7: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
6: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैन भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
7: सम्पर्क नम्बर 06-65-90-299, मोबाइल नम्बर 98-560-60-299।
8: बाबु ए बाबु, झट्टै उठ त, छिटो उठ न, आफ्नै बिहे बिर्से जस्तो छ। बुहारीको लागि गहना किन्न जानु परेन, उठ त छिटो।
1: हो त है आमा, बरु कहाँ जाने भन्नु त?
8: पहिला मुख धुने, अनि यही हाम्रै बेसी सहरको भीमसेन स्थान चोकमा छ नि जयलक्ष्मी सुनचाँदी पसल जाने। सुनचाँदी र हिराका भने जस्तै गहना पाइने ठाउँ भनेकै जयलक्ष्मी सुनचाँदी पसल हो त।
9: 2045 सालदेखि निरन्तर तपाईँकै सेवामा समर्पित जयलक्ष्मी सुनचाँदी पसलमा तयारीका सबै खाले गरगहना अर्डर अनुसार आधुनिक डिजाइनमा सुनचाँदी र हिराका गरगहना बनाउनुका साथै कम्प्युटर तौलद्वारा नाप जाँच गरी ग्यारेन्टीका साथ खरिद बिक्री गरिन्छ।
2: जयलक्ष्मी सुन चाँदी पसल बेसी शहर नगरपालिका 8 भीमसेन स्थान लमजुङ प्रोप्राइटर बम बहादुर विश्वकर्म र सूरज विश्वकर्म सम्पर्क फोन नम्बर 066-520-209 र मोबाइल नम्बर 98460-58565 राज्य अनुसारका पत्थरका लागि जयलक्ष्मी सुन चाँदी पसललाई नै सम्झनुहोस्
10: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज

0: ए बुढा, घर बनाउने सपना त बल्ल पूरा भयो। अब नयाँ घरका लागि आवश्यक पर्ने फर्निचर एवं फर्निसिङका सामग्रीहरू चाहिँ कहाँबाट ल्याउने होला?
1: ल बुढी, यति सानो कुरामा पनि किन चिन्ता गरेको? बेसी सहर आठ झिङ्गे खोलामा रहेको लमजुङ सिरक दर्शना उद्योग एवं लमजुङ फर्निचर सेन्टर छँदैछ नि। त्यहाँ त हामीले रोजे जस्तै खोजे जस्तै आधुनिक एवं उच्च स्तरीय क्वालिटीका सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: हो र बुढा, ल

0: के तपाईलाई चाया, पोतो, डन्डीफोर, चाउरीपना, कपाल झर्ने समस्या छ वा तपाईलाई रक्सीको लत छ? आउनुहोस् एन्जेला ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरमा सिटी बाट मान्यता प्राप्त एस एन्जेला ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा कोरियन क्रिमबाट 100% ग्यारेन्टीका साथ कपाल स्ट्रेट गरिन्छ। साथै परेला रोपाई, माइक्रो ब्लेन्डिङ, चाया फोटो, डन्डीफोर र चाउरीपनाको लागि फेसियल गरिन्छ। चाया फोटोको लागि क्रिम, डन्डीफोरको लागि क्रिम, चाउरीपनको लागि।
1: बुढी ए बुढी, किन न्याउरो मुख लगाएर बसे कि? के भयो मेरो बुढीलाई? आज
2: चाडबाड पनि नजिकै आइसक्यो, घर गहना किनिदिन्छु भनेको पनि कति भइसक्यो, खै अहिलेसम्म किनिदिएको होइन।
1: नरिसाउ न बुढी, घर गहना जस्तो कुरो जहाँ पाए त्यही किनेर पनि त भएन नि।
2: चिन्तै नगर्नुहोस् न बुढा, विश्व सहरको नारायण चोकमा रहेको दिपा सुनचाँदी पसलमा सबै प्रकारका आकर्षक र भर पर्दो गर गहना पाइन्छ नि, त्यही जाउँ न।
3: विगत 50 वर्षदेखि सुन्दर बजार नगरपालिका 9 भोटेवाडामा सेवा दिँदै आएको र अहिले बेसी सहरको नारायण स्थानमा शाखा रहेको दिपा सुनचाँदी पसल तपाईँहरूकै सेवामा समर्पित छ।
4: हजुर, हामी कहाँ शिरफुल, शिरबन्दी, चन्द्रामा, झुम्का, रानीहार, माइली तिलारी, छड्के तिलारी, चुरा, नौगेडी माला र अर्डर अनुसारको गहना बनाइनुका साथै रेडिमेड गहनाहरू बिक्री गरिन्छ। पुरानो गहना साटफेट गरिनुका साथै राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर हरि सुवर्णकार, सुदीप सुवर्णकार र कमला सुवर्णकार।
2: सम्पर्क फोन नम्बर 98165852, 98066162 र 06651381। दिपा सुनचाँदी पसल, विश्वहर नगरपालिका 8, नारायण स्थान, लम्जुङ।
5: शान्ति र विकासको लागि हाम्रो आवाज रेडियो चौतारी 91.4 मेगाहर्ज।